0: आवश्यकता भन्दछ कि स्मृति पहिलेका स्मृतिहरू हटेर जान्छन्। पहिला के भएको थियो, कसो भएको थियो, मनमा कुरा खेल्न बन्द हुन्छ अनि सत्यको उदय हुन्छ। हामी जे हो त्यही जस्ताको तस्तै अहिले यो क्षणमा जे छ त्यसको सौन्दर्य, त्यसको मिठास, त्यसको आनन्द लिनको लागि सक्षम हुन्छौ। त्यसकारण जहाँ पनि जानुहुन्छ, कुनै रमाइलो कुरा हेर्नुहुन्छ, संवाद नगर्नुहोस्, चर्चा नगर्नुहोस्। हामी त एउटा कुरा देख्न पाउँछ, ओ हेर त कस्तो रमाइलो, हेर आइज आइज, हाम्रो मन चलेको हो त्यो। मुख चलाउन जरुरी छैन, चुपचाप लागेर शान्तसँग हेर्नुहोस् र हेर्दाखेरि जे देखिएको छ त्यसलाई सुन्ने, हेर्ने र सुन्ने दुवै एकै पटक, मुख बन्द गर्ने। यस्तो नयाँ सौन्दर्य प्रकट हुन्छ जुन ठाउँमा तपाईँ बार बार जानुभएको छ, जुन दृश्य बार बार देख्नु भएको छ, त्यही दृश्यबाट अनौठो नयाँपन, नयाँ रमाइलोको अनुभव गर्न सक्नुहुन्छ। यो रमाइलो लिने क्षमता जसमा छ, बस जीवन त उसकै हो, जीवनको भोगाई उसैको हो। जता गयो उतै रमाइलो, यता हेर्यो उता रमाइलो, उता हेर्यो उतै रमाइलो, जता गयो जीवन उतै रमाइलो हुन्छ। र जीवनलाई हामीले पाएका छौं, यो जीवन अनमोल जीवन छ, फेरि पाइन्छ पाइँदैन हामीलाई थाहा छैन। अहिले पाएको जीवनलाई भरपूर मात्रामा समग्रतामा भोग गर्नु, समग्रतामा जीवनलाई उपयोग गर्नु, उपभोग गर्नु नै वास्तवमा धर्म हो, अध्यात्म हो।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान

0: सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
2: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
3: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
1: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
6: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
6: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
6: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
7: बिरामी जाँच हुने मिति यही भाद र 13 गते शनिबार
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-2913 र 98095-12871
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: अन्य सेवाहरू
3: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
12: उपचार हुने रोगहरू
11: पायल फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686-61694।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ।

0: महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
6: भर्ना सम्बन्धी सूचना।
7: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
6: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 4780 92 83 र 97625226286।
8: सीता के भयो तिमीलाई, घुम्फोर बसी छौ?
9: के हुनु नि,
8: बिहे भएको छ 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478443572।
1: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू,
0: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
0: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।
12: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
14: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
15: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
16: आज 2083 साल साउन 25 गते सोमबार, सन् 2026 अगस्त 10 तारीक साउन कृष्ण पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
17: काया कैरन का साथमा
18: किसान पाइप प्रोडक्ट्स प्राली,
17: राष्ट्रको शान किसान,
18: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
15: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
16: ग्यास आयात नियमित भए पनि भद्रगोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
15: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
16: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
15: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
16: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
19: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
20: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
21: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
22: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
21: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
23: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
22: फोन 056-494-333, 493-555।
15: काया कैरनमा अब खबरको सिलसिला। आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापनमा चुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ, तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा बढ़ी उपभोक्ताले बढ़ी सञ्चिति गरेको आरोप लगाउँछन्। गएको फागुनमा मध्य पूर्वमा जारी द्वन्दका बेला ग्यास अभाव शुरू भएको थियो। त्यसपछि सरकारले फागुन अन्तिम हप्तादेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गर्यो। गएको असार 31 गतेदेखि भने नेपाल आयल निगमले भरि सिलिण्डर वितरण गर्ने निर्णय गर्यो र त्यस यता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ। ग्यास लिनका लागि उपभोक्ता लाइन बसिरहेका दृश्य पछिल्लो समय बढ़ेका छन्। निगमले तोकेको टेकु कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनेहरूको भीड़ पनि उस्तै छ। यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक सञ्चिति नगर्न भन्दै विज्ञप्ति निकालेका छन्। यसपछि मुख्य सचिव गोविन्द कार्कीले निगमसहित उद्योगीहरूसँग बैठक नै राख्नुभयो, तर पनि ग्यास सहजै पाउने वातावरण बनेको छैन। निगमले अझै पनि अनावश्यक सन्तुति नगर्न भन्न छाडेको छैन। चार महिना आधा सिलिण्डर बिक्री गरिदिएका बेला माग घटेको र भरि सिलिण्डर दिने निर्णय गरेपछि माग वात्तै बढेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। चार महिना 7.1 किलोको ग्यास बिक्री गर्दा नपाइएको समयमा गुनासो थिएन, तर भरि सिलिण्डर दिने भनेपछि खाली सबै सिलिण्डर बजारमा आएर समस्या भयो। उहाँले भन्नुभयो, एउटा मात्र सिलिण्डर राख्नेहरूले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको शाहले स्वीकार्नुभयो। पटक पटक ग्यास अभाव भइरहेकाले दीर्घकालीन समाधान बारे पनि छलफल भइरहेको उहाँको भनाइ छ। हामीले उद्योगीसँग मिलेर ग्यास पाइने ठाउँ तोकिरहेका छौं। उहाँले भन्नुभयो, आज ग्यास गएको ठाउँमा भोलि नजान सक्छ, त्यसरी ठाउँ अनुसार बनाएका छौं। अत्यधिक माग छ भने त्यहाँ जान पनि सकिन्छ। निगमको तथ्याङ्कले पनि आधा सिलिण्डर हुँदा ग्यास कम आयात भएको देखाउँछ। कान्तिपुरमा खबर छ,
16: पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा एलपी ग्यास आपूर्ति सम्बन्धी गुनासो बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संचय नगर्न आग्रह गरेको छ। संघले हिजो प्रेस विज्ञप्ति निकाल्दै नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा एलपी ग्यासको आयात भइरहेको जनाएको छ। संघका अनुसार पछिल्लो समय एलपी ग्यासको आयात झण्डै 15% वृद्धि भएको छ। आयात बढ़िरहे पनि बजारमा ग्यास अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास खरिद गर्ने तथा सिलिण्डर संचय गर्ने प्रवृत्तिले कृत्रिम अभावको अवस्था सृजना हुन सक्ने संघको भनाइ छ। यसैबीच ग्यासमा कालोबजारी भइरहेको सूचना आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका ग्यास डिपोमा हिजो सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास आयात नियमित भइरहे पनि बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै लगातार गुनासो आएपछि ग्यास डिपोमा प्रहरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
15: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैं प्रश्न उठ्ने गरेकाले राजनीति गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिश गरिने उनको भनाइ छ। भालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष हुनुहुन्छ। यसअघि कानून व्यवसायले सिधै वा उच्च अदालत हुँदै आएकाहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज अर्थात जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। नेपाल बार एसोसिएशनका अध्यक्ष विजय कुमार मिश्रले हामीले करियर जज र नेपाल बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्छ भनेका छौं। यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ। कान्तिपुरमा खबर छ,
16: सरकारी निकायमा सेवाग्राहीको फाइल अट्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राहीप्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्यसहित सरकारले 100 कार्यसूची सार्वजनिक गरे प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन मालपत्र नापी उद्योग विभाग कम्पनी रजिष्ट्रारको कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलेको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ,
15: कायाकैरनमा नर्सहरूका समस्या र समाधानको पहल बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आयात नियमित भइरहे पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह, सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गइरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति सबै प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा बढ़ी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै मकवानपुर, भोजपुर, कास्की लगायत ठाउँमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेका बेला खोला, नदी तथा आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ।
1: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। अरू 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा कीटजन्य रोगहरूमध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा धेरै ज्यान गुमाउने रोगमा पर्छ। यस वर्ष यता जेईले प्रकोपको रूपमा लिन थालेको छ। जापानिज इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरस मस्तिष्क संक्रमण हो। यो भाइरस संक्रमित क्यूलिक्स जातका लामखुट्टेको टकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टकाईबाट सर्ने फ्लाइबी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुंगुर, हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुंगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको ज्यान जाने गर्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। परिवार कल्याण महाशाखा स्वास्थ्य विभागका प्रमुख डाक्टर अभियान गौतम भन्नुहुन्छ, जेई संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सबै जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था छैन। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको ज्यान गयो। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को संक्रमणबाट ज्यान गएको, अरू 37 संक्रमित अस्पताल भर्ना भएका, संक्रमित मध्ये धेरैजना खोप नलगाउनेहरू रहेका खबर कान्तिपुरले लेखेको छ।
2: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा डाक्टरसँगै प्रत्यक्ष रूपमा खटिने, बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्वपूर्ण जनशक्ति हुन्। तर पछिल्लो समय नर्सहरू आफ्ना पेशागत मागहरू पूरा नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। नेपालमा नर्सिङ शिक्षा लिएका ठूलो जनशक्तिले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, अस्थायी तथा करार सेवामा निर्भर हुनुपर्ने र रोजगारीको अवसर नपाउने लगायतका समस्याको सामना गरिरहेका छन्। उनीहरू पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थामा किन छन् भनेर साथी सम्झना महर्जनले पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठलाई सोध्नु भएको छ।
3: त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो, नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् 56 संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि काम गर्ने जुन नर्सहरू भनेको एउटा कसैले अर्डर गरेको कुरालाई हामीले त्यसले कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। बारम्बार आन्दोलन भइरहेछ, तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ।
4: सरकारले अब यो तलब बढ़ाउने कुराहरू त गरिरहेछ, तलब बढ़ाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ। यतिखेर
3: यो तलब बढ़ाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी। किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढिदियो अरे ल, एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ नभएको होइन नि हेल्थ सेक्टरमा। भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो पोलिसीमै राखेर, त्यो एउटा सरकारी क्षेत्रमा मात्र होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्र बढाएर चाहिँ त्यो बढाउन सकिन्छ।
4: के गर्नु पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
3: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर, एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर, उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई, त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि नेपालको बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्, टेबल टप गर्ने, सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भने स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं।
1: पाटन अस्पतालकी पूर्व नर्सिङ निर्देशक शान्ता डंगुल श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबलकै सिलसिला, कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गर्नुभएको हो। कांग्रेसको आउँदो महाधिवेशन 16-19 असोजमा काठमाडौँमा हुने तालिका यसअघि नै तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया र भदौ 2 शुरू हुने कार्यतालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यसै गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दवाब दिँदै आएको छ। पुनरावलोकनको विषयमा अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने देउवा पक्षको माग रहेको छ।
2: भोलिदेखि आउँदो साउन 31 गतेसम्म भ्रिकुटी मण्डपमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 20 लाखदेखि 3.5 करोड़ मूल्य बराबरका विद्युतीय गाड़ी राखिँदैछ। एक्सपोमा ग्राहकले विभिन्न छोट अफरमा आफ्नो रोजाइका गाड़ी बुकिङ गर्न सक्नेछन्। नेपाल अटोमोबाइल स्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्। एक्सपोमा 2 पाङ्रे गाड़ीका 18 र 4 पाङ्रेका 29 नयाँ ब्राण्ड सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोल्यूशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुवाहक विद्युतीय गाड़ी पनि अवलोकनकर्ताले एक्सपोमा देख्न पाउनेछन्। गएको वर्ष 1 लाख भन्दा बढ़ीले एक्सपो अवलोकन गरेका थिए। यो पटक यो संख्या बढ़ने अटो सो प्लानिङ कमिटिका संयोजक गौरव सारदाको भनाई रहेको खबर आजको कान्तिपुरमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त,
6: के भयो भने?
7: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
6: खुशी को खबर।
9: अब हाम्रो दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल संचालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो। झण्डै 11 करोड़ रूपियाँको लागतमा 20 मिटर चौडाई र 580 मिटर लम्बाईको धावन मार्ग, विमानस्थल टावर तथा कार्यालय लगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार झण्डै 4 वर्षमा पुनर्निर्माण सम्पन्न पनि भयो। पुनर्निर्माण पूरा भएपछि विमानस्थल 2077 असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि झण्डै 2 वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढ़ीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो। तर पछिल्लो समय झण्डै 5 वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाइ छ। स्थल बन्यो टिकटक स्थल, आजको गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा सम्बन्धी 15 बन्दी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बन्दी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अरू सशस्त्र समूहको पूर्ण निशस्त्र स्थिरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुननिर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गरिएको थियो। तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
2: अब खेल खबर। नेपाली खेलाड़ीले चीनको नानजिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनल्समा विभिन्न स्पर्धामा 6 स्वर्ण, 5 रजत र 6 कास्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, आदेश विष्ट, प्रिसा गेवाली, अफेस खत्रीले 16 पदक जितेका छन्। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा, सम्यम महतरा, प्रिसा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्।
1: का कार्यकरणमा अब केही खबर संक्षेपमा। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छान्नु परेर वा अरू कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुसन्धान आयोगले गएको वैशाखमै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। यसै अनुसार आयोगले एकेडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र सञ्चालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। निर्देशिका गएको शुक्रबार सार्वजनिक गरिएको हो।
2: भित्तोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक कर्मचारी तथा सामुदायिक लगानी कोष म्युचुअल फण्डका लागि छुट्याएको शेयरको लक इन अवधि सकिने क्रम शुरू भएको छ। आउँदो भदौ मसान्तसम्म मात्र एक दर्जन कम्पनीका ठूलो परिमाणका शेयर लकिनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढ़ेको छ।
1: आर्थिक वर्ष 2082-83 14 करोड़ हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभरमा एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शून्यता छ। प्रदेश सभा पनि करिब महिना दिनदेखि सुनसान रहेको खबर कान्तिपुरले लेखेको छ।
2: कर्णाली प्रदेशमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागवण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 13 दिनदेखि एक्लै सरकार चलाइरहनु भएको छ। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय रहेका छन्। एमाले 4 मन्त्रालय दावी गरेको छ। यसअघि आफ्नो नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल कांग्रेसले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमालेको दावी रहेको खबर कान्तिपुरमा छ।
1: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ।
2: सबैभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न नेपाल हितोपत्र बोर्ड सेवनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगंगा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8 जेठ 2083 आवेदन दिएको हो। यो सँगै आईपीओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको संख्या 34 पुगेको छ।
1: र भक्तपुरको सूर्य विनायक नगरपालिका एकमा रहेको सिलुटार बिरूवाको उत्साहित सुधार केन्द्रमा उपचार गराइरहेका एक पुरूषको ज्यान गएको छ। घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले सुधार केन्द्रमा रहेका व्यक्तिमाथि कुटपीट भएको हुन सक्ने आशंका गर्दै छानबिनको माग गरेका छन्। घटनालाई लिएर सुधार केन्द्र परिसरमा हिजो दिनभर तनाव बढ़ेको थियो। सयौंको संख्यामा रहेका पीड़ितले सुधार गृहमा तोड़फोड़ समेत गर्न खोजेका थिए, तर त्यहाँ अझै धेरै बिरामी रहेको भनेपछि थप क्षति हुन जोगाउन भन्ने सन्देशपछि तोड़फोड़ रोकिएको थियो। साथै संयुक्त प्रहरी दिनभर सुरक्षामा खटिएका थिए। काया कैरनमा अब पालो उखानको
2: बाँस होस् न बाँसुरी बजोस्।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: ग्यास आयात नियमित भए पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
1: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेषण प्रभावकारी।
2: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
1: गाजाका लागि ट्रम्पको 15 बुँदी शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमासपूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
2: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ पुराना कागज प्लास्टिक लगायतका कबाड़ी सामान संकलन गर्दै हिँड्ने मान्छेले साइकलमा खाना पकाउने रित्तो सिलिण्डर समेत राखेर हिँडेका छन् अनि वरपरको घरतिर हेर्दै उनी भन्दैछन्, खाली सिलिण्डर पुराना कागज। आजको कार्यक्रम सकिएको छ।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
14: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
15: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाडि निरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
16: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ मा
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ मा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
18: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
18: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
20: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
21: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-585-023 98-78-1817 र 98-78-35-643
22: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर छुपिसको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा ग्यास अभाव कायमै, आयल निगम र प्रहरीको निगरानीमा ग्यास वितरण हुँदै।
0: गरीब तथा विपन्न परिवारलाई स्वास्थ्य उपचारमा समस्या, बबई आधारभूत अस्पताल सञ्चालन गरिएको स्वास्थ्य शिविरमा 500 बढ़ीले सेवा लिए।
1: र तुलसीपुर राप्ते शान्ति उद्यानमा निशुल्क आँखा शिविर, स्वास्थ्य जाँच गराउन पाउँदा पर्यटक हर्षित।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, फिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोरखा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोरखा हस्पिटल दाम पन्नामा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छन् युगबोध दैनिकबाट।
2: दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको वितरणलाई व्यवस्थित बनाउन आयल निगमको कर्मचारी र प्रहरीको निगरानी बढ़ाइएको छ। ग्यासको कृत्रिम अभाव हुन नदिने तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले कोराही र तुलसीपुर क्षेत्रमा सुरक्षा निकायको निगरानीमा ग्यास वितरण भइरहेको हो। तर उपभोक्ता भने ग्यासका लागि लाइनमा बस्न बाध्य छन्। केही दिनदेखि ग्यास विक्रेताको पसल बाहिर सिलिण्डरको लामो लाइन देखिन छाडेको छैन। आयल निगमको समन्वयमा जिल्लाका प्रमुख बजार क्षेत्रमा ग्यासको सिलिण्डर वितरण भइरहेका छन्। ग्यास बिक्री केन्द्र तथा डिलरमा उपभोक्ताको भीड बढ़न थालेपछि लाइन लगाएर ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको दावी गरिएको छ। वितरणका क्रममा कुनै प्रकारको अनियमितता तथा कृत्रिम अभाव सृजना हुन नदिन आयल निगमका कर्मचारी र प्रहरी परिचालन गरिएको बताइएको छ। आयल निगमका कर्मचारी केत नारायण आचार्यका अनुसार आइतबार दाङका लागि राप्ती र भेरी ग्यासको सिलिण्डर झारिएको छ र तुलसीपुर र गोराही क्षेत्रमा ग्यास वितरणको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभएको छ। देउखरीका बजार क्षेत्रमा पनि अहिले ग्यास आपूर्ति सहज हुँदै गएको जनाइएको छ। तुलसीपुरमा राप्ती ग्यासको 1700 सिलिण्डर झारिएको छ भने कोराहीमा भेरी ग्यासका 635 सिलिण्डर वितरणका लागि ल्याइएको छ। यस्तै राप्ती ग्यासको थप 1635 सिलिण्डर समेत झारेको आचार्यले बताउनुभयो। ग्यासको माग बढ़ेपछि पछिल्लो समय दाङका विभिन्न क्षेत्रमा उपभोक्ताले सहज रूपमा सिलिण्डर पाउन नसकेको गुनासो गरेका थिए। ग्यासको अभाव देखेपछि कतिपय ठाउँमा लामो लाइन लाग्नुपर्ने अवस्था समेत आएको थियो। त्यसपछि वितरण प्रक्रियालाई व्यवस्थित बनाउन आयल निगम र स्थानीय प्रशासनले निगरानी बढ़ाएका हुन्। यस्तै नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले आवश्यक सिलिण्डर संचय होल्ड नगर्न उपभोक्तामा आग्रह गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर रिफिलिङ भर्ने काम गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकता भन्दा बढ़ी ग्यास खरिद नगर्न संघले सबैमा आग्रह गरेको हो। आजको नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: सामान्य ज्याला मजदूरी गरेर साँझ बिहानको छाक टार्ने परिवारको आमदानी मुख्य स्रोत नै मजदूरी हो। तर श्रीमती गम्भीर बिरामी भएपछि लमही नगरपालिका छुटकी महरवाका इन्द्रजीत चौधरी यति बेला निकै चिन्तित हुनुहुन्छ। 31 वर्षीय श्रीमती अनिता चौधरी लामो समयदेखि बिरामी हुनुहुन्छ। शुरूमा बाथ रोगको समस्या देखिएपछि उपचार गराउँदै आउनु भएकी अनिताको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको छ। रोग बढ़दै गएपछि अहिले उहाँको टाउकोमा समेत गम्भीर असर परेको परिवारले जनाएको छ। अनिताको उपचारका लागि परिवारले अहिलेसम्म झण्डै 5,00,000 रूपियाँ खर्च गरिसकेको छ। आर्थिक अवस्था कमजोर रहेका इन्द्रजीतले मजदूरी गरेर कमाएको रकम उपचारमै खर्च गर्नुभयो। आफन्त तथा चिनजानका व्यक्तिबाट समेत सहयोग जुटाएर उपचार गराउँदै आउनुभएका उहाँसँग अब थप उपचारका लागि अस्पताल लैजाने गाड़ी भाड़ा समेत छैन। पैसा सकिएपछि सड़कमा आइयो, थप उपचारका लागि अस्पताल पुर्याउने हिम्मत छैन। इन्द्रजीतले भन्नुभयो, बिरामी हुँदा थप उपचार गर्न सक्ने अवस्था भएन। सबैको सहयोगले उपचार गर्न सकिन्छ कि श्रीमतीलाई बचाउन सक्छु कि भन्ने लागेको छ। अनितालाई उपचारका लागि काठमाडौँ स्थित शिक्षण अस्पतालमा लैजानुपर्ने हो। चिकित्सकले थप उपचारका लागि आवश्यक रहेको बताएपछि परिवार थप समस्यामा परेको छ। विपन्न गरीबको उपचार भगवान भरोसा। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर छ। अझै पनि स्वास्थ्यकै खबर। तुलसीपुर साथ गणेशपुरका राप्ती शान्ति उद्यान नजिकै तुलसीपुरका खगेश्वर पराजुलीले राप्ती शान्ति उद्यानमा सञ्चालित शिविरमा आफ्नो आँखा जाँच गराउनुभयो। घर नजिकै निशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुँदा निकै खुशी देखिनुहुन्थ्यो। घर नजिकै निशुल्क स्वास्थ्य शिविर चलेको हुँदा सजिलै जाँच गराउन पाइयो, शिविरबाट लाभ लिने मौका मिल्यो। उहाँले भन्नुभयो, जाँचपछि आँखामा खासै समस्या रहेनछ भन्ने थाहा भयो, अब भने ढुक्क भइयो। स्थानीय मात्र होइन, बिदाको दिन पारेर राप्ती शान्ति उद्यानमा आउने पर्यटकहरूले यो शिविरबाट प्रत्यक्ष लाभ लिइरहेका छन्। राप्ती शान्ति उद्यान घुम्न आउनुभएका शान्तिनगर 8 का हर्क डाँगी र उहाँको परिवारले पनि शिविरमै आँखा जाँच गराउनुभयो। पर्यटकीय स्थलमा सवारी स्वास्थ्य यसरी स्वास्थ्य शिविर सञ्चालन हुनु निकै राम्रो काम भएको उहाँको भनाई छ। शनिबारको दिन यहाँ धेरै पर्यटकहरू आउँछन्। यस्तो बेलामा निशुल्क आँखा जाँच गरेर आँखा अस्पतालले निकै राम्रो सेवा दिएको रहेछ। डागीले खुशी व्यक्त गर्दै भन्नुभयो, शान्ति उद्यानको घुमाइ पनि राम्रो भयो, सँगसँगै आफ्नो आँखाको स्वास्थ्य पनि जाँच गराउन पाइयो। यो उदाहरणीय काम हो। राप्ती शान्ति उद्यानमा निशुल्क आँखा शिविर, घुमघाम सँगै स्वास्थ्य जाँच गराउन पाउँदा पर्यटक हर्षित। आजको नयाँ युगबोध दैनिकबाट खबर लिएका छौं।
2: बबई गाउँपालिका दाङको हमसपुर स्थित बबई आधारभूत अस्पतालमा गरिएको एक दिने वृहत निशुल्क स्वास्थ्य शिविरमा बबई आसपासका 500 बढ़ीले सेवा लिएका छन्। संजीवनी टिचिङ हस्पिटल पुराएको प्राविधिक सहयोगमा बबई गाउँपालिकाले शिविर आयोजना गरेको थियो। शिविरमा जनरल फिजिसियन, हाड जोड्ने तथा नशा स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग, नाककान घाँटी लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। शिविरमा सेवाग्राहीलाई स्वास्थ्य परीक्षणसँगै भिडियो एक्सरे, प्रयोगशाला परीक्षण तथा आवश्यक औषधि समेत निशुल्क उपलब्ध गराइएको थियो। शिविरको उद्घाटन गर्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री छेत्रीले आफ्नै पालिकामा विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले प्राविधिक सहयोगका लागि संजीवनी टिचिङ हस्पिटल प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोर दिनुभएको छ। नयाँगोत राष्ट्रिय दैनिकमा खबर छ।
1: साहित्यकार सुशील गौतमको 81 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी भई उपचाररत गौतमको आइतबार घोराई 15 काठेकोल स्थित आफ्नै निवासमा निधन भएको हो। जन्मजात शारीरिक अपाङ्गता भए पनि साहित्य सिर्जनामा निरन्तर सक्रिय गौतमले नेपाली साहित्यमा विशेष गरी गजल विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। विक्रम सम्वत 2002 साल असोज 12 गते घोराई उपमहानगरपालिका 12 हापुरको बगियामा पिता पण्डित स्वर्गीय टेकनाथ गौतम र माता मुन्ना देवी गौतमका सन्तानका रूपमा जन्मिनुभएका गौतमले बनारसबाट संस्कृत साहित्यमा शास्त्रीय तहसम्मको अध्ययन र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर समेत गर्नुभएको छ। गौतमले नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, उर्दू भाषामा साहित्य सिर्जना गर्नुभएको छ। उहाँका कविता, गीत, गजल र मुक्तक लगायतका विभिन्न कृति प्रकाशित भएका छन्। कविताञ्जली, चर्किएको जुन, प्रेसर कुकर, माई पोइम 101, प्रेम गीतहरू, पीरतीका धुनहरू, गजल गुञ्जन, राप्ती गजल, नीलमणि गजल संग्रह लगायतका कृतिहरू प्रकाशित छन्। साहित्यकार गौतमको 81 वर्षको उमेरमा निधन, गोरक्ष दैनिकमा खबर छ।
2: समय पानी परेको भए यति बेला दाङमा रोपाई सकिसकेको हुन्थ्यो। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार साउन 22 गतेसम्म 34,200 हेक्टर अर्थात 95.03 प्रतिशतमा धान रोपाई भएको छ। कृषि ज्ञान केन्द्रले यसो भने पनि किसानका धेरै खेत अहिलेसम्म बाँझै छन्। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलाको व्यवस्था नभएका कारण दाङमा सयौं बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ। एक रिपोर्ट।
3: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। पर्याप्त वर्षा हुँदा दाङ जिल्लामा असारको अन्तिम सातादेखि साउनको पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो। यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको छ। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
4: हाम्रो अनुमान पूर्वानुमान भनेको साउनको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म भनौ न यो श्रावणको 22 गतेसम्मको तथ्याङ्क हेर्दाखेरि कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ। तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ नि सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ र हालसम्म 34,200 हेक्टर क्षेत्रफलमा चाहिँ नि धान रोपाई भएको चाहिँ अवस्था छ। त्यो पर्सेन्टेजको हिसाब गर्ने हो भने 95.03% क्षेत्रमा चाहिँ धान खेती भएको छ।
3: कृषि ज्ञान केन्द्रले यसो भनिरहँदा किसानका खेतबारीमा पुग्दा ज्ञान केन्द्रको तथ्याङ्कले मेल खाँदैन। सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराई उपमहानगरपालिका 9 पर्सेनीका छोटकन्या चौधरी र घोराई उपमहानगरपालिका वडान नम्बर 8 ढिकपुरका जगदीश कुमार हरिजन:
5: पानीले ठिलो भयो, पहिले त त्यो साउनको केल्थ्यौँ, पानी ठिलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, बल्ल बल्ल गाता लाग्छौँ खेती, अहिले पनि ढुन्न के हो बाबु, अब पानी पर्दैन, रोका धान त्यस्तै छ।
6: हाम्रो धेरै मर्का परेको छ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन। हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू अब साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ, अब आज 24 गते भइसक्यो, पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ?
3: समयमै वर्षात होला र रोपाई गरौंला भनी बसेका किसान पर्याप्त वर्षात नभएको र सिंचाई सुविधा पनि नभएका कारण यति बेला निराश जस्तै बनेका छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ घोराही 8 ढिकपुरका किसान टेक बहादुर खड्का:
7: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा आज 24-25 गते गइहाले खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिँचाइ गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ सर, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
3: जलवायुमा आएको परिवर्तनका कारण वर्षेनी पानीको मात्रा घट्दै गएको छ भने आवश्यक नपर्ने समयमा अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या नागरिकहरूले भोग्नु परिरहेको छ। किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण किसान अझै बढी निराश छन्। किसानको एउटै माग छ, सरकारले पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराओस् र सिंचाईको व्यवस्था गरोस्। किसानका यी समस्यालाई

0: स्वास्थ्यको सुधार
1: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओरालो घोराई जाँच फोन नम्बर 0825562018
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर दीपनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
3: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
4: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065523।
10: अब अन्य खबर प्रसंग, वरिष्ठ साहित्यकार राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरूषोत्तम खनालको छन्द कविता संग्रह समयका पदसा विमोचन भएको छ। राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डाक्टर सुधन कुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुस्तक विमोचन गरिएको थियो। प्रमुख अतिथि पौडेलले अनुकरणीय व्यक्तित्वका रूपमा खनालको प्रशंसा गर्दै साहित्यकार आडम्बरबाट माथि उठेर खनाल जस्तै व्यवहारिक बोल्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विशिष्ट अतिथि राप्ती साहित्य परिषदका संस्थापक नारायण प्रसाद शर्माले घर परिवारको साथ सहयोगको प्रशंसा गर्दै 80 वर्षीय लेखकको स्वस्थ जीवनको कामना गर्नुभयो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक लेखनाथ आचार्यले पुस्तक पठनीय मार्मिक र सुन्दर रहेको बताउनुभयो। पुस्तकले साहित्यमा नयाँ आयाम थपेको उहाँको भनाइ थियो। लेखकका परिवारको तर्फबाट लुम्बिनी प्रदेशका पूर्व मन्त्री राजु खनालले साहित्य कार्यालय शान्तिपूर्ण तरिकाले परिवर्तन गर्ने बताउनु भएको थियो। शिक्षक र लेखनबाट लेखक खनालले समाज विकासमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो। पुस्तकको समीक्षा नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार डाक्टर कृष्णराज विष्टले गर्नुभएको थियो। उहाँले 35 वटा कविताको विस्तृत व्याख्या गर्नुभएको थियो, केही कविता वाचन गर्नुभएको थियो। उहाँले खनालका कविताले विकृति विसंगति निमिट्यान्नक पार्ने सन्देश दिएको बताउनुभयो। उहाँका कवितामा लैंगिक समानता नारी सम्मान भाव प्रकट गरेको समीक्षकको भनाइ थियो। सो वसुरमा परिषदका सल्लाहकार उत्तम कृष्ण मजुया सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम देवकोरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष निमबहादुर थापा दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष दिलीराज सिरदर प्रलेश दाङका अध्यक्ष चन्द्रबहादुर थापा नेपाली लेखक संघका अध्यक्ष डाक्टर हिमलाल पन्थी लेखक संघका उपाध्यक्ष गोविन्द पौडेलले शुभकामना दिनुभएको थियो। कार्यक्रममा धन्यवाद मन्तव्य दीपसिका स्कूलका अध्यक्ष माधव प्रसाद शर्माले व्यक्त गर्नुभएको थियो। लेखक खनालकी बुहारी ऋतु खनालले कविता वाचन गर्नुभएको थियो। खना कार्यक्रमको संचालन परिषद सचिव शारदा शर्माले गर्नुभएको थियो।
11: रेडीमेड तथा फेन्सी व्यवसाय समितिले घोराईमा एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा 84 जनाले रक्तदान गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा व्यवसायी सर्वसाधारण तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

0: कार्यक्रम में नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव तथा गोराई बनाऊ अभियान का संयोजक सबिन प्रियासन विशिष्ट अतिथि का रूप में सहभागी हुनुभएको थियो। कार्यक्रम में सहजीकरण समिति का सचिव संजीव श्रेष्ठले गर्नुभएको थियो। गणतन्त्र दैनिकमा खबर छ,
1: नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गोराही उपमहानगरपालिका शाखाको सह आयोजनामा गोराहीमा गठित रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकलाई डेंगू रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य प्रवर्धन शाखा गोराहीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले सहजीकरण गर्नुभएको थियो। वहाँले डेंगू रोगको परिचय, लक्षण, रोगबाट बस्ने उपाय, डेंगूले विश्वव्यापी रूपमा पारेको प्रभाव तथा नेपाल सरकारले डेंगू नियन्त्रणका लागि अवलम्बन गर्न थालेका आगामी रणनीतिका विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गोराही क्षेत्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षक नायक तथा रेडक्रस स्वयंसेवक गरी संरचनाको सहभागिता रहेको थियो। डेंगू रोग फैलिन नदिन समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्नुका साथै लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानमा शिक्षक नायक तथा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा जोड़ दिएको थियो।
0: नेपाल नेवार समिति नेवार सेवा समिति गोराहीले नेवार समुदायको मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण पुस्तान्तरण गर्ने उद्देश्यले एक महिने नेवारी बाजा तथा नृत्य प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। समारोहमा नेवार समिति गोराहीका अध्यक्ष विमलमान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ संगीतकर्मी डाक्टर गोविन्द आचार्य प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन विशिष्ट अतिथिका रूपमा हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर गोविन्द आचार्यले कला र संस्कृति कुनै पनि समुदायको पहिचान मात्र नभई समाजको ऐतिहासिक सम्पत्ति भएको बताउनुभयो। उहाँले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति हराउँदै जान सक्ने भएकाले नयाँ पुस्ताहरूलाई आफ्ना बाजा, नृत्य, गीत तथा सांस्कृतिक परम्परासँग जोड्नुपर्ने आवश्यकता ल्याउनुभयो। गणतन्त्र दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूमा छापिएका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा दक्षिण एसियाको भाग्यवादी समाज एक दृष्टि शशिधर भण्डारीको विचार छापिएको छ। सरसफाईको कमीले हुने हैजा कति दोहोरी रहने, डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने उद्योगको पुनः सञ्चालन बढ़ाएको आशा शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: त्यसै गरी राज्यको गोरक्षी राष्ट्रिय दैनिकमा लोकतन्त्र, मेलमिलाप र राष्ट्रिय एकता विपुल पोखरेलको विचार छापिएको छ। कांग्रेसले यथास्थितिमा रोक्ने षड्यन्त्र हुँदैछ, केपी सुवेदीको सामग्री प्रकाशित छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा गोराई बनाऊ अभियानको महिलालाई उद्यमी र व्यवसायी बनाउने योजनामा म पनि साथमा छु, हिमानी डीसीको यो कुरा छापिएको छ। त्यसै गरेर शिक्षालाई उत्पादन, समृद्धि र सृजनशीलतासँग जोड्ने गोराई अभियान बनाऊ अभियानमा मेरो पनि साथ, कमल ओलीको विचार छापिएको छ भने नेवारी बाजा प्रशिक्षण, संस्कृति संरक्षणसँगै पुस्ता हस्तान्तरणको सकारात्मक पहल शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षेत्री
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार, नमस्कार।

0: एमएच को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: सहभागी महिनामा एक पटक अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको कांग्रेस सभापति गगन थापाको भनाई ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र र गाजाका सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pasupatiicare.com
1: र राष्ट्रपतिका सभापति रवि लामिछाने बीच हिजो साँझ भेटवार्ता भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच समसामयिक राजनैतिक विषयमा छलफल भएको बताइएको छ छलफलमा पार्टीको भावी कार्यदिशा बारे पनि छलफल भएको बताइएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ रासोपाका सहमहामन्त्री असीम शाहले हिजो विज्ञप्ति जारी गरी भूइमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न कार्यक्रम सञ्चालन गर्न लागि जानकारी दिनुभयो लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको हो कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा समस्या अपेक्षा र सुझावहरू सुन्नुपर्नेछ दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्यबीच संयुक्त बैठक बसी पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक बहुआयामिक र नीतिगत नागरिक सरकार मन्त्री व्यवस्थापिका सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि शुरू केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्नुहुँदै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो बैठकमा सभापति थापाले समसामयिक राजनैतिक प्रस्ताव र केन्द्रीय विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो 1 बजे पुनः बस्नेछ खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि हिजो बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको हो ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कार्यवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। विश्व आदिवासी दिवस नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा हिजो काठमाडौँको टोलीखेलमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, विज्ञान र प्रविधिको आधुनिक प्रयोग मार्फत अगाडि बढ़नुपर्ने बताउनुभयो। उहाँले प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान, सिप र संस्कृति, जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उल्लेख गर्नुभयो। हुलाकी सड़क अन्तर्गत जनकपुर भिट्टा मोड़ जोड़ने सड़कमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सड़कको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सड़कको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिनुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा अर्थमन्त्री डा सोरी मुआगले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभित गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी 1 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री शाहका तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै आजै विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। बैतडीमा 76% आमाले पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क रहेको छ। बच्चा जन्मिएदेखि 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने भए पनि 24% अझै पूर्ण स्तनपान नगराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
3: बैतडीमा गएको आर्थिक वर्षमा 3,540 आमाले बच्चा जन्माएकोमा 2,691 जनाले मात्र पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्की:
4: 76% आमाले पूर्ण स्तनपान गराएको भन्ने राष्ट्रिय स्तरमै हेर्दाखेरि पनि विगत हाम्रो विभिन्न सर्वेहरूले 70% आमाले गराउँथेन, अहिले राष्ट्रिय स्तरमा हेर्दाखेरि 56% आमाले मात्र पूर्ण स्तनपान गराएको अवस्था।
3: आमाको दूधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्त्वहरू पाइने भएकाले 6 महिना वर्षसम्म उसलाई आमाको दूध बाहेक अन्य खानेकुरा खुवाउन नहुने बताउनुहुन्छ श्री अहेब मोहन कलौनी। बच्चा जन्मेको एक घण्टा भित्र आमाको बिगौती दूध र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने बताउनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
5: अन्य रोगहरू झाडा पाखाला अब पेटका समस्याहरू लगायतका रोगहरू लाग्ने गर्छन्। त्यसकारणले अब आमाको दूध शिशुको लागि एकदमै पौष्टिक सफा सुरक्षित र बताउन पनि सजिलो हुने हो।
3: बच्चाको वृद्धि र विकासमा आमाको दूध अमृत समान हुने भएकाले छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: हिजो साँझ परेको अविरल वर्षासँगै सड़क माथिबाट लेदो सहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आज बिहान करिब 4 बजे बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 9 को तीनथली र नार्केमा लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो। आज बिहानैदेखि राजमार्गमा पहिरोका कारण यातायात अवरूद्ध भएपछि सड़क डिभिजन भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो। साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ सहितका देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड़ लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरू सोमबार व्रत बसी पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजा आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरूले व्रत पूजापाठ दान लगायतका काम गर्छन्। यस्तै सौरमास अनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरी जलमा जम्मा भएका छन्। प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनार स्थित सुन्दरी जलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपड़ा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढ़ाउने गर्छन्। बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरी जल पुगी स्नान लगायत नित्यकर्म गरी जल लगेर पशुपति मन्दिरमा चढ़ाउने गर्छन्। बोलबम यात्रामा करिब 10,000 बढ़ी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरी जलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीन विक्रम थापाले जानकारी दिनुभयो। विभिन्न सुविधा अवसर शिक्षा र रोजगारीका लागि ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाई सराई गर्ने क्रम बढ़दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँ ठाउँ सुनसान बन्दै गएका छन्। यसै क्रममा बागलुङमा पनि बसाई सराई बढ़दै गएपछि बढ़दो बसाई सराई रोक्न बागलुङका स्थानीय तहहरूले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अघि सारेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
6: बढ़दो बसाई सराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ़दो बसाई सराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमीन बाँझिँदै जान थालेपछि बसाई सराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाई सराई रोक्न स्थानीय तहले कृषि पशुपालन उद्यमशीलता प्रवर्धन उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक।
7: यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौं, शीत वर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौं, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौं। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने क्रौलेटमा मौरीको घरहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौं।
6: विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमिनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
8: वैदेशिक रोजगारीबाट फर्केर केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढ़ीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौं भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त्यो जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौं। युवा मैत्री, कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौं।
6: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
9: स्वनिर्भर हुनु भएन, हामीले चाहिँ देशमै उत्पादन हुने चिजहरू उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले व्यापार गर्ला, कसैले उद्योग चलाउला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दा घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
6: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। रेडियो नेपाल बागलुङ
1: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि सारिएको पछिल्लो 15 बुधे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताउनु भएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने पनि स्पष्ट पार्नु भएको छ। हमासले हतियार त्याग नगरेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने र इजरायली सैनिक तथा नागरिकमाथि हुने सम्भावित खतरालाई रोक्न सैन्य कार्यवाही जारी रहने उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पले जुलाई 31 गाजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित नयाँ योजना घोषणा गर्नुभएको थियो। योजनामा हमाससहित गाजामा रहेका सबै सशस्त्र समूहलाई निशस्त्र बनाउने विषयलाई प्रमुख प्राथमिकता दिइएको बताइएको छ। यता विद्रोही समूह हमासले भने ट्रम्पको योजनाप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। समुद्री आधी डल्फिन पूर्वी चीनतर्फ अघि बढ़ेपछि सांघाईका दुई प्रमुख विमानस्थलले 1300 भन्दा बढ़ी उड़ान रद्द गरेका छन्। आधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सान सुकीको पूर्ण तथा निशर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। राष्ट्रपति मिन आङ हलाङले सन् 2021 सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: नेपाली एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर सन्तले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिण्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढ़ी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सृजना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौड़धूप गर्नुपर्ने अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। निगमको विशेष पालमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढ़ेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयातसँगै ग्यास उद्योगबाट सिलिण्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ़दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ़दै गएको हो। क्रममा क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढ़ेर 2,67,65,000 भन्दा बढ़ी पुगेको छ। त्यसै गरी मोबाइल बैंकिङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नागेको छ।
12: कस्तो राम्रो जुत्ता लगाएको, मेरो नि दंगाली हो नि त राम्रो त भइहाल्छ नि
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याइयो
12: सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मटेरियल सेन्टरबाट ल्याएको
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
12: एकपटक दंगालीबाट किनेर हेर न
13: लौ त म दंगाली सु मटेरियल सेन्टरतिर गइहाले है
14: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरु पाइले एकमात्र पसल
12: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
15: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
16: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
12: प्रोप्राइटर सोमराज रैदास
17: सम्पर्क फोन नम्बर 082-563-775
12: सम्पर्क नम्बर 98-478-26873
18: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
19: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
20: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
21: खाली ठाउँमा दाँत राख्ने
20: दाँतको जरीदेखि उपचार गर्ने
21: भएको दाँतमा खुल राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा
20: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
22: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
19: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53
23: आया, मम्मी मम्मी दाँत दुख्यो
24: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
25: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
26: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौहिड
24: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
26: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
19: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
27: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
28: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
26: सम्पर्क फोन नम्बर
24: 082-590-222
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
19: भर्ना सम्बन्धी सूचना गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
19: सम्पर्क फोन नम्बर 082-563-1133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686
20: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
29: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
20: उपलब्ध शल्यक्रियाहरू
29: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
20: बालबालिकाको न्युरो सर्जरी
29: हात खुट्टाका नसा, पेरिफेरल नर्भ, कोशल्य क्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सीता के हो तिमीलाई? घुम्चोरी बसी छौ
3: के हुनु नि?
2: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
29: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदा सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
29: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001। के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
0: उपचार हुने रोगहरू:
29: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
0: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
29: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यातिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
29: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा:
29: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रञ्जिता शर्मासँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 MHz ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
0: यसै गरी यो साथ हामीले समाचार, पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कोतिर सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गरेछौ। त्यसै गरी गोराई उपमहानगरपालिका 15 सम्झौता टोल रतनपुर निवासी तारा देवी निपानेको 98 वर्षको उमेरमा दुखद निधन भए पश्चात उहाँकी छोरी स्मृति निपानेले आफ्नो आमाको जुन समाजमा छोरी मान्छेलाई क्रिया गर्न खासै दिइँदैन तर त्यसलाई चुनौती दिँदै उहाँले आफ्नो आमाको क्रियाकर्म गर्नु उहाँसँग उहाँको अनुभव अनुभूतिमा आधारित रहेर हामीले विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साथ हामीले लिएका छौं मेलमिलाप पत्रमय टुमिन्छन् सम्बन्ध विषयका मुद्दा सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ समाचार, पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कोतिर सम्बन्धी खोजमूलक समाचार।
3: खप्तरका फाँटमा घाम झुल्किँदा पहाड़का काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन्। अपी र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यताको कथा सुनाउँछन्। बढी मालिकाको आफ्नै धार्मिक महिमा छ। शुक्ला फाटामा बारसिंगाको बथान दौड़िन्छ। रामा रोशनका तालमा हिमालको छाया देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटकको सम्भावना पनि सुनिन्छ। त्रिपुरा सुन्दरी, उग्रतारा, बैजनाथ धाम, परशुराम धाम लगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाड़ी हिमाली गाउँका मौलिक जीवनशैली, पदयात्रा, जल पर्यटन र साहसिक गतिविधि सुदूरपश्चिमको पर्यटन विकासका बलिया आधार हुन्। यी सम्भावनालाई सरकारले पनि वर्षौंदेखि आर्थिक समृद्धि, रोजगारी र उद्यमशीलतासँग जोडेर व्याख्या गर्दै आएको छ। आर्थिक संरक्षणले पर्यटकलाई प्रदेशको विकासको प्रमुख सम्भावनाका रूपमा औल्याएको छ। प्रदेशमा छुट्टै पर्यटन ऐन बनेको छ। पर्यटन भू योजना तयार भएको छ। वार्षिक कार्यक्रम कार्यान्वयन गतिविधिले पनि समुदायमा आधारित पर्यटन, होमस्टे, गन्तव्य परिवर्तन र पर्यटन मैत्री पूर्वाधारलाई प्राथमिकता दिएको छ। तर नीति र योजनाले देखाएको बाटो र प्रदेश सरकारको बजेट कार्यान्वयनको तस्विर भने फरक छ। प्रदेश सरकारले पर्यटनलाई उद्योग, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्य राखे पनि पर्यटन क्षेत्रका लागि विनियोजित बजेटको ठूलो हिस्सा अझै पनि छरिएका पूर्वाधार तथा संरचना निर्माणमै केन्द्रित छ। यस्ता कार्यले पर्यटन अर्थतन्त्र निर्माणमा सहयोग गर्न नसकिरहेको सरकारवालाहरूको भनाइ छ। बजेटको ठूलो हिस्सा संरचनामै उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालयको आर्थिक वर्ष 2082-83 पर्यटन क्षेत्र सम्बन्धी योजनाले यही अन्तरलाई देखाउँछ। मन्त्रालयले गत वर्ष पर्यटन क्षेत्र अन्तर्गत पूर्वाधार योजना तथा रोजगारी, क्षमता अभिवृद्धि तथा संस्थागत विकास, पर्यटन प्रवर्धन तथा प्रचार प्रसार र पर्यटकीय वस्तु तथा सेवा विस्तारका कार्यक्रम सञ्चालन गरेको थियो। ती कार्यक्रमका लागि 46,30,00,000 विनियोजन गरिएको थियो। तर विनियोजनको ठूलो हिस्सा पूर्वाधारमै खर्च भयो। पूर्वाधारतर्फ 169 योजना कार्यान्वयनमा थिए। ती मध्ये धेरै योजना धार्मिक संरचनासँग सम्बन्धित थिए। मन्त्रालयको विवरण अनुसार 133 मन्दिर, 6 क्रिश्चियन मण्डली, 2 मस्जिद, एउटा थारू देउथान मरुवा, 8 धर्मशाला, एउटा मूर्ति निर्माण र 22 धार्मिक क्षेत्र घेरा पर्खाल गरी धार्मिक क्षेत्रलाई सम्बन्धित 174 योजनाहरू थिए। यी योजनामा 27,02,00,000 खर्च भएको छ। यसले पूर्वाधार तर्फको खर्चको ठूलो हिस्सा अर्थात 60.24% रकम धार्मिक संरचनामा केन्द्रित भएको देखिन्छ। गत वर्ष पदमार्ग निर्माणमा 63 योजना 8,27,00,000 खर्च भएको छ। पर्यटकीय मार्ग निर्माणमा 18 योजना 2,90,00,000, सामाजिक भवन निर्माणमा 9 योजना 1,73,00,000 र ट्रस्ट भवन निर्माणमा 2,15,00,000 खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ। पदमार्ग, पार्क, धार्मिक सम्पदा र पर्यटकीय पूर्वाधार पर्यटनका लागि आवश्यक संरचना हुन्। तर संरचना निर्माणसँग सँगै पर्यटन उद्योगको आधार बन्न नसक्ने यस क्षेत्रका जानकारहरू बताउँछन्। पर्यटक कुनै गन्तव्यमा पुगेर कति समय बस्छ, के खान्छ, स्थानीय उत्पादन के किन्छ, के सेवा प्रयोग गर्छ र त्यसबाट स्थानीय समुदायले कति आमदानी गर्छ भन्ने विषयले पर्यटन अर्थतन्त्रको वास्तविक प्रभाव निर्धारण गर्दै नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल सुदूरपश्चिमका अध्यक्ष पवन विक्रम सिंहको भनाइ छ। प्रदेशको हालको पर्यटन विकास प्राथमिकताले दीर्घकालीन पर्यटन अर्थतन्त्रलाई निर्माणमा पर्याप्त योगदान गर्न सक्ने उहाँको भनाइ छ। सरकारको लगानीले समग्र प्रदेशको विकासमा कति योगदान गर्छ भन्ने लेखाजोखा गरेर योजना बनाइनुपर्छ। हालको विकास अभ्यासले तजबीजका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति देखिन्छ। यसले पर्यटन क्षेत्रको दीर्घकालीन विकासमा योगदान गरिरहेको छैन, सिंहले भन्नुभयो। सरकारले आफ्नै पर्यटन गुरू योजना नीति र अन्य प्रदेशले गरेका असल अभ्यासलाई आधार बनाएर लगानीको प्राथमिकता निर्धारण गर्नुपर्ने सिंहको जोड़ छ। के स्वार्थले माग राख्यो, त्यो मागको आवश्यकता के हो, जसले पर्यटन विकासको प्राथमिकतासँग मेल खान्छ कि खाँदैन भनेर विश्लेषण पछि मात्रै कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ। सुदूरपश्चिम प्रदेश पर्यटन ऐन 2077 पर्यटनलाई आर्थिक विकास, रोजगारी सिर्जना गरी निजी लगानी, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र दिगो पर्यटन विकासको माध्यमका रूपमा परिकल्पना गरेको छ। पर्यटन गुरू योजनाले पनि साहसिक पर्यटन, धार्मिक पर्यटन, प्रकृतिमा आधारित पर्यटन, निजी क्षेत्रको साझेदारी र स्थानीय समुदायको सहभागिता मार्फत पर्यटन अर्थतन्त्र विस्तार गर्ने लक्ष्य लिएको छ। वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधिले समुदायमा आधारित पर्यटन, होमस्टे पर्यटन प्रवर्धन, गन्तव्य विकास, पर्यटन मैत्री पूर्वाधार तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ। सुदूरपश्चिम सँग धार्मिक सम्पदा मात्रै होइन, हिमाली पर्यटन पदयात्रा, कैलाश मानसरोवर मार्गसँग जोडिने सम्भावना र कर्णाली, महाकाली, सेती लगायत नदीमा जल पर्यटन तथा समुदायमा आधारित होमस्टेका अनेक सम्भावना छन्। यी सम्भावनालाई आर्थिक शक्तिमा रूपान्तरण गर्न गन्तव्य व्यवस्थापन, डिजिटल प्रवर्धन, पर्यटन ब्रान्डिङ, निजी लगानी, स्थानीय उत्पादनको बजारीकरण र समुदायको क्षमता विकासमा निरन्तर लगानी आवश्यक छ। त्यसका लागि नीति र योजनाबीच तालमेल हुनुपर्ने आवश्यकता आफूहरूले महसुस गरेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर जीवन राणा बताउनुहुन्छ। सुदूरपश्चिमको सवालमा भने प्राकृतिक र धार्मिक सम्पदा हुन्, यिनको विकासले धार्मिक आस्थाको संरक्षण र पर्यटन क्षेत्र मार्फत समग्र विकासको प्रवर्धनमा टेवा पुग्छ। गुरू योजनाको अविष्ट अनुसार काम गरेमा मात्रै सबै समस्या समाधान हुन्छ, उहाँले भन्नुभयो। पर्यटन गुरू योजनाको परिकल्पना गरेको गन्तव्य विकास, समुदायमा आधारित पर्यटन, निजी क्षेत्रको सहभागिता, स्थानीय उत्पादनको बजारीकरण, सेवा विस्तार र दिगो रोजगारीलाई पर्यटनको केन्द्रमा राख्न सके मात्रै सुदूरपश्चिमको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा आर्थिक शक्तिमा रूपान्तरण हुने जानकारहरू बताउँछन्। त्यसका लागि नीति र बजेट एउटै दिशामा हिँड्नुपर्ने सरकारवालाहरूको भनाइरहेको छ।
0: यो खोज्मूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्ताएका छौं।
4: घोराई उपमहानगरपालिका सम्झौता टोल रतनपुर निवासी स्मृति नेपाने, जो एउटा साहसिक छोरी हुनुहुन्छ, भर्खरै मात्र 2083 साउन 3 गते उहाँको आमाको देहावसान भयो। त्यसपछि उहाँ एउटा छोरीलाई यो समाजमा एउटा जिउँदो हुँदासम्म जे पनि कर्म गर्न मिल्ने तर मृत्यु पश्चात छोरीलाई काज क्रिया गराएर बन्देज गर्ने जुन समाज छ त्यसलाई चुनौती दिने एउटा साहसिक छोरी हुनुहुन्छ स्मृति नेवाने। उहाँसँग विशेषतः उहाँको अनुभव अनुभूतिमा रहेर हामीले कुराकानी गर्नेछौ। सर्वप्रथम स्मृतिजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: नमस्कार म्याम, हजुरले मलाई यस कार्यक्रममा आफ्नो भनाइ राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो नाम चाहिँ स्मृति निपानी।
4: सञ्चय हुनुहुन्छ?
5: हजुर सञ्चय भन्नु।
4: अब मान्छेको जीवन जन्मनु मर्नु त स्वाभाविक कुरा हो, प्राकृतिक नियमै हो, हामीले स्वीकार्न गाह्रो हुने मात्रै हो। यहाँको आमाको देवसन 2083 साउन 3 गते भयो होइन, यहाँ एउटा क्रिया बस्नु छोरा जसरी बस्छन् त्यसै गरी क्रिया बस्नु यस्तो साहसिक काम गर्ने आँट कसरी आयो?
6: अब पहिलेदेखि नै मैले मेरो दाई नभएपछि चाहिँ मैले चाहिँ आफूले चाहिँ आफूलाई नै छोरा भएर बस्नुपर्छ भन्ने साहस चाहिँ मलाई पहिलेदेखि नै आएको थियो। अनि म पहिलेदेखि नै आमाले चाहिँ हाम्रो टुप्पी कसले फाल्ला अब त्यही त हो नि समाजमा, अनि कसले गर्ला दाह संस्कार कसले गर्ला भन्दाखेरि म छु त एउटा छोरा मान्छे जस्तो भएर अहिलेसम्म गरिरहेको छु भने म मरेपछि पनि गर्न सक्छु भन्ने आँट चाहिँ मलाई पहिलेदेखि नै थियो। भन्थे पनि पहिले नै आमालाई म त्यो कुरा चाहिँ गर्थे अनि गरेर पनि देखाउन सके।
4: हजुर, यसरी यो समाजमा अहिले पनि जीवित हुँदासम्म बुवा आमाको अधिकांश बुवा आमाको स्याहार गर्ने भनेको छोरीहरूले नै हो, तर जब मृत्यु हुन्छ स्याहार गर्दा गर्दै उपाय लाग्दैन मृत्यु हुन्छ, मृत्यु भइसकेपछि छोरीहरूलाई यस्तो खालको व्यवहार गरिन्छ कि अब सन्तानै होइन भन्ने खालको व्यवहार, यस्तो व्यवहार तपाईँमा पनि त भयो होला?
6: भयो नि, अब हाम्रो समाजमा चाहिँ दाह संस्कार गर्ने भनौँ उठाएर लग्ने हुन्छ नि, त्यो गर्दा चाहिँ मलाई रोक गरिएको थियो कि, रोक गर्नुभएको थियो सबैजनाले नै, होइन छोरी मान्छेले यो गर्नुहुन्न होइन तिमीले गर्नु होइन भनेर भन्नुभएको थियो। अनि मैले चाहिँ मान्दै नमानेर म गर्छु मेरो आमाको भनेर म आफैले उठाएर लगेको दाह संस्कार पनि म आफै गरेको।
4: हजुर, यो समाजमा छोरीहरूलाई जसरी अब हिँडेको दृष्टिले हेरिन्छ यसलाई यहाँले कसरी हेर्नुहुन्छ?
6: भन्नालाई छोरी छोरा बराबर हुन्छ भने तापनि अझै पनि समाजमा त्यति प्रष्ट रूपमा चाहिँ छोरीलाई त्यति धेरै मान्यता दिएको जस्तो चाहिँ मलाई लाग्दैन अझै पनि, नत्र त्यो हुन्थ्यो भने चाहिँ मैले सबै पिण्ड दिने काम पनि म आफै गर्न सक्थेँ एउटा छोरा मान्छे जस्तो भएर, त्यो चाहिँ मैले गर्न सकिनँ किनभने बाहुनहरूले पनि दिनु भएन मिल्दैन जनिहाल्नुपर्छ अनि छोरा नै हुनुपर्छ भनेपछि त्यो काम चाहिँ मैले गर्न सकेन। तर 13 दिनसम्म अरू काम चाहिँ मैले गरेँ, क्रिया बसेर आफूले गर्ने सबै गरेँ तर पिण्ड चाहिँ मैले दिन पाइनँ।
4: पिण्ड दिने काम कसले गर्नुभयो त?
6: पिण्ड दिने काम चाहिँ साइल बुवाको छोरा हुनुहुन्थ्यो एकजना, उहाँ चाहिँ उहाँ र म चाहिँ किजे बसेको हो, छोरा भएको नाताले उहाँले नै दिनुभयो।
4: आफ्नै छोरीले दिन पाइएन यस्तोलाई यहाँले नजिक भएर हेर्दाखेरि निकै पीड़ा भयो होला नि?
6: पीड़ा त भयो नि, अब मैले सबै काम म आफै गर्छु भनेर त्यो पीड़ामा पनि म एउटा छोरा जस्तो हुन्छु भनेर आँट गरेर गर्न खोज्दा पनि पाएन, त्यसको लागि त अब महसुस त भइहाल्छ पीड़ाको महसुस।
4: यहाँहरू कति भाइ बहिनी हुनुहुन्छ?
6: हामीहरू 3 बहिनी।
4: 3 बहिनी मात्र?
6: हजुर।
4: हजुर, कुन चाहिँ छोरी?
6: कान्छी छोरी।
4: हजुर, विवाहित होइन?
6: होइन।
4: के काम गर्दै हुनुहुन्छ पढाइको सिलसिलामा? के गर्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ कि के छ?
6: म चाहिँ बाहिर गएर आएको हो एकचोटि, अब फेरि आमाको 45 दिनको काम सक्यो भने फेरि बाहिर नै जाने हो।
4: बाहिर भन्नाले
6: दुबई?
4: दुबई बसेर आउनुभयो। हजुर, अब यसरी एउटा साहसिक छोरी जसले बुवा आमाको मृत्यु पश्चात पनि मैले सबै कर्म गर्न सक्छु हाम्रो परम्परा अनुसार चलेर सबै गर्न सक्छु भन्दा भन्दै पनि नमानेर यहाँ बस्दा बस्दै यहाँको साइनोवाको छोरालाई पनि बसालियो होइन, सँगसँगै उहाँले पिण्ड दिने काम गर्नुभयो। यस्तो खालका छोराछोरी बराबरको जुन भावना हुनु पर्थ्यो समाजमा किन हुन सकिरह जस्तो छैन तपाईँले कसरी हेर्नु छैन?
6: अब अहिलेको जेनेरेसन अनुसार त हुनुपर्ने कुरा हो यो चाहिँ, तर पहिलेको मान्छेहरू पहिलेको पुर्खाहरूले चाहिँ अझै पनि यो चिजलाई गर्न दिनुहुन्न जस्तो लाग्छ क्या मलाई चाहिँ। अब अहिलेको मान्छेले गरम हुन्छ मिल्छ भन्दा पनि पहिलेको मान्छेहरू आएर चाहिँ हुँदैन यो हुँदै हुन्न यो त छोराले नै गर्नुपर्ने हो भनेर चाहिँ पहिलेको हाम्रो पुर्खाहरूदेखि चलेर आएको भएर हो कि सायद त्यो चिज चाहिँ गर्न दिइराख्नु भएको छैन। मलाई चाहिँ लाग्छ छोरा छोरी अब गर्ने बेला चाहिँ छोरा नभए पनि बाँच्दासम्म त सबै कुरा हामीले गर्यौँ नि त होइन, यताउता हस्पिटल लग्ने ल्याउनेदेखि लिएर एक्लै कता कता लगियो, इन्डिया लगियो, काठमाडौँ लगियो, हरेक ठाउँ लगियो, तर त्यो टाइममा छोरा चाहिएन के। तर अहिले चाहिँ काज क्रिया गर्ने बेला पिण्ड दिने बेला चाहिँ बाहिरको मान्छे आएर पुर्खाहरू पहिलेको मान्छेहरू आएर चाहिँ अह छोराले नै गर्नुपर्छ छोरीले गरेर हुन्न भनेर भन्नुभयो के। त्यस्तै त्यही कारणले चाहिँ मलाई लाग्छ पहिलेको पुर्खाको नै चलिरहेछ कि अझै पनि, अहिलेको जेनेरेसन आए तापनि पहिलेको पुर्खाकै कुरा सुन्ने भइरह, त्यो भएर चाहे अब चाहिँ दिनुपर्छ जस्तो लाग्छ। मैले त्यति नपाए तापनि अब आउने लाई सबै काम गर्न दिनुपर्छ छोरी मान्छेलाई जस्तो लाग्छ
4: छोरीहरूले सबै गर्न पाउनु
6: हजुर
4: सबै आमालाई के समस्या भएको थियो र यहाँले बाहिर पनि लग्यो इन्डिया पनि लग्यो औषधि गर्नको लागि काठमाडौँ लग्यो भन्ने कुरा गर्नु त्यो बेला त छोरो चाहिएन बाबा आमाले पनि छोरा छोरीहरू मात्रै छन् मलाई दुःख मनाउ गर्ने काम कहिले गर्नुभयो गर्नु भएन
6: भएन त्यो चाहिँ भएन आफै पनि गर्व गर्नुहुन्थ्यो कि मेरो एउटा छोरी भएर पनि मलाई यहाँ पुर्याउने म रात बिरात 12 बजे 1 बजे 2 बजे 3 बजे मैले एक दिन बिराउँदै दुई दिन बिराउँदै पनि हस्पिटल लग्थेँ कि मैले डायलिसिसको समस्या थियो 4 वर्षसम्म डायलिसिस गर्नुभयो पहिलेदेखि नै सुगर प्रेसर थियो अनि त्यसपछि चाहिँ सुगर प्रेसरको मेडिसिन धेरै लिँदा लिँदा चाहिँ डायलिसिस गर्नुपर्ने अवस्था भयो हामीले इन्डिया पनि पुर्यायो घरको मिल्छ भने त्यो किडनी ट्रान्सफर गर्ने पनि कुरा थियो तर मिलेन कसैको त्यसपछि चाहिँ 4 वर्ष जति डायलिसिस गर्दा गर्दा अहिले चाहिँ यस्तो भयो
4: 4 वर्षमै गर्नुभयो
6: हजुर
4: त्यो बुवाले त्यस्तो व्यवहार कहिले गर्नु भएन तर बाहिरको समाज अनि आखिर समाज के रहेछ त स्मृतिजी
6: समाज त अब हामीले सोच्यौ भने त समाज भनेको सबभन्दा पहिले आउने भनेकै हाम्रो लागि समाज हो खासमा भन्ने भने चाहिँ होइन तर घर फ्यामिली आफन्त घर फ्यामिली त घर फ्यामिली भइहाल्यो प्लस आफन्ती भन्दा अगाडि चाहिने भनेकै समाज हो तर समाज बुझ्ने भयो भने चाहिँ त्यो त्यो चिजको लागि एकदम राम्रो हो तर समाज बुझ्ने भएन भने चाहिँ त्यो समाजको पनि काम हुन्न के
4: रूपान्तरण हुने नचाहने के समाज हुने समाज हुने त तपाईँ म लगायतका यस्तै यस्तै मिलेर बनेको नै समाज भनिन्छ होइन व्यक्ति व्यक्ति मिलेर बन्छ तर कहिले पनि परिवर्तन हुन नसक्ने त्यो समाजलाई कसले निर्देशन दिने अब यो समाज कसरी रूपान्तरण होला जस्तो लाग्छ तपाईँ
6: अब यो समाजलाई चाहिँ अब अहिले आउने पिँढीहरू हुनुहुन्छ अब जस्तो नयाँ नयाँ जेनेरेसनहरू छ तर नयाँ जेनेरेसनको साथमा पनि उहाँहरूको बुवा आमाले समेत साथ दिनुपर्छ जस्तो लाग्छ कि किनभने हामी मात्र बोलेर बच्चा मात्र बोलेर हुँदैन नि त जस्तो अहिले हुन त भयो अहिलेको जेनेरेसन आएर नै हाम्रो सरकार पनि जेनजीमै भइरहेछ भनेपछि त्यो जेनजी सरकारले चाहिँ छोरीलाई पनि उत्तिकै मान्यता दिनुपर्छ जस्तो चाहिँ लाग्छ मलाई
4: हजुर श्रोता यति बेला हामीले कुराकानी गरिरहेका छौँ घरै उपमहानगरपालिका 15 सम्झौता टोल रतनपुर निवासी स्मृति न्यौपाने उहाँसँग विशेषतः हामीले उहाँले भर्खरै मात्र आफ्नै जन्म दिने आमा 2083 साउन 3 गते बित्नुभयो त्यो उहाँको निधनपछि उहाँले आफ्नो क्रियाकर्म एउटा सन्तानको नाताले गर्नुपर्ने कर्म सबै गर्न भर्खरै आज 22 दिन भएको छ उहाँले यसरी गर्दै गर्दा समाजले उहाँलाई पत्याउन सकेन उहाँलाई एकदम चिन्ता लागिरहेछ आफू हुँदाहुँदै जीवित हुँदासम्म सबै काम गर्दा गर्दै तर मृत्यु पश्चात समाजले छोरीप्रतिको जुन विश्वास दिन सक्नु पर्थ्यो सन्तानप्रतिको दायित्व पूरा गर्ने कर्म दिनु पर्थ्यो त्यो दिएन भन्ने मलाई दुःख मान्नु भएको छ यति बेला प्राविधिमा साथ दिनुहुन्छ प्राविधिक साथी शालिग्राम चौधरी र मैले यहाँसँग विशेष त ईश्वरजीसँग कुरा गर्दैछु ईश्वरजी अहिले पनि अब कतिपय कुराहरू यस्ता पीडादायक छन् अब यही तपाईँले आमाले भने जस्तैका कुरा जस्तै मृत्युपछि कसले टुप्पी काट्ला भनेर पनि जबरजस्ती छोरा जन्माउनै पर्ने खालको परिपाटी छ होइन अहिले पनि छ कतिपय मान्छेहरूले त्यसलाई वास्ता गर्नु भएको छैन कतिपयले त्यसलाई निकै महत्व दिनुभएको छैन अहिले पनि छोराको चाहना राख्दा राख्दै जन्मने अधिकारबाट छोरीलाई भ्रूण हत्या गरिन्छ अथवा लिङ्ग यो छोरी हो छोरी हो भन्ने लिङ्ग पहिचान भइसकेपछि भ्रूण हत्या गर्नुहुन्छ गरिन्छ र त त्यो अवैधानिक छ तर पनि लुकीछिपी भइरहेछ यसलाई यहाँले एउटा विद्यार्थीको नाताले हेरिरहनु भएको होला अहिले त अब बाहिर पनि जानुभएको रहेछ यसलाई कसरी हेरिरहनु भएको छ छोरीले त जन्म नै नदिने अधिकार जन्मने जुन अधिकार थियो जन्म सिद्ध अधिकार गर्भमा आइसकेपछि त्यो पनि खुसी दिएछ छोरीको
6: हजुर छोरा छोरी भन्ने कुरा दुइटै एउटै हो कि जति पीडा आमालाई छोरा जन्माउन हुन्छ त्यति पीडा चाहिँ छोरीलाई जन्माउन पनि हुन्छ नि त त्यो कारणले चाहिँ मलाई लाग्छ छोरा छोरी भनेर नछुट्याइदिनु होला छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सक्छ आजको समयमा छोराले भन्दा अझ बढी छोरीले नै गरेको देखिरहेको हुन्छ त्यो मैले मात्र गरेँ मैले भन्दैन कि तर म बाहेक अरू त्यस्ता मान्छे पनि हुनुहुन्छ कि छोराले भन्दा छोरा त आफ्नो भविष्य बनाउनको लागि सबैजना बाहिर जानुभएको हुन्छ बाबुआमा मर्दा फर्केर नआउने छोराहरू पनि हुनुहुन्छ कतिपय छोराहरू अब सायद त्यहाँहरूको समस्या त्यस्तै भयो या आफ्नो भविष्य बनाउनको लागि आमा बाउलाई भुलिनु भएको हो कि तर त्यो हिसाबले चाहिँ छोरा छोरी भनेर नछुट्याइदिनु होला गर्वमै नतुवाइदिनु होला भन्न चाहन्छु
7: धेरै राम्रो कुरा गर्नुभयो। एउटा छोराछोरीलाई छुट्याएर गर्वमै टुवाउने काम नगर्नुला भन्नुभयो। अहिले छोराछोरीलाई पढ्ने बेला पनि हिजो जसरी छोरालाई महत्व दिइन्थ्यो, अहिले पनि छोरालाई जतिको महत्व छोरीलाई दिन्छ कि दिइन्न?
6: कतिपय ठाउँमा त दिइन्छ, अब बाहिरको सहरी बजारहरूमा चाहिँ दिइन्छ, अझै पनि गाउँमा चाहिँ त्यति धेरै दिएको जस्तो देख्दैन मैले।
7: अझै पनि छोरालाई जस्तो महत्व दिएर राम्रो विषय पढाउने, राम्रो मान्छे बनाउने, साथीलाई छोरीप्रति देख्छ,
6: छोरीप्रति हुन्न, छोरीलाई चाहिँ अब जन्माउने, हुर्काउने, केही समय ठुलो बनाएर थोरै पढाएर चाहिँ उनीहरूलाई चाहिँ बिहे गर्नेतिर सोचिन्छ।
7: गाउँघरतिर अहिले पनि छोराको महत्व उत्तिकै छ भन्ने कुरा यहाँले भनिरहँदा, कतिपय छोरीहरूलाई अहिले छोरीहरू मात्रै हुँदाखेरि उनका बुवा आमा पनि खिन्न हुने, कतिपय आमाहरू मनोरोगी भएर त्यो सोचेर घरभित्रै बस्ने, त्यस्तो खालको पनि समस्या देखिएको छ। किनभने समाजले पत्याउँदैन मेरा छोरीहरू मात्रै छन् भन्दै अहिले आफूलाई हेपिएको महसुस गर्ने र छोरीहरू आफैले पनि हामी मात्रै छौ भनेर अलिकति हामीलाई अलिक विश्वास गर्दैनन् कि भन्ने खालको समस्या छ। यहाँलाई यसलाई कसरी हेरिरहनु भएको छ?

0: एउटा आर्थिक रोजगारको हिसाबले जानु
1: आर्थिक रोजगारको हिसाबले पनि भनौँ म चाहिँ कस्तो भयो भने अब म आमा चाहिँ धेरै बिरामी भएको भएर चाहिँ मेरो दिमाग मेन्टली नै त्यो भएन के प्रिपेयर भएन पढ्नको लागि अनि त्यो पछि चाहिँ मैले ब्याचलर फर्स्ट इयरसम्म त पढेँ फर्स्ट इयरको इक्जाम पनि दिएँ अनि फर्स्ट इयरको इक्जाममा एउटामा चाहिँ ब्याक लागेपछि मैले अब चाहिँ पढ्न सक्दैन कि मेरो दिमागी हालत त्यस्तो भइसक्यो अब आमा बिरामीको बिरामी दुःख नै देख्न नसक्ने कि एकदम गाह्रो हुन्थ्यो आफूलाई होइन त्यो सोचेर चाहिँ मैले आफै पढ्न छोडेर चाहिँ अब चाहिँ बाहिर जानुपर्छ आमाको लागि भए पनि केही गर्नुपर्छ कमाउनु पर्छ भन्ने सोचेर चाहिँ म बाहिर गएको
0: कति समय बाहिर बस्नुभयो
1: म धेरै त बसेन चार महिना बसेको हो चार महिना बसेको अनि मम्मी पनि धेरै बिरामी भइराख्ने उता कम्पनीलाई पनि थाहा थियो मेरो मम्मी बिरामी भएको अनि कम्पनी बढाउँदै थियो अनि त्यो टाइममा चाहिँ जान त आफ्नो आमालाई भेटेर आइज भनेर कम्पनीले नै बिदा दिएपछि चाहिँ म यहाँ आएको
0: अब फेरि उतै जाने विचार गर्नुभयो
1: फेरि उतै जाने
0: ए त्यो मम्मी चाहिँ राम्रो औषधि उपचार गराउला मम्मीलाई लामो समय बाँच्नलाई एउटा आधार सिर्जना गराउला भन्ने सोचाइ राखेर जानुभयो स्मृतिजी
1: हजुर त्यही नै थियो मेरो सोचाइ चाहिँ अब यहाँ पनि औषधि गर्ने राम्रो अनि त्यसपछि चाहिँ दुबई बाहिर गयो भने एकचोटि घुमाउन लग्ने एउटा छोरा मान्छेले गर्नुपर्ने कर्तव्य चाहिँ म पनि गर्छु मैले पनि मेरो आमा बाउलाई चाहिँ दुबई घुमाउँछु प्लस यहाँ राम्रो ट्रिटमेन्ट भएन पनि म बाहिर लगेर भए पनि औषधि गर्छु भन्ने सोचेर चाहिँ म गएको हो खासमा चाहिँ तर म आएको केही समयपछि नै यस्तो भइहाल्यो
0: मम्मीलाई गाह्रो भएपछि हजुर आउनुभयो
1: होइन मम्मीलाई त सधैँ नै अब चार वर्षै त्यस्तै थियो तर मलाई चाहिँ कम्पनीले आफै तेरो मम्मीको यस्तो गाह्रो रहेछ यो आखिर यहाँ खाली बस्नु टाइममा गएर भेट न त भनेर भनेपछि चाहिँ म उताबाट आएको
0: उहाँको हिसाब उहाँको पैसाले उपचार गरेर केही मद्दत गर्यो
1: गर्यो थोरै
0: मद्दत गर्यो
1: धेरै टाइम त भएको थिएन त्यही थोरै भए पनि मद्दत चाहिँ गर्यो
0: थोरै मद्दत गर्यो अब यहाँले जस्तो अब बुवा हुनुहुन्छ घरमा यहाँ पनि 45 दिनपछि बाहिर जाने कुरा गर्नुभयो पुरानो जागिरमा फर्किने कुरा गर्नुभयो दिदीहरू कता कता हुनुहुन्छ
1: दिदीहरूको चाहिँ दुइटैको बिहे भएको एउटाको चाहिँ कैलाली टिकापुर एउटाको चाहिँ घोराइरामपुर हो तर अब बुवालाई चाहिँ एक्लै छोड्ने कुरा पनि भएन त्यही भएर दिदी चाहिँ कैलालीको दिदी चाहिँ यहीँ बस्नुहुन्छ नानी पनि यहीँ पर्ने भएको हुनाले दिदीले चाहिँ केही समय हेरेपछि म चाहिँ बाहिर गएर थोरै पैसा कमाएर आफ्नो बिजनेस नेपालमा आएर चाहिँ आफ्नो बिजनेस गर्ने भइसकेपछि चाहिँ म आएर आफै बुवालाई हेर्छु
0: केही समय दिदीले हेर्ने तपाईँ चाहिँ बाहिर जाने अलिकति आर्थिक जो गर्ने हिसाब छ धेरै व्यवहारिक कुरा गर्नुभयो स्मृतिजी दुःख सबैलाई पर्छ तर यहाँ त्यो मध्ये यहाँलाई छिटै पर्यो सानो उमेरमा पर्यो त्यो मध्ये पनि दायित्व परिवारको दायित्व पुरै ल्याउनु पर्यो बुवा त हिँड्न डुल्न त सक्नुहुन्छ
1: बुवा त एकदमै फिट हुनुहुन्छ बुवालाई त्यस्तो केही रोग छैन
0: बुवालाई केही छैन आमाको समस्या भयो अब निकै पीडा पनि भयो त्यो बेला हामी पनि आउन पायौँ सामाजिक रूपान्तरलाई महिला मञ्च भनेर यहाँ आएका थियौँ यहाँलाई पनि हामीले त्यो बेला सान्त्वना दिने काम गरेका थियौँ यहाँलाई असाध्यै भन्न मन लागेको र मैले जिज्ञासा राख्न छुटाएको केही छ कि
1: भन्न मन चाहिँ म चाहिँ यो भन्न चाहन्छु कि हजुरहरू जो कोही हुनुहुन्छ होइन छोरी मात्र जन्माएर बसेको पनि हुनुहुन्छ क्या कतिपय मान्छेहरू दुईटा पनि होइन एउटा मात्र छोरी जन्माएर बसेको मान्छेहरू पनि देखेको छु त्यस्तो मान्छेहरूले चाहिँ कहिले पनि आफूले आफूलाई मन नदुखो हुनु मेरो एउटा छोरी भयो मेरो किरिया कसले गर्ला काज किरिया कसले गर्ला मलाई कसले हेर्ला भविष्यमा भनेर चाहिँ नसोच्नु होला एउटा त्यही एउटा छोरीलाई भए पनि असल असल कर्म दिनु असल ज्ञानहरू दिनु त्यही छोरीले नै तपाईँहरूलाई भविष्यमा हेर्न सक्छ र अहिले मैले जस्तरी गरे त्यसै गरी काज क्रिया पनि गर्न सक्छन् भन्न चाहन्छु र कति पनि मन नदुखाउनु प्लस छोरी छ भनेर गर्वमा तुवाएर चाहिँ नराख्नु किनभने भोलि छोराले नगर्न सक्ने काम पनि छोरीले गर्न सक्नुहुन्छ भन्न चाहन्छु यति नै
0: ईश्वरीले असाध्यै राम्रो कुरा गर्नुभयो आफ्नो यो दुःखको बेला पनि एउटा हाम्रो समाजलाई केही समाजले केही योगदान समाजको लागि योगदान गर्न सकिन्छ समाजले केही कुरा बुझ्न भन्ने मनसाय राखेर यहाँले यो कुरा राख्नुभयो यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौ र यहाँको जुन बाँकी जीवन छ यहाँले सक्रिय जीवनले जिउनुहोस् धेरै धेरै शुभकामना धन्यवाद
1: नमस्कार हजुरले मलाई यस मञ्चमा बोल्न थोरै भए पनि आफ्नो भनिराख्न दिनुभएकोमा चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र एउटा छोरी मान्छेलाई सपोर्ट गर्दै हिँड्नु भएको छ त्यसको कारण चाहिँ हजुरलाई धेरै धेरै धेरै धेरै नै धन्यवाद दिन चाहन्छु हस् त नमस्कार
0: यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौँ

0: श्रृंखलामा यो साता हामीले लिएका छौ मेलमिलाप पत्रमै टुङ्गिन्छन् सम्बन्ध विच्छेदका मुद्दा सम्बन्धी जानकारीमूलक सामग्री।
1: झापामा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्तत आपसी सहमतिमै टुङ्गिने गरेको झापा जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ। पछिल्लो तीन आर्थिक वर्षमा अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका 3,900 मुद्दा मध्ये 2,360 मिलापत्र मार्फत टुङ्गिएका छन्। बाँकी 1,540 मुद्दामा अदालतले फैसला गरेको छ। झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार सम्बन्ध विच्छेदको निवेदन दर्ता भएपछि अदालतले कानून मजिम दम्पतीलाई मेलापत्र र आपसी सहमतिका लागि अवसर प्रदान गर्ने गर्छ। न्यायाधीश तथा मेलमिलापकर्ताको पहलमा अंश परिपूरण सन्तानको अभिभावकत्व लगायत विषयमा सहमति जुटेपछि धेरै मुद्दा मेलापत्र मार्फत नै टुङ्गिने गरेका छन्। उहाँका अनुसार मेलापत्रबाट मुद्दा टुङ्गिँदा लामो अदालती प्रक्रिया अतिरिक्त खर्च र समयको बचत हुनका साथै दुवै पक्षको सहमतिमै वैवाहिक सम्बन्धको अन्त्य हुने भएकाले पछिल्लो समय यसप्रति आकर्षण बढ़ेको छ। बालबालिकाको भविष्य पारिवारिक दायित्व र सामाजिक सम्बन्धलाई ध्यानमा राखेर पनि धेरै दम्पती अदालतको अन्तिम फैसला पर्खनुभन्दा सहमतिमै पुग्ने गरेका छन्। अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 1,373 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। तीमध्ये 816 मुद्दा मेलापत्रबाट टुङ्गिएका छन् भने 379 मुद्दामा अदालतले फैसला गरेको छ। वैदेशिक रोजगारी सामाजिक सञ्जालको दुरूपयोग पारिवारिक विवाद तथा घरेलु हिंसाका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ़दै गएको पाइएको छ।
2: यो जानकारीसँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
3: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, सहित उमेश मार, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
2: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एकिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
4: प्राविधिक साथी शालिकराम चौधरीलाई
2: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
3: म रञ्जिता शर्मा
2: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
3: हस्त, नमस्कार।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
9: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। हिन्दू मान्यता अनुसार साउन महिना भगवान शिवसँग जोड़िएको महिना हो। साउन महिनाको अन्तिम सोमबार आज दाङको धारापानी अम्बिकेश्वरी लगायत देशभरका शिवालय मन्दिरहरूमा हिन्दू श्रद्धालुको घुइँचो लाग्ने गरेको छ। साउन महिनामा पवित्र नदी तालबाट जल लगेर शिवालयमा चढ़ाउने तथा बोलबम मेला पनि लाग्छ। बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ। यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले हिन्दूहरूले विशेष रूपमा लिने गरेको संस्कृतिविद गोविन्द टण्डनले बताउनुभयो। उहाँका अनुसार विशेष गरी साउनको सोमबारमा भगवान शिवको व्रत एवं पूजा गर्ने चलन छ। पार्वतीले साउन महिनामा निराहार रहे कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेष गरी हिन्दू महिलाले यसलाई बढ़ी महत्व दिने गरेका छन्। साउन महिनाको सोमबार व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ। हिन्दू पुराणमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 200 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने भएको छ। यस्तै आज विभिन्न 4 संसदीय समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। बिहान 10 बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ। भू संरक्षण दिवसको अवसरमा गढ़वा गाउँपालिका वडा नम्बर 1 मलमलामा बाँस रोपण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बुढ़ी खोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भूक्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्तनका विषयमा छलफल गरिएको हो। खोला भूमि अधिकार कृषक समूह गढ़वा 1 मलमलाका अध्यक्ष केशव बहादुर परियारको अध्यक्षता तथा गढ़वा गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पहिरो तथा भूक्षयको जोखिम रहेको क्षेत्रमा बाँसका बिरूवा रोपिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बाबुराम अधिकारीले मानिसको जीवन माटोसँग प्रत्यक्ष रूपमा जोड़िएको भन्दै भू संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। किसानको जीवन र जीविकोपार्जन जमीनमै निर्भर रहेको उल्लेख गर्दै उहाँले जन्मेदेखि मृत्युसम्म मानिसको सम्बन्ध माटोसँगै रहने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भू सम्बन्ध समाधान, सार्वजनिक जग्गा
पुनः हरितीकरण कार्यक्रम अन्तर्गत बुढ़ी खोला मलमला भूमि अधिकार कृषक समूह गढ़ुवा गाउँपालिका वडा नम्बर एकले 2082 साल मंगसर 29 गते सम्झौता गरेको थियो। 4 बीघा क्षेत्रफलमा किसानहरूले विभिन्न किसिमका तरकारी बाली उत्पादनमा जुटिरहेका छन्। 29 घरदोरी लाभ गराइरहेको कार्यक्रममा सार्वजनिक जग्गाको पुनहरितीकरण कार्यक्रम अन्तर्गत जग्गा बाँझो नराखेर खेतीपाती गर्नका लागि किसानहरूलाई एकीकृत गरेर कार्यक्रम अगाडि बढ़ाइएको हो। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा गोराही उपशाखाको सहआयोजनामा गोराही उपमहानगरपालिकामा गठित रेडक्रस सर्कलको सर्कलका शिक्षक नायक तथा स्वयंसेवकलाई डेंगू रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण दिइएको छ। जनस्वास्थ्य प्रवर्धन शाखा गोराहीको प्राविधिक सहयोगमा हिजो गोराहीमा आयोजित कार्यक्रममा 37 जना शिक्षक नायक तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले डेंगू रोग यसको लक्षण बस्ने उपाय विश्वव्यापी प्रभाव तथा नेपाल सरकारले अपनाएका र आगामी दिनमा सञ्चालन गर्ने रणनीतिबारे जानकारी गराउनु भएको थियो। उहाँले डेंगू नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्नुका साथै व्यक्तिगत तथा सामुदायिक सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। विद्यालय तथा समुदाय स्तरमा सचेतना फैलाउन शिक्षक नायक र स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा शिवा थापा, गिरूराज भट्टराई र मिनराज गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कुराही उपशाखाका थम्मन चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो। विष्णु आर्ट सेन्टर गोराही दाङको आयोजना तथा गोराही तेह्रमा अवस्थित श्री गणेश प्रावि बगालीको व्यवस्थापनमा अतिन्द्र 34 जना बाल बालिकाले हिजो एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको छ। सो अवसरमा विद्यालयमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ, जसमा कुर्सी दौड़मा सृष्टि थापा प्रथम, अमित घरते द्वितीय र तृतीयमा हरिकला बुढ़ा हुनु भएको थियो। साथै चकलेट दौड़मा एण्ड घरते प्रथम, रितिका घरते द्वितीय, मानसवी विक तृतीय हुनुभएको थियो। त्यसै गरी घैटापुरमा साहिल पुन विजय हुनुभएको छ। सो अवसरमा प्रमुख अतिथि बराह क्षेत्र धार्मिक संरक्षण तथा सम्वर्धन समितिका पूर्व अध्यक्ष टेमन बुढा मगरले आफ्नो आर्थिक रकमबाट 30 सक्रिय खेलाड़ी तथा अन्य 35 जना बाल बालिकाहरूलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टीकाराम जीसी, बगाली टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर बुढा, शिक्षिका बबिता केसी, ऋषिराम पुन, राजकुमार रोका लगायतले बाल बालिकालाई मार्गदर्शन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण विष्णु प्रसाद पोखरेलले गर्नुभएको थियो। र गोराही उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा रणनीतिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। सहकारीका शिक्षा समितिका संयोजक हिमराज खनालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गुरूप्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी दिनमा दूध संकलन र बीज वृद्धिको काम गर्नुपर्ने प्रमुख अतिथि खनालले जानकारी दिनुभयो। कार्यक्रममा डिलीराज घेवालीले वार्षिक आय प्रस्तुत गर्नुभएको थियो। उहाँले हालसम्म 28,10,44,731 लगानी रहेको 4,01,58,800 शेयर रहेको बताउनु भएको थियो। त्यस्तै निक्षेपमा 26,71,22,808 रहेको भन्दै नाफा 1,10,35,272 रहेको बताउनुभयो। उपाध्यक्ष शिवा जीसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण डिलीराज गेवालीले गर्नुभएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: यो दाँत दुख्यो,
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ।
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-5-62-601, 98-5-78-35-990, 98-5-78-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: भर्ना खुलियो, भर्ना खुलियो, भर्ना खुलियो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ IT इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
11: र मोबाइल नम्बर 98-4-80-96-600, 98-5-80-36-086 र 98-4-81-72-273।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि। सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: दिचिन अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाटीको जाँच तथा शल्यक्रिया।
15: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
14: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
15: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
14: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: Fire Network Buy One Gift One Free Offer मा 3 महिना को 125 Mbps इंटरनेट 2700 मा खरीद गर्दा फ्री इंटरनेट प्याकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इंटरनेट Fire Net अब सबै कनेक्टेड
1: मैले मेरो मुट्टु गुट्टु र अरुलाई सुतेको छु मेरी चोली दुखेडपा
2: VFX सिनेमास घोराई दश चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
3: तेरो अवस्था चाहिँ के बाकी के हो
4: केरे बौलाई सिक्याउ सलाई पढाउनलाई बेगर ल्याउ बच्चा
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
6: बनाना
7: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हात जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती दम निमोनिया खोकी छेरो
13: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
14: मधुमेह सुगर मृगौला रोग पिसाब
13: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
14: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
14: कान पाक्ने कानबाट पिप बगिरहने कान गटाउने
13: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
14: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
15: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
6: सामान्य किराले खाएको दाँत भर्ने
17: मेसिन द्वारा आरसीटी गर्ने
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
17: खोल लगाउने
6: बाङ्गो टिङ्गो दाँत मिलाउने
17: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
6: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
17: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
16: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
19: यो चाहिँ पहिलेदेखिको हो अहिले यसमा अलिकति कमी भएको छ कि अझ बढ्दैछ यो
20: फेन ड्रेनको कुरा गर्नुभयो तपाईँले होइन पहिला नै थियो हाम्रै अवस्था बेलाको पाली पनि धेरै सो युकेतिर चाहिँ एकदमै युकेतिर जान्थ्यो लन्डनतिर होइन युकेतिर जान्थ्यो युनाइटेड किङडमतिर त्यति बेला थोरै थियो बरु होइन अहिले त झन् एन्क्लेस गर्ने त्यसपछि अमेरिका जाने भन्ने जुन ब्रेनडेनको कुराहरू गर्यो नि हामीले यति धेरै 88,000 नर्सेसहरू हाम्रो नर्सिङ काउन्सिलमा रजिस्टर भइसकेको नर्सहरू छन् तर त्यसमा मैले अलिकति रिसर्चहरूतिर हेर्दाखेरि पनि झन्डै 50% जस्तै तिनीहरू चाहिँ ब्रेन भएको चाहिँ देखिन्छ मैले गरेको ठाउँमा पनि जुन पाटन हस्पिटलमा मैले गर्दै गर्दाखेरि महिनाको एउटा दुईटा त आइरहेको हुन्छ रिजिग्नेसन के को कारणले भन्दाखेरि त्यही अब्रोड जाने होइन त्यहाँ काम गर्ने
19: महिनाको एक दुईवटा
20: त आइरहेको हुन्छ होइन अनि सर्टेज स्टाफहरूको सर्टेज भएको कारण त्यही कारणले गर्दाखेरि किन भन्दाखेरि अघि पनि हामीले भन्यौँ नि पारिश्रमिक हो न्यूनतम पारिश्रमिक नै पाउँदैन इन्भाइरोमेन्ट छैन हेल्दी इन्भाइरोमेन्ट हुनु पर्यो नि त होइन त्यहाँनिर त्यसपछि अब एउटा फेसिलिटिजको कुराहरू स्कलरसिपबाट पढ्ने त्यहाँनिर जति पनि आफ्नो पर्सनल सँगसँगै प्रोफेसनली डेभलप हुने ग्रोथ एण्ड डेभलपमेन्टको लागि जुन चान्सेसहरू छैन जसको कारण गर्दाखेरि उनीहरू चाहिँ विदेशमा परिरहेको छ अहिले पनि छ झन् बढ्दो क्रममा छ भन्छु म
19: भनेपछि यतिखेर चाहिँ विदेश पलायन चाहिँ पहिलाको तुलनामा बढ्दो क्रममा छ सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ यतिखेर
20: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी किनभने त्यो मात्रै मुख्य कुरा होइन नि प्रमुख कुरा होइन नि यदि तलब चाहिँ बढी दियो अरे ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ नभएको होइन नि हेल्थ सेक्टरमा भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म फेर्ने त कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले त्यो सक्दैन नि त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो कार्यान्वयनमा साँच्चीको रूपमा कागजी रूपमा होइन कि साँच्चीको कानूनमै राखेर पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्र होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि होइन पब्लिकहरूमा पनि कार्यान्वयन गर्नु सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ होइन भने हामीले स्यालेरी मात्रै बढाएर चाहिँ त्यो बढाउन सकिन्छ
19: भनेपछि यतातिर नर्सहरू उत्पादन त भइरहने तर विदेश पलायन पनि त्यही मात्रामा बढ्दो क्रममा भएपछि अझ यो भएका नर्सलाई पनि कार्यबोझ बढ्ने र बिरामीले पनि उचित स्याहार समाज चाहिँ नपाउने यो समस्या चाहिँ के हो अहिलेको अवस्थामा चाहिँ
20: सबभन्दा पहिला ब्रेन ड्रेन हुनुलाई चाहिँ एउटा ब्रेन ड्रेन मात्रै यो स्किल स्टाफ मात्रै गएको भनेर भन्नु हुँदैन किनभने विभिन्न क्षेत्रहरूमा भन्ने हो भने ब्रेन ड्रेन स्टाफ नर्सहरू मात्रै गएको छैन च पदमा बस्ने व्यक्तित्वहरू पनि बाहिरै जानुपर्छ बाहिर गयो भने मेरो सन्तानलाई चाहिँ मैले डेभलप गर्न सक्छु मैले उनीहरूको लागि पनि म जानुपर्छ भनेर गएकोहरू छन् त्यो अवस्थामा हामीलाई उहाँहरूलाई त हामीले रोक्न सक्दैनौँ किनभने उहाँहरूको मनस्थिति नै त्यही भएर बसिरहेको हुन्छ। कम्प्लिट रूपमा त हामीले रोक्न सक्दै सक्दैनौ,
19: तैपनि सामान्यतया न्यूनतम यस्ता यस्ता विकास गर्न सकेमा चाहिँ नर्सहरूलाई विदेश पलायनबाट रोक्न सक्छौ भन्ने केही छ
20: त्यसमा? अब स्यालेरीको त हामीले धेरैचोटि ऊ गरिसक्यौं, उनीहरूलाई व्यक्तिगत र प्रोफेसनल ग्रोथको लागि चाहिने जुन पूर्वाधारहरू छन् उनीहरूलाई कार्यक्षेत्रमा काम गर्नको लागि एउटा सुरक्षित वातावरण चाहियो। अस्ति आन्दोलनमा पनि थुप्रै कुराहरू उनीहरूले राख्यो नि, हजार्डको कुराहरू, अलाउन्सको कुराहरू, यिनीहरू विभिन्न नाइट अलाउन्सको कुराहरू, त्यो नाइट अलाउन्स यो हजार अलाउन्स भनेको थोरै मात्राको कुराहरू भयो। तर चाहिँ सबभन्दा पहिला त प्रोफेसनल ग्रोथ डेभलपमेन्ट, त्यसमा चाहिँ पढाइको कुराहरू आउला, त्यो पढेर आइसकेपछि स्पेसियालिटी हामीले लिएर आइसकेपछि त्यही अनुसार हामी डिप्लोय हुनु पर्यो नि त। जुन मैले चाइल्ड हेल्थ गरेको छ भने मैले चाइल्ड हेल्थ सेक्टरमै मैले काम गरेँ भने मैले राम्रो इनपुट दिन सक्छु नि त त्यहाँ, होइन मैले चाहिँ चाइल्ड हेल्थ गरेको छु म अर्को ठाउँमा लगेर राखेको छ अरे
19: भनेको विशेषज्ञता र पढाइ अनुसार चाहिँ उसले काम चाहिँ त्यस क्षेत्रमा आफ्नो क्षमतालाई चाहिँ प्रयोग गर्न
20: सकिन्छ।
19: जस्तो उत्पादन बढाउने अब विगतका कुराहरूमा त धेरै नर्स उत्पादन गर्ने संघ संस्थाहरू चाहिँ धेरै बढे च्याउ जस्तो अब भएका नर्सहरूले काम पाइरहेका छैनन्, त्यसमाथि विदेश पलायन यो एक अर्कासँग जोडिएका छन् नि, यो भनेको यसमा के कानूनै ल्याएर ऐनै ल्याएर के यहाँनिर केही बन्देज गर्नुपर्ने स्थिति छ कि छैन?
20: हुन त यो नर्सिङ स्टाफहरूको रजिस्टर्ड नर्सहरूको भनौँ न स्टाफ नर्सहरूको ट्रेनिङको लागि अथवा कलेजहरू एकदमै धेरै आइरहेको छ, त्यसमा सरकारले नगरेको पनि होइन, स्वास्थ्य मन्त्रालयले पनि 100 बेड भएको हस्पिटल आफ्नै हुनुपर्छ भन्ने कुराहरू गरिरहेछ। तर त्यो चाहिँ एकदमै हेल्दी उसमा चाहिँ यो कानुन भइरहेको छैन है। अनि एउटा कागजको रूपमा तयार गर्यो, त्यो पेश गर्यो, मोनिटरिङहरू जान्छ नर्सिङ काउन्सिलबाट जान्छ, अहिले त मेकबाट जान्छ होइन, विभिन्न संघ संस्थाहरूबाट जान्छ, नर्सिङ काउन्सिलहरूबाट जान्छ, अहिले नर्सिङ एसोसिएसनबाट पनि जाने गरेको छ होइन। पहिला म उपाध्यक्ष थिएँ, पहिला प्रमिला दिदी अध्यक्ष हुँदाखेरि म उपाध्यक्ष थिएँ, त्यति बेलादेखि नै हामीले प्रयास त गरेको। तर कस्तो छ भन्दाखेरि जुन मोनिटरिङमा हामी गयौं, जुन हामी उसमा जान्छौं, तर त्यति बेला के हुन्छ एउटा उत्पादन गरेर क्या शिक्षकहरू पनि होइन सामग्रीहरू पनि त्यहाँनिर शिक्षक शैक्षिक सामग्रीदेखि लिएर सबै स्ट्रक्चरहरू नै चेन्ज गरेर ठक्क रातारात चेन्ज गर्ने हामी गयो। अनि खडे बाबाको शिक्षकहरू शिक्षिकाहरू राख्ने जब हामी फर्किन्छौ नि त्यति बेला हामी फर्किने उसमा नै
19: परिवर्तन भइसक्छ,
20: उहाँहरू सँगसँगै निस्किरह हुन्छ, हामी सँगसँगै फर्किरह हुन्छ है। भनेपछि कतिसम्मको हाम्रो नेपालको जुन कानूनी रूपमा जति पनि गरे पनि त्यो हामीले सबैजनाले म भन्न सक्नुपर्छ क्या, हामीले यस्तो गर्नु हुँदैन, यो गर्यो भने यो त पेसालाई मात्रै होइन नि, इन्स्टिच्युटलाई मात्रै होइन नि, यो त सिङ्गो पब्लिकलाई नै असर पर्ने कुरा हो। बिरामीहरूलाई कस्तो खालको सेवा दिन्छ त, यो कुराहरूलाई चाहिँ याद गर्नुपर्छ हामीले।
19: दुनियाँले कुराहरू उठाइराख्नु भएको छ, विशेष गरेर नर्सहरूको जुन समस्या समाधान गर्नको लागि एकातिर कानूनले चाहिँ नर्सहरूको समस्या समाधान गर्न सहयोग गरिरहेको छ भने अर्कोतिर त्यसलाई चाहिँ भनौ न त्यो कानून कार्यान्वयन गरे जस्तो गरे पनि नगर्ने स्थितिहरू पनि धेरै भइरहेका छन् होइन। अलिकति नर्सहरूको जुन अघि यहाँले भन्नुभयो नि दबाव होइन, उनीहरूलाई एकदमै बर्नआउट हुने होइन कामले गर्दा जुन बोझले गर्दाखेरि स्वास्थ्य यस्ता कुराहरूलाई चाहिँ स्वास्थ्य संस्थाले चाहिँ गम्भीरतापूर्वक लिन सकेका छैनन्।
20: स्वास्थ्य संस्था सबैलाई त भन्न सकिँदैन होइन, किनभने प्राइभेट सेक्टरको पनि आफ्नै आफ्नै किसिमको सबैको एउटै समस्या हुँदैन, एउटै कुराहरू हुँदैन कसैको पनि, गभर्मेन्टमा पनि त्यही हो होइन, पब्लिक चिजहरूमा पनि त्यही हो। तर गम्भीरतापूर्वक लिँदा लिँदै पनि कोही कोही बेला थाहा नभइकन कोही कुराहरू चाहिँ ऊ गरिरहेको हुन्छ। तर गभर्मेन्टतिर पनि यो उपत्यकाभित्र यिनीहरूमा चाहिँ एकदमै राम्रो फेसिलिटिजहरू पाइरहेको हुन्छ, उनीहरूलाई सम्बोधन पनि गरिरहेको हुन्छ। तर बाहिर रिमोटतिर हेर्नुहोस् त, त्यहाँ त कसरी दाँडा काँडा ऊ गरेर उनीहरूले काम गर्नु पर्यो हुन्छ, साधन केही पनि स्रोत साधनहरू केही नभएको ठाउँमा काम गर्नुपर्छ, ह्युमन रिसोर्सको एकदमै कमी भइरहेको हुन्छ, बिरामीहरूलाई चाहिने सेवाको लागि हामीले केही गर्न सकिरहेको हुँदैन होइन, त्यस्तो अवस्थामा काम गर्नु पर्दाखेरि भनेपछि सबै ठाउँमा सबै चिज राम्रो छैन, तर हामीले चाहिँ सरकारलाई मात्रै पनि होइन स्वास्थ्य संस्थामा पनि बजेटको कुराहरू होला विभिन्न कारणहरूले गर्दाखेरि यो चाहिँ गर्न नसकिरहेको हुन्छ, तर त्यो त हामी सबैजना मैले भने नि हामी सबै मिल्नुपर्छ, सरकारलाई टेवा पुर्याउने काम हामीले गरियो।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ। नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोर श्रेष्ठसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
21: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
22: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
21: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
22: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 4110-6690।
23: स्वस्थ जीवनका लागि मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन।
24: हेलो पिङ्की,
25: बोल दिन।
24: एलईडी टिभी किन नजाने?
25: जान्न।
24: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
25: जान्न।
24: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
25: जान्न।
24: किन?
25: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
24: अनि यतिका सामान एउटै ठाउँमा पाइनु त पर्यो नि।
25: पाइनी भएर त जान लाग्यो नि।
24: हो र, कहाँ
25: भन्दिन के?
24: सत्य भन्दिनौ?
25: आई लभ यु पिङ्कुली भनेको
24: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
25: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
24: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
26: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
25: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
24: फोन नम्बर
25: 082-562-452
24: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
27: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
28: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदान, फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादकहरू
1: संस्थाले गर्नु पर्यो तर संस्थालाई पनि बजेटको कुराहरू होला तर सरकारले शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयले त्यसलाई चाहिँ गर्न लगाउनको लागि चाहिँ बजेटहरूको व्यवस्थापन गर्ने कामहरू पनि उहाँहरूले पनि गर्नुपर्छ
2: जस्तो यसका लागि स्वास्थ्य मन्त्रालय अनि यो अस्पताल प्रशासन नर्सिङ परिषद भयो नर्सिङ संघ यी बीच चाहिँ कतिको समन्वय भइरहेको चाहिँ छ त प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्
1: अब स्वास्थ्य मन्त्रालय अहिलेको जुन परिस्थितिमा भन्यो भने आजको उसमा सिचुएसनमा भन्यो भने चाहिँ हेल्थ सेक्टरबाट अथवा इन्स्टिच्युटबाट त्यसपछि नर्सिङ काउन्सिलबाट समन्वय त पहिला पनि भएको तर प्रभावकारी रूपमा आउन सकेको थिएन तर अहिले पनि गर्ने कोसिस गरिरहेछ भर्खरै अहिले नर्सिङ काउन्सिलमा अध्यक्ष उपाध्यक्ष रजिस्ट्रार होइन उहाँहरू चाहिँ नियुक्ति भइसकेको छ अब उहाँहरूले आफ्नो आसन पनि ग्रहण गरिसक्नु भएको छ काम त गर्नु होला यो नै बाँकी छ
2: तर यो यहीमा जसो नयाँ सरकार आउँछ नयाँ सरकार आएपछि पदाधिकारीहरू परिवर्तन हुन्छन् होइन हरेक यो यी विभिन्न निकायमा अनि उहाँहरूले अलि जुन रियलाइज गरेर त्यो विषयवस्तुमा काम गरौं भनेर अगाडि बढ्न पनि पाएको हुँदैन त्यहाँ फेरि परिवर्तन भइसक्छ भनेपछि यहाँ कमजोरी चाहिँ के हो
1: कमजोरी भन्ने के भन्ने एउटा हामीले चाहिँ सुधार गर्नुपर्ने पक्ष भनौँ न यो चाहिँ होइन यो चाहिँ कमजोरीको रूपमा हामी नलिउँ एउटा सुधार गर्नुपर्ने पक्ष मैले अघि पनि भने युनाइटको कुराहरू मैले अघि पनि भने यो चाहिँ राजनैतिकरण मैले पहिला पनि एउटा उसमा यही उज्यालो नेटवर्क मार्फत मैले ऊ गरेका थिएँ राजनीतिकरणले गर्दाखेरि यो एकदमै ऊ भयो हामीले रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर प्रत्येक प्रोफेसनलिस्टहरूले गर्नुपर्ने कामहरू अरूको प्रेसरमा होइन दबावमा आएर होइन कि हामी आफै गर्नुपर्छ है यो पेसेन्ट सेफ्टीको कुराहरू नर्सिङ स्टुडेन्टहरूलाई ग्रेजुएट गर्नुको लागि पनि के को लागि त पेसेन्ट सेफ्टीको लागि हो नि त होइन जुनै क्षेत्र डक्टर नै किन नहोस् जुनै पनि क्षेत्रबाट आओस् जुनै पनि पब्लिक हेल्थको स्टुडेन्टहरू चाहिँ ग्रेजुएट किन नहोस् उनीहरू पेसेन्टकै लागि सेक्टरको लागि हो नि त त्यो गर्नको लागि सबैजना मिल्नु पर्यो सबैजनाले मैले काम गर्नुपर्छ मेरो रेस्पोन्सिबिलिटी हो हाम्रो हामी सबै एकजुट भएर काम गर्नुपर्छ भन्ने कुराहरू गर्यो भने त्यो एउटा मात्रै भएन भने
2: पदाधिकारीहरूको स्थायित्व पनि जरुरी छ
1: स्थायित्व एकदमै स्थायित्व चाहिन्छ स्थायित्व घरिघरि निकाल्ने अनि अर्कोलाई रिप्लेस गरेर उसले काम गर्नै पाएको छैन बाबा उसलाई भन्यो नि हामीले हस्पिटलमा नर्सको कार्यक्षेत्र चाहिँ स्वस्थ हुनुपर्छ भने जस्तै जुन ठाउँमा एलोकेट गरेका छ नि उनीहरूलाई पनि त स्थायित्व दिएर काम गर्ने एउटा वातावरणमय सुखमय बनाइदियो भने एउटा टिम वर्क चाहिँ राम्रो बनाइदियो भने उनीहरूले काम गर्न सक्छ नसक्ने होइन
2: जस्तो नर्सिङ पेसाको अब यो तत्काल समस्या समाधान गर्न चाहिँ धेरै हेरिन्छ होइन दीर्घकालीन समाधान गर्नको लागि पनि केही राष्ट्रिय रणनीतिहरू केही यसको लागि दीर्घकालीन सोचहरू चाहिँ जरुरी छ कि छैन
1: विभिन्न कुराहरूमा दीर्घकालीन सोचहरू छ मैले अघि मेरो संस्थाको कुरा मैले गर्दै गर्दाखेरि सरकारी उसमा पनि नर्सिङको 12 लेभल थियो स्वास्थ्य मन्त्रालयमा पहिला हाम्रो म्याम हुनुहुन्थ्यो एकजना है विजया केसी म्याम उहाँ 12 लेभलमा त्यसपछि 12 लेभलमा अरू कोही पनि छैन अहिलेसम्म आइपुगेका छैन भनेपछि भएको लेभललाई किन हटाउने नर्सिङ क्षेत्रलाई पनि त्यो लेभलसम्म मेन्टेन गरौँ न बरु क्राइटेरियाहरू राख्नु के गर्नुपर्छ कुराहरू उनीहरूको रेस्पोन्सिबिलिटिजहरू के हो जेडीहरू जब डिस्क्रिप्सनहरू राखिदिनु पर्यो कामहरूलाई झन् मोटिभेसन दिनुपर्ने जुन कुराहरू छ नि त्यसलाई झन्झन डाउन गर्दै गइसकेपछि कसरी काम गर्छ त त्यही कारण गर्दाखेरि काम गर्ने मान्छेले पनि पेसेन्ट सेफ्टीलाई ध्यान दिएर काम गर्ने एजुकेसन सेक्टरमा भएकोहरूले एजुकेसन सेक्टरलाई राम्रो काम गर्नुको लागि ध्यान दिने गर्दै गर्दाखेरि सरकारले पनि यो कुराहरूलाई ध्यान दिएर सबै कामहरू चाहिँ जुन बजेटदेखि लिएर उनीहरूको करियर प्रोग्रेसनदेखि लिएर रिसर्चको कुराहरूदेखि लिएर जुन जुन क्षेत्रमा उनीहरू सशक्त छन् तिनीहरूलाई त्यही त्यही क्षेत्रमा लगाइदियो भने त्यो चाहिँ सम्भव छ।
2: चार दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ होइन, विशेष गरेर अब पाटन अस्पतालमा यहाँको भोगाई यहाँको अनुभवहरू फरक खालको होला निजी र सरकारी भन्दा पाटनमा चाहिँ होइन। यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझावहरू दिन चाहनुहुन्छ, के गर्नु पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
1: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौं भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। एउटा चाहिँ यिनीहरू चाहिँ एउटा काम गर्ने एउटा शक्ति मात्रै हो यिनीहरू भन्ने कुराहरूले उ गर्नु भएन। त्यसपछि उनीहरूको जति पनि नर्सिङ जनशक्तिहरू छ अघि पनि भन्यो विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि एकदमै राम्रो काम गर्न सकोस्, इनपुट दिन सकोस्, जसको कारण गर्दाखेरि नेपालको पब्लिक अथवा बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्।
2: अहिले हामीले समग्रमा नर्सको समस्याहरूको चर्चा गर्दाखेरि नर्सको समस्या समाधान नहुँदाखेरि चाहिँ यसले प्रत्यक्ष असर पर्ने भनेको बिरामीलाई नै हो होइन। नर्सका के कस्ता भनौ न समस्या समाधान गर्न सकेमा चाहिँ बिरामीको स्वास्थ्यमा पनि हामीले सुधार गर्न सक्छौं होला?
1: हामीले अघि कुरा गरेको जस्तै नै आउन आउँछ। सबभन्दा पहिला त नर्सलाई यो सोसाइटीमा बाँच्नु छ, आफ्नो पारिवारिक शाखा सन्तानलाई आफ्नो सन्तानहरूलाई अगाडि बढाउनु छ, त्यो भनेको न्यूनतम पारिश्रमिक अथवा आकर्षक तलबको कुराहरू स्यालेरीको कुराहरू आयो, अर्को चाहिँ प्रोफेसनल डेभलपमेन्टको लागि शिक्षाको कुराहरू लिडरसिपको कुराहरू उसको सक्ने ऊ चाहिँ आफ्नो क्षमता अनुसार उसलाई प्रमोसनको कुराहरू, यदि प्रमोसन नै भएन तलब चाहिँ बढाइदियो चार पाँच वर्षपछि मेरो भविष्य के हुन्छ अनिश्चित कालमा रह्यो भने उसले कसरी काम गर्छ त त्यो पनि गर्नु सक्दैन। अनि विभिन्न अनुसन्धानात्मक उसमा पनि क्लिनिकल क्षेत्रको सँगसँगै अरू नर्सहरूलाई पनि इन्भल्भ गराउने, स्टाफ नर्स हो यो जुनियर हो यिनीहरूलाई हामीले गराउनु हुँदैन त्यो होइन कि, सबै क्षेत्रलाई चङ्गालेर सँगसँगै एउटा टिमवर्क रूपमा पोलिसी मेकिङमा उनीहरूलाई काम गर्न लगाउनु पर्यो होइन, त्यो क्षेत्रमा पनि पुर्याउनु पर्यो नि त। कुनै कुनै ठाउँमा अहिलेसम्म हेल्थ सेक्टरको इन्स्टिच्युटहरूमा चाहिँ नर्सहरूलाई अगाडि पढाउनु हुँदैन भन्ने सोचाइ हो कि डक्टरहरू मात्रै पुग्ने क्या चिकित्सकहरू मात्रै, हामीले पनि भोगेको कुरा हो नि त देखेको कुरा हो नि त, भनेपछि त्यो नर्सलाई पनि त्यो ठाउँमा पुर्याओस् न, उसको पनि आफ्नो इनपुट दिन्छ नि होइन, त्यो क्षमता दिने जुन हेल्थ सेक्टर अथवा जुन इन्स्टिच्युट छ त्यो ठाउँमा त्यसरी दियो भने चान्सहरू दियो भने अपर्च्युनिटी दिइदियो भने त्यो च्यालेन्जलाई उसले काम गर्दै जान्छ, जसको कारण गर्दाखेरि बिरामीको केयरमा सेफ्टी पेसेन्ट सेफ्टीको कुराहरू उनीहरूको चाहिँ क्वालिटी एस्योरेन्सको कुराहरू यिनीहरू सबै मेन्टेन हुन जान्छ।
2: जस्तो यहीपालि यहाँले भने जस्तै नर्स पेसामा भएकाहरू नै ठाउँ ठाउँमा हुनुहुन्छ र स्वास्थ्य मन्त्री आफै नर्सिङ पेसाबाट नै हुनुहुन्छ होइन, उहाँले चाहिँ नर्सका समस्या समाधान गर्न कतिको प्रतिबद्ध भएर लाग्नु भएको जस्तो लाग्यो त यसपालि चाहिँ?
1: स्वास्थ्य मन्त्रीज्यू अहिले निशा मेहताजी हुनुहुन्छ, उहाँ नर्सिङको क्षेत्रबाटै जानुभएको हो, उहाँले नर्सको समस्या मात्रै हेर्ने भन्ने कुरा आउँदैन होइन,
2: तर जुन उहाँले
1: समग्र रूपमा हेर्नुपर्ने अवस्था हो, तर अहिलेको जुन आन्दोलन भयो नि अनसनको कुराहरू भयो होइन त्यो कुराहरूमा चाहिँ त्यसको लागि अस्ति भर्खरै एउटा चाहिँ त्यो अनसन बस्ने बहिनीले सानो कुरा लेखेको मैले देखेँ, त्यहाँ के थियो भन्दाखेरि भागी भागी मलाई भेट्न आउनुभयो तपाईँलाई धन्यवाद स्वास्थ्य मन्त्रीज्यू भनेर लेखाएको छ क्या, भनेपछि उहाँले पक्कै पनि गरेको छ, विभिन्न ठाउँमा इन्स्टिच्युटहरूमा भ्रमण गर्नुभयो अनुगमन गर्नुभयो सल्लाह सुझावहरू पनि दिनुभएको छ, भनेपछि उहाँले कोसिस गर्दै हुनुहुन्छ, तर उहाँलाई चाहिँ टेवा पुर्याउनको लागि हामी सबैजनाले पनि हेल्प गर्नुपर्छ भन्ने
2: लाग्छ। अब समग्रमा नर्सिङ शिक्षा रोजगारी सेवा सुविधा र विदेश पलायनलाई चाहिँ भनौँ न यी प्रणाली एउटै प्रणालीमा जोडेर चाहिँ विशेष दीर्घकालीन मानव स्रोत नीति बनाउनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ यहाँले चाहिँ?
1: ब्रेन ड्रेन भनेको यो नर्सहरूको उसको लागि मात्रै यिनीहरूको सोचाइ यस्तो भनेर चाहिँ हामीले सोच्नु भएन होइन। हामी गभर्मेन्ट मात्रै होइन, नेपाल सरकार मात्रै होइन, विभिन्न इन्स्टिच्युटमा काम गर्ने स्टेक होल्डरहरू, उहाँहरूको लिडरसिपमा बस्नेहरू, लिडरहरू होइन, हामी जस्तो फुटफुट भएको हुनु त्यो स्टाफहरू हुन्छ, अरू कुराहरू एनजिओ आइएनजिओजहरू हुनसक्छ होइन, इन्टरनेसनल एजेन्टहरू हुनसक्छ, उनीहरू सबैजनाले के गर्नु पर्यो भन्दाखेरि एउटा सिस्टममा के हो बजेट चाहिँ सबभन्दा बजेट चाहिन्छ, बजेट बिना त केही पनि गर्नु सक्दैन, फाइनेन्सियल स्टेटमेन्टको कुरा आउँछ। त्यसपछि नर्सेसहरूको एजुकेसनलाई कसरी इम्प्रुभ गर्न सक्छ त, कुन कुन ठाउँमा हुन्छ नि अब पार्सियालिटी गर्यो भन्ने कुराहरू सबै ठाउँमा छ। इन्स्टिच्युटहरूमा हो भने त्यो नर्सेसहरूलाई स्वस्थ वातावरण बनाउनुको साथै त्यसमा इभ्यालुएसनहरू गर्छ नि, कार्य सम्पादन मूल्यांकनहरू स्वस्थ रूपमा गर्नु पर्यो, मलाई यो मान्छे मनपर्छ यसलाई म धेरै मार्क्स दिन्छु यसलाई अगाडि बढाउँछु त्यो गर्नु हुँदैन। म जहिले पनि त्यसको विरोधी हुँ, त्यो विरोधीले गर्दाखेरि कहिलेकाहीँ मैले गाह्रोपन मैले महसुस गरिरहेको छु, त्यो आफ्नो ठाउँमा काम गर्दाखेरि नेतृत्वमा बस्दाखेरिको कुरा हो है। त्यही कारण गर्दाखेरि कार्य सम्पादन मूल्यांकन एकदमै स्वस्थ रूपमा हुनु पर्यो, तलबको कुरा आयो त्यसपछि उसको प्रोग्रेसनको कुराहरूलाई पनि ध्यान दिनु पर्यो, यो सबै चिजहरू चाहिँ एकै ठाउँमा राखेर स्वस्थ रूपमा ब्रेन ड्रेनलाई बाहिर नपठाउनको लागि कसरी हामीले यहाँ चाहिँ रिटेन गर्ने त त्यो स्टाफहरूलाई जो जो उसमा काम गर्न सक्षम छ उनीहरूलाई जे जे ठाउँमा सकिन्छ त्यो ठाउँमा राखेर चित्त बुझ्दो 100% त हामी चित्त बुझाउन सक्दैनौ, कुनै पनि जस्तोसुकै गर्छु भन्ने मान्छेले पनि सक्दैन, तर हामीले म्याक्सिमम ऊ चाहिँ इनिसिएसन लिने हो, त्यो गर्यो भने चाहिँ यो ब्रेन ड्रेन पनि हामीले केही हदसम्म रोक्न सक्छौ, हाम्रो स्किल्ड म्यान पावर स्किल उसलाई चाहिँ हामीले हाम्रो ठाउँमा राख्न सक्छौ, पेसेन्टले सेफ्टीको कुराहरू पनि उनीहरूको क्वालिटी एस्योरेन्सको कुराहरू पनि हामीले मेन्टेन गर्न सक्छौ।
2: हजुर, अब पटक पटक आन्दोलन गरिराख्नु पर्ने स्थितिहरू आइरहेको छ होइन, एउटा आन्दोलन सकेर त्यसको भनौँ न कार्यान्वयन हुन नपाउँदै अर्को आन्दोलन गर्नुपर्ने स्थितिहरू चाहिँ निम्तिरहेको छ र त्यही क्रममा पनि हामी यतिखेर चर्चा कुराकानी गरिरहेका पनि छौं। विशेष गरेर आन्दोलन नगरी आफ्नो मागहरू राख्न सक्ने र आन्दोलनै गर्न नपर्ने अवस्था बनाउन चाहिँ सरकार अस्पताल र नर्सिङ क्षेत्रले के चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ?
1: आन्दोलन बारम्बार नगर्नको लागि त सबभन्दा पहिला त हामी एकजुट भएर टेबल टक गर्नु पर्यो क्या, के कुराहरू आइरहेछ, यो बारम्बार भइरहेको किन हो, रिजनहरू खोज्नु पर्यो, त्यो रिजनहरू खोजिसकेपछि त्यसलाई चाहिँ अब कसरी कार्यान्वयन स्वस्थ वातावरण छलफल गर्नु पर्यो, त्यो छलफल गरेपछि एउटा निचोड हामीले एलडी निचोड निकाल्नु पर्यो, त्यो निचोडलाई हामीले कार्यान्वयनमा ल्याउनको लागि हामीले स्ट्रेटेजिक प्लानहरू बनाउनु पर्यो, कोही चाहिँ सर्ट टर्ममा गर्न सकौंला कोही चाहिँ लङ टर्ममा गर्न सकौंला होइन, त्यो सबै त्यो नर्सिङ क्षेत्रको लिडरसिप हुनसक्छ, स्वास्थ्य मन्त्रालय हुनसक्छ, अथवा गभर्मेन्टको सेक्टर हुनसक्छ, अथवा अरू स्टेक होल्डरहरू हुनसक्छ, सबैजनाको एउटा केन्द्रबिन्दु एउटा निचोड भनेको हामी टेबल टक गर्ने, सबैजना मिलेर बस्ने त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट जे निचोड आउँछ राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं, सबै हुन्छ भन्ने त हामी भन्न सक्दैनौ, सबैजनालाई 100%लाई हामी चित्त बुझाउन सक्दैनौ, तर चाहिँ त्यो चाहिँ हामी गर्न सक्छौ।
2: अब यहाँले चाहिँ व्यक्तिगत सुझावै दिनु पर्दाखेरि चाहिँ नर्सहरूलाई जस्तो उहाँहरूले चाहिँ विभिन्न भोगाई अघि यहाँले भनिसक्नुभयो विभिन्न भोगाई समस्या र बाध्यात्मक परिस्थितिको बावजुद पनि आफ्ना कामलाई चाहिँ अगाडि बढाइ चाहिँ रहनु भएको छ, तर कठिनाईहरू चाहिँ छँदैछ, चार दशक त्यो क्षेत्रमा बिताउँदाखेरिका आफ्ना अनुभवहरू सँगसँगै चाहिँ सुझाव दिनुपर्दा नर्सहरूलाई के सुझाव दिनुहुन्छ?
1: म यसमा के भन्छु भन्दाखेरि पक्कर आको हाम्रो स्टाफ नर्सहरू हुनुहुन्छ हैन सम्पूर्ण नर्सिङ विधालाई म के भन्छु भने म 40 वर्ष अगाडि 2043 असार 12 बाट मैले एउटा स्टाफ नर्सको रूपमा मैले काम गर्न थालेको हो म एउटा व्यवसायिक नर्सिङदेखि लिडरसिपबाट एजुकेसन प्राप्त गरेर त्यहाँबाट चाहिँ अहिले अवकाशसम्मको अवस्थामा आइपुगेँ तर धेरै अपर्च्युनिटी पनि पाएँ धेरै च्यालेन्जहरू पनि मैले होइन
2: भोगेँ
1: तर हामी आत्तिनु हुँदैन एकैचोटि मैले सबै अपर्च्युनिटी मैले पाउनुपर्छ भन्ने हामीले सोच्ने होइन होइन हामीले आन्दोलन गर्दै गर्दाखेरि एउटा ए हाम्रो उसमा रेस्पोन्सिबिलिटी पनि छ है मेरो अकाउन्टेबल पनि यो चिजहरू छ मेरो बिरामीहरूलाई म के गर्ने त होइन मेरो बिरामीहरूलाई स्याहार सुसार कसले गर्छ त मैले काम गर्ने क्षेत्र मैले छोडेर बाहिर गएर आन्दोलन गर्छु भनेपछि मेरो विचार बिरामी

0: त्यो बिरामीहरू सबै हामीसँग डिपेन्डेन्ट हुन्छ, उहाँहरूको आफन्तहरूले पनि नसक्ने, उहाँहरू जानु मिल्दैन, जसको कारण गर्दाखेरि हामीले सबभन्दा पहिला आन्दोलन गर्दाखेरि त्यो बिरामीहरूलाई केयर गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो भनेर बुझ्नु पर्यो। त्यसपछि त्यो सँगसँगै हामीले आन्दोलन त केयर गर्दै आन्दोलन पनि हामी अगाडि बढायो भने हामीलाई पब्लिकको समर्थन पनि पाउँछौ, होइन? त्यसपछि पब्लिकको समर्थन सँगसँगै बिरामीहरूलाई पनि बिरामीहरूले पनि उहाँहरू त्यस्तो अवस्थामा हुँदा हुँदै पनि हामीलाई केयर गर्नु छोड्नु भएको छैन, इन्स्टिच्युटले पनि यो इन्स्टिच्युटको सिस्टमलाई बिगारेको छैन यी नर्सहरूले भन्ने कुराहरू उहाँहरूले पनि उहाँहरू चाहिँ सोच्न बाध्य हुन्छ। त्यही कारणले गर्दाखेरि मैले सबैलाई के अनुरोध गरेँ भने हामी आफ्नो अधिकार खोज्दै गर्दाखेरि इन्स्टिच्युटमा आउने बिरामीहरू हेल्थ सेक्टरमा
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयका एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
3: सम्पर्क फोन 08-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
6: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
6: समस्या
7: पाठे घरमा, समस्या पाठे घर खस्नेको समस्या,
6: पाठे घरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
6: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
6: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 08-5590-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
7: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pasupatiicare.com।
10: सीता के हो तिमीलाई, घुम्छु अरे बसेछु के हो नि?

0: आको छ छ वर्ष भइसक्यो बच्चा बच्ची को लागि कति ठाउँ देखाए कति ठाउँ तर के सिप चलेन अब त आफै मरिसक्यो
1: के कुरा गर्छु नि हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: फेसबुक फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिकी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848742572
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
3: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
4: बालबालिकाको न्यूरो सर्जरी
3: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
4: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
5: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-592-0023 98-78-1817 र 98-78-35-643
8: मध्यपश्चिम ट्रान चेक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भारततर्फ तस्करीको आशंकामा पश्चिम नवलप्रासीका सीमावर्ती क्षेत्रमा एलपी ग्यासको आपूर्ति र बिक्री वितरणको अवस्थाबारे गरेको अनुगमनमा ठूलो अभाव नरहेको पाइएको छ। सीमावर्ती क्षेत्रमा रहेका ग्यास डिलरमा नियमित आपूर्ति भइरहेको र स्थानीय उपभोक्ताले समेत ग्यास पाइरहेको बताएका छन्। यद्यपि ग्यास भारततर्फ तस्करी हुने गरेको आशंकामा निगरानी बढ़ाइएको छ। केही ग्यास विक्रेताले ग्यास सिलिण्डरको मौजदात र बिक्रीको यकिन विवरण दिन सकेका छैनन्। अनुगमन टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष ढुंगानाका अनुसार अनुगमनमा सिलिण्डरबाट गैर कानून रूपमा ग्यास निकालेर खुद्रा बिक्री गर्ने गरेको समेत फेला परेको छ। टोलीले ग्यास निकाल्न परेको हुने रेगुलेटर जफत गरेको छ। अनुगमन टोलीले विक्रेतालाई अबको अनुगमनमा पुनः यस्तो गतिविधि भएको पाइए तत्काल कार्यवाही गर्ने चेतावनी दिएको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयको समन्वय सीमावर्ती क्षेत्रका ग्यास डिलरमा अनुगमन गरिएको हो। शिक्षा प्रशासनमा लामो समयदेखि अल्झिएको नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले पहल शुरू गरेको छ। यस्ता समस्या समाधानका लागि मन्त्रालयले आवश्यकता अनुसार सरकारवालासँग निरन्तर सम्वाद गरेर आवश्यक पृष्ठपोषण लिइरहेको छ। कतिपय विषयमा भने मन्त्रालय आफैले समस्याको विश्लेषण गरेर समाधानको मार्ग पहिल्याइदिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल जिम्मेवारी सम्हालेदेखि नै विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको समस्याको विश्लेषण गर्दै समाधानमा अग्रसर देखिनु भएको छ। वर्तमान सरकार गठन भएसँगै सरकारले कक्षा 5 सम्मका विद्यार्थीलाई परीक्षा लिने परिपाटीको अन्त्य गरेर निरन्तर मूल्यांकन प्रणालीबाट कक्षा चढ़ाउने प्रणालीको चलाउने प्रणालीको विकास गरिएको छ। सही प्रणाली अनुसार अहिले विद्यालयहरूले विद्यार्थीको मूल्यांकन प्रक्रियालाई अगाडि बढ़ाएका छन्। यसले कलिलो मस्तिष्कका बाल बालिकाले परीक्षाको तनावबाट मुक्ति दिलाएको विद्यालयका प्रधान अध्यापकको भनाइ छ। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एसई सकिएको 29 दिनमै नतिजा प्रकाशन गरेर ऐतिहासिक अभिलेख कायम गरेको छ। शिक्षा मन्त्रालयको पदभार सम्हालेदेखि नै शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले एसईको नतिजा छिटो सार्वजनिक गर्ने विषयमा निरन्तर चासो दिनुभएको थियो। हिन्दू मान्यता अनुसार साउन महिना भगवान शिवसँग जोड़िएको महिना हो। साउन महिनाको अन्तिम सोमबार आज दाङको धारापानी अम्बिकेश्वरी मन्दिर सहित देशभरका शिवालयमा हिन्दू श्रद्धालुको घुइँचो लाग्ने गरेको छ। साउन महिनामा पवित्र नदी तालबाट जल लगेर शिवालयमा चढ़ाउने तथा बोलबम मेला पनि लाग्छ। बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ। यो महिना धार्मिक प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले हिन्दूहरूले विशेष रूपमा लिने गरेको संस्कृतिविद गोविन्द टण्डनले बताउनुभयो। उहाँका अनुसार विशेष गरी साउनको सोमबारमा भगवान शिवको व्रत एवं पूजा गर्ने चलन छ। पार्वतीले साउन महिनामा निराहार रहे कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेष गरी हिन्दू महिलाले यसलाई बढ़ी महत्व दिने गरेको पाइएको छ। र संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम रोजगार तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवस रोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
9: प्रोप्रेटर दीपक के, सम्पर्क मोबाइल 98-477-2779
10: र 98-578-3689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
10: भर्ना सम्बन्धी सूचना।
18: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-5-78-45-226।
22: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
23: कुकुर को भाड़ा सर
24: अब यहाँ कुकुर पनि मेरोमा चाहिँ धेरै छ।
23: ए हो, खीर?
24: खीर हो, तीन किलो छ है मेरो कुकुर चाहिँ। कुकुरहरू चाहिँ म प्राय धेरै राख्छु। लाइज खाना खान्छ सेरो कता घर ज कुकुर पाल्नु अनि मालिक अगाडि साथीहरूलाई टोकाउनु भन्छ नि, कुकुरको इज्जत सकिगयो।
25: किसानका छोरा सुदीप गौतम किसानीमा भविष्य छैन भन्दै कुनै दिन हानिएका थिए विदेश। अफ्रिकामा केही वर्ष सुरक्षा गार्डको काम गरेपछि सुदीपलाई घर फर्किएर गाई पाल्न मन लाग्यो। झापा दमक छेउमा सुदीपको गाई फार्ममा झण्डै 400 माउबाछी छन्। पत्नी सीता फार्मरको एफ लेखिएको गाडी हाँकेर क्याम्पस पढाउन जान्छन्। सुदीप दिनभरि गाई स्याहारेर बस्छन्।
23: अब यो ब्रिडहरू चाहिँ हामीले जस्तै सुरुमा चाहिँ डेनमार्कबाट ल्यायौँ, अब अहिले चाहिँ हामी युएसको चलाउँछौँ, आफै क्रस गर्छौँ, म आफै इन्सिमेट गर्छु होइन। अब इन्डियातिर चाहिँ पाउँछ, नेपालमा चाहिँ मान्छेले अहिलेसम्म डेभलप गरेको छैन, हामीले चाहिँ ब्रिडमै काम गरेको होइन।
26: के ब्रिड भन्छ यिनीहरूलाई?
23: यो चाहिँ एचएफ होलिस्टिन, इन्डियन होलिस्टिन र जर्सी। कस्तो भने कमर्सियल फार्म गर्नको लागि चाहिँ अलिकति इन्टेक यिनीहरूको राम्रो, प्रोडक्सन राम्रो छ डे वाइज। जस्तै हामी तिन टाइम मिल्किङ गर्छौँ, अब अहिले हाम्रो एभरेज भनेको 25-26 लिटर होला पर काउ, तर पिकमा हेर्नु भने कुनै गाईले तपाईँको हाइएस्टमा आजसम्मको रेकर्ड चाहिँ हामीसँग 56-57 लिटर छ, लोएस्ट भनेको त अब 20 तलको गाई हामी राख्थ्यौँ।
26: सबै यहीँ जन्मेका हुन् यिनीहरू?
23: सबै सबै सुरुवात त दुईवटा गाईबाट खानेको छ। एग्रिकल्चरमा फ्युचर छैन भनेर आफूले पनि एग्रिकल्चर पढिएन, अर्थकै पढ्यो। हाम्रो प्यारेन्टहरूले पनि कस्तो भने इङ्ग्लिस पढेपछि चाहिँ भविष्य छ भन्ने एउटा जुन चाहिँ थियो त्यो टाइममा, अनि त्यही पढ्नुपर्छ होला भन्ने भयो। अब मलाई पछताउ छ, अनि त्यो क्रममा अब बाहिर यस्तो गर्दाखेरि इङ्ग्लिस पढेको, अब इङ्ग्लिसमै जागिर खोज्ने भनौँ न, त्यसो गर्दै गर्दाखेरि अब साउथ अफ्रिका गइयो, अब त्यहाँनिर अनि सेक्रेटरी फिल्डमा काम गर्दाखेरि अब त्यहाँनिर पछाडि मेरो चाहिँ पासपोर्टमा फार्मर लेखेको रहेछ कि, मलाई पनि थाहा थिएन त्यो। अनि त्यो हेर्दा चाहिँ पासपोर्टमा फार्मर रहेछ, त फार्मर होस् भनेर उनले मलाई जुन रेस्पेक्ट गर्यो त्यो मैले यस्तै गरेको थिइनँ क्या। के गर्नु छ तपाईँको बाबा भन्दा मेरो फार्मर भन्दा लाज हुने, त्यो खालको समाजबाट म निस्केको मान्छे त्यतिखेरको कुरा गर्दा त्यतिखेर घरमा दुईवटा चारवटा गाई अब यही धान होइन यस्तै त हो फार्मिङ हो हामी चाहिँ वास्तवमा टाइप अफ होबी फार्म रहेछौँ जुन चाहिँ मानव जीवनको लागि कम्प्लिट प्याकेज रहेछ क्या हाम्रो जुन चाहिँ 82% नेपाली छ त्यो टाइपको कुरा गर्दा
0: कसरी त्यो भने के हो
23: कसरी भन्नुहुन्छ भने आफ्नो खेतीपाती जोत्नलाई गोरु छ अनि दुध खानलाई गाई थियो यसो कहिले काहीँ मासु मङ्स खानलाई बाख्रा थियो अब होइन पार पाउन आउँदाखेरि कुखुरा पनि छ दुध छँदैछ आखिरमा हाम्रो लाइफ त कति इजी रहेछ त बुझ्दाखेरि तर त्यो चाहिँ डिफिकल्ट भनेर चाहिँ हामीले के बुझ्नु गयो भने वास्तवमा आफूलाई ट्र्याप हाल्न चाहिँ जब अरूको अन्डरमा पस्नु गइयो क्या हाम्रो बाबुबाजे चाहिँ एउटा होबिस फार्मर हुनुहुँदो रहेछ दिनभरि आफ्नै श्रीमती श्रीमान केटाकेटी मिलेर गर्ने पुगिरहेकै थियो नि त होइन महत्वाकांक्षी पो ज्यादा भयो त त्यसलाई पो दुःख देखायो त्योभन्दा सुख त के रहेछ त जीवन तिन तिन बाली चार चार बाली खेती हुन्छ जे राख्यो त्यही हुन्छ कुखुरा पाला कुखुरै हुन्छ बाख्रा पाला बाख्रा हुन्छ त्यस्तो ठाउँ हो नि त यो एग्रिकल्चर भनेको तपाईँको एक्सर्साइजदेखि लिएर कम्प्लिट प्याकेज हो क्या एउटा ह्युमेनको लागि अनि त्यो फार्मरले जुन चाहिँ मलाई रेस्पेक्ट दिएको देख्छ ओहो म त साँच्चै ओ आफूलाई गर्व महसुस भयो साँच्चै अनेस्ट है अनि त्यहाँबाट मैले फार्मिङको बारेमा स्टडी गर्न थालेँ मैले आफै अनलाइन
0: हुँदै
23: हुँदै नेचर वाइज चाहिँ हामी एउटा सोकिन फार्मर गाई गोरु पनि भइसक्यो छोडेर पाल्ने हिजो बाबुबाजेले पहाडमा तपाईँको गाई गोरु नबाँधिकन ए खोला नालामा चरेर गाई गोरुले आफ्नै काम गरेर आउँदो रहेछ त्यसरी पाल्थे आज युरोप त्यो गर्दैछ हामी के गर्दैछौँ मॉडर्न फार्म भनेर घरमा एउटा गाई बाँधेर 365 दिन उसलाई यातना दिएर होइन टर्चर दिएर एक ठाउँबाट ननिकालिकन एनिमल्स पाल्दैछौँ त छोडेर चराएर पाल्ने चलन थियो नि त त्यो खालको भूभाग पनि थियो अब आज त छरछिमेको खुट्टा पर भने काटिदिने समय आइसक्यो यहाँ होइन जमिन त घटेको छैन उयो तर मान्छेको सोच घटेको जहिले पनि जीवनलाई चाहिँ पैसासँग तुलना गरेर पैसा चाहिँ फर्स्ट हो अनि यसले चाहिँ सुख ल्याउँछ भन्ने कुराले हामीले आफ्नो ब्याकवर्ड फ्यामिलीदेखि लिएर बाबुआमादेखि लिएर छोराछोरी सबै छोडेर त्यागेर एक्लो उहाँ भएर लाइफ बनाउनेमा छौँ क्या लाइफ छोडेर चाहिँ लाइफ बनाउँदैछौँ क्या यहाँ अहिले जसलाई सुन्नुहोस् नेपालको युथलाई सुन्नुहोस् मेरो त फ्युचर छैन नेपालमा म फ्युचर बनाउनु जाने हुन्छ उसको आफ्नो फ्युचर छोडेर फ्युचर बनाउनु जाँदैछौँ क्या उहाँहरू मान्छेको जीवनमा त माया पो जरुरत छ त पैसा त सजीकरण गर्नको लागि आवश्यकता वस्तु
0: त्यो ज्ञान चाहिँ तपाईँलाई कहिले भयो तपाईँ आफैले पनि विदेश भोग्नुभयो
23: हो होइन 8-10 वर्ष जुन चाहिँ एक खालको बनिवासै हो नि त त्यो त बस्यो आफ्नै ठाउँमा केही कर्म गरेर गरौँ होला मैले त्यस्तो ठुलो चेन्ज देशको लागि कन्ट्रिब्युसन के गरेँ भन्ने कुरा छैन गरेको पनि छुइनँ होला म त मेरो बिहान बेलुका काम गर्छु हेर्नुहोस् दिन बिताउँछु होइन दिन बितेको थाहा हुँदैन हप्ता बित्छ तपाईँको घन्टा बिते जसरी महिना बित्छ तपाईँको दिन बिते जसरी वर्ष बित्छ यहाँ हप्ता बिते जसरी अब जीवन यति छोटो रहेछ होइन बितेकै थाहा पाइयो नपाइयो अब यो 17-18 वर्ष भन्नुभयो तपाईँले ए हो र भन्ने जस्तो लाग्छ होइन तर बिति त हाल्दो रहेछ तर यो 17-18 वर्ष जुन चाहिँ मैले यो समाजसँग बिताएको छु वरिपरिको साथीभाइसँग बिताएको छु इमान्दारपूर्वक मेरो फ्यामिलीसँग बिताएको छु सुदीप गौतम भन्ने मान्छेलाई दमकमा चिन्छन् गाई पाल्छन् भनेर चिन्नुहुन्छ किसान भनेर चिन्नुहुन्छ त्यो मलाई गर्व लाग्छ त्यो त हिजो मलाई चिन्दैन थिए हेर्नुहोस् म आउँथे छु यहाँ प्लेनमा पैसा हुन्थ्यो एटिएम कार्ड काट्थ्यौँ एयरपोर्टमा यसो खुवाइयो भने दुई चारजना साथीहरू चिन्थे त्यो खम्जेर त्यहाँदेखि फेरि आएर आफ्नो झोला बिसाएर फेरि जाने बेला भइहाल्छ झोला बोकेरको अनि एउटा भेटनेरी पढेको साथीहरू थियो दुईजना मेरो मभन्दा सिनियरै हो अनि उनीहरूले होइन हामी त एग्रिकल्चरै पढेको गाइड गर्नुपर्छ भनेर उनीहरूले अनि त्यसरी गऱ्यो अनि त्यही साथीहरू पछाडि अब एक एकजना गर्दै निस्क्यो पछाडि गर्दै जाँदाखेरि दुधको उत्पादन बढेन गाईहरूबाट जस्तै 10-12 लिटर दुध दिने गाईहरू एज इट इज 9-10, 8-10 यस्तैमा रह सीमित रह 6 वर्ष त्यो काम गरेपछि लु यो हुँदैन भनेर अनि पछाडि मैले अब यो बारेमा फेरि स्टडी गर्ने सोचेँ मैले यो इन्डियामा एउटा केभीके भन्ने एउटा ट्रेनिङ बारामती जहाँ चाहिँ मरुभूमि छ फेरि तालिमी यस्तो ठाउँमा पुगेँ जता फर्क्यो त्यता मरुभूमि छ जता फर्क्यो त्यतै उत्पादन मात्रै छ क्या हाम्रो चाहिँ जता फर्क त्यता हरियो छ त्यस्तो ठाउँमा तिनीहरू काम गरिरहेछ अब हामी चाहिँ फेरि रुइरहेको छौँ एग्रिकल्चरमा फ्युचर छैन भन्ने यहाँ 6 वर्षमा 50-60 वटाको 70 वटा बाछाबाछी गर्दाखेरि त्यही कुरा थिएँ सबै गाई बेचेँ मैले हेर्नुहोस् अब यो ब्रिड डेभलपिङ चाहिँ अनि गरियो अब हेर्नुहोस् आज पनि तपाईँहरूलाई मेरोमा टोटल गाई 400 छ 110 मिल्किङ काउ छ प्रेग्नेन्ट होला 70-80 वटा हिजोको हाम्रो बुबाहरूले गोठ पाल्दाखेरि आफै चर्ने आफै पानी पिउने बेलुका यसो नुन मात्रै हालिदिने त्यो 1/2 लिटर दुध पनि फाइदा हो क्या जुन चाहिँ बाबुबाजेले गर्नुभएको चिज चाहिँ मोडर्न भएछ क्या
0: अहिले मोडर्न
23: अनि ठ्याक्क अब आज त अझै युरोपले त के गर्छ भने यो घाँस हाल्ने पनि झन्झट हटाउँदैछ उनीहरूले, ग्रेजिङमा जाँदैछ तर उनीहरूसँग ठाउँ छ,
0: खुल्ला ठाउँमा छोड्दिने,
23: त्यो पनि घटाइदिनु भने ल हेर्नु त दुध दुने मात्रै काम रह्यो हाम्रो, दुध पनि अटोमेटिक दिँदा भइगयो।
0: आजभन्दा 20 वर्ष अगाडिको जिन्दगी र अहिलेको जिन्दगी चाहिँ सन्तुष्टिको हिसाबले
23: फरक छ एभरेजमा लाइफ, जब तपाईँसँग एनर्जी छ किनभने तपाईँ आज कुद्नु पनि सक्नुहुन्छ, उड्नु पनि सक्नुहुन्छ होइन, रिटायरमा त तपाईँसँग एनर्जी हुँदैन, त्यतिखेर के गर्नु? मेरो जीवनकालभरि मैले फ्यामिलीबाट बाहिर बसेर, मेरो परिवारबाट बाहिर बसेर, मेरो देशबाट बाहिर बसेर चाहिँ एउटा घर बनाउनु चाहिँ मेरो फ्युचर हो, त्यो त होइन नि त।
0: अनि तपाईँले लगानी चाहिँ कसरी जुटाउनु भयो यत्रो ठुलो संरचना बनाउन, गाईहरू यत्रा छन्?
23: ए यो त यस्तो
0: आमदानीको कुरो गरौँ न,
23: सानो दुईवटा गाई पाल्दाखेरि त्यतिखेर हामीले 1,05,000-10,000 रुपियाँ खर्च गरेर स्टार्ट गरेको, अनि पछाडि गर्दै लाँदाखेरि यो मोडर्न फार्म गर्ने क्रममा चाहिँ ब्याङ्क जानै पर्यो नि त होइन, ब्याङ्क जानु पर्यो, नेपाल वाणिज्य ब्याङ्कको यहाँको म्यानेजर अनि उहाँ म्याडमहरूलाई यही घरमा मैले ल्याएर बुझाउँदाखेरि ए यस्तो यस्तो गाईको सपना सुनाउनेहरू थुप्रै हुनुहुन्छ, उहाँ मेरो मामा पनि गोर्खामा च्याङ्गीमा गाई फार्म छ, उहाँ पनि बन्द गरेर अहिले प्लटिङ गर्दै हुनुहुन्छ भन्नुभयो, यो यो अनि मैले ठिकै छ अब भएन यसो नि त एउटा डोरमा भएन अर्को डोर छान्दैछ, कृषि विकास ब्याङ्कमा 20-25 लाख रुपियाँ भए, यो त मैले पिस पिस जोडेको एकैचोटि वान टाइम होइन, यो राम्रो छ,
0: लोन सुरु सक्नुभयो कि अझै बाँकी
23: होइन, लोन त छ, अब कस्तो भने यो अलिकति अलिक यस्तो भने यो इक्विपमेन्टहरूमा अलिक ठुलै पैसा खर्च हुन्छ क्या,
0: अनि कमाइ पनि भइरहेछ कि तपाईँले पनि प्लटिङ गर्ने सोचिसक्नुभयो?
23: प्लटिङ त म त मेरो म साह्रो विरोधी यो प्लटिङको होइन, हुन त व्यवसाय तपाईँको आफ्नो आफ्नो हो,
0: तपाईँले सोचे जस्तो भएको छ कि छैन जुन
23: होइन सोचेको छ, टाइम हामीले अझै म इन्भेस्टकै टाइममा छु स्टिल, जस्तै 400 गाई पालेको छ तपाईँको 100 दुध दिन्छ भने 300 त मेरो लगन छ नि त डे वाइज, तर यो यो चल्ने चाहिँ यसरी हो है, कसरी दिन गर्छ वान टाइममा एकैचोटि तपाईँको सुरुमा कम्प्लिट यसले क्लिन गरेर लान्छ,
0: अनि यसले गाईलाई डिस्टर्ब गर्दैन
23: गर्दैन, त्यो गाईसँग ठोक्यो मानिने हो होइन, अहिले हेरौँ न त्यही गाई हेरौँ न, गाई चाहिँ एकदम रिल्याक्समा यता आउँछ कि त धेरैचोटि गाई हटेन भने यो रोपिन्छ, त्यो सेन्सर एकदम बिस्तारै यसको मुगै हो त्यो पास छैन, यस्तो
0: गोबर सोर्नु रहेछ
23: यसरी चाहिँ, अनि यसरी कम्प्लिट लिएर जान्छ, जस्तो त्यही गाईलाई हेरौँ न एकदम युज हुन्छ यिनीहरूको आफै ट्रेन छ,
0: अनि त यहाँ चाहिँ आमदानी चाहिँ के दुध बेचेर हुन्छ कि गाई बेचेर हुन्छ कि?
23: तिन ठाउँबाट आउनु, दुध, गोबर, गहुँ र यसको बाछी, हामी चाहिँ अहिलेसम्म दुध बेच्न सफल भएको छौँ, अझै दुधको पैसा टाइम वाइज छैन अनेस्टली भन्दा होइन, भने अब गोबर बेचेर र गाई बेचेर पैसा आएको दिन त नि हामी त नि अरबपति भइहाल्ने, अब चाहिँ गोबरमा लगानी गर्ने बेला हुँदैछ, नेक्स्ट इन्भेस्ट भनेको गोबरमा हुने भयो हाम्रो, यो चाहिँ तपाईँ
0: बाछीहरू चाहिँ बेच्नु भएको छैन?
23: होइन हामी बेच्छौँ एउटा बाछी तपाईँको ब्याउने भएपछि हामी बुकिङ खोल्छौँ, वर्षमा 2 टाइम बेच्छौँ, प्रेग्नेन्ट भएको सेक्सिमेन भनेर चाहिँ बाछी नै ब्याउँछ,
0: ए त्यस्तो
23: त्यही छ, त्यो सेक्सिमेन हामी प्रयोग गरेको हुन्छौँ, जस्तै इम्पोर्टेड यही बाछीहरूको कुरा गरौँ, अब यिनीहरूलाई एआई गर्दाखेरि हामी त्यो त्यो के भन्छ त्यसलाई
0: बाछी नै जन्माउने प्रविधि भनौँ
23: भनौँ न, त्यो चाहिँ सेपरेट गरेर गरेको छ, अलिकति महँगो छ अनि त्यो चाहिँ हामी प्रयोग गर्छौँ,
0: ए भनेपछि यहाँ बाछा जन्मिँदैन,
23: बाछा प्रयोग कम
0: होइन,
23: नेचर एगेन्स्ट द नेचर छौँ, तर अब के गर्नु अहिले चाहिएको छ, अनि तर हामी के ग्यारेन्टी गर्छौँ भने यसले 40% काम गर्छ गाईले आफै, त्यसको लागि जन्मेको दिनदेखि ब्याउने दिनसम्म तालिम दिएको छौँ, तालिम दिएको छौँ नि त हामी 2 इयर्स हामीले त्यसमा समय खर्चेको छौँ, अर्को कुरो यिनीहरूको एभरेज प्रोडक्सन भनेको 7,000-9,000 लिटर भनेको 25-30 दैनिक त्यो गाईले दिनु पर्यो है, त्यो चाहिँ त्यसको ग्यारेन्टी दिन्छौँ, अनि भएन भने त्यो किसानलाई हामी यहाँ 5-10 दिन राखेर गाई यसरी पाल होइन भने नपाल भनेर तालिम दिन्छौँ उहाँहरूलाई, इजी गरिदिन्छौँ हिजो यसो यो सबै त मैले सफर गरेको छु नि त, मैले त्यहाँबाट पास भएर आएको छु, मैले भने हाम्रो रिसर्च चाहिँ यसमा भएको छ, अब नेपालमा आउने फार्मरहरूलाई त कमसेकम हामीले जानेको नलेज त शेयर गर्दिनु पर्यो।
2: अनि यहाँको बाछी किनेर लाने चाहिँ यस्तै मोडर्न फार्म गर्नेले हो कि घरमा एउटा गाई पाल्छु दुध खान्छु भनेर लगेर पनि पाल्न मिल्छ?
23: जस्तै यो गाई लगेर कसै किसानहरूले बाँधेर पालिदिनु भयो भने त नि मेरो 2 वर्ष त के फरक के भयो त? जस्तै यो लेभलको यो हाई स्ट्रक्चर चाहिएन, हामी म डिजाइन दिन्छौँ नि। दुईटा गाई पाल्नलाई पनि सानो आफ्नो स्पेस अनुसार कमसेकम यस्तो नि त यो गाईलाई उयो चिरायो हो कल हुनु त पाओस् न, खानु मन लाग्यो त्यहाँ खायो, बस्नु मन लाग्यो बस्नु पाओस् न, पिउनु सिम्पल छ नि होइन। यो मोडर्न होइन क्या, हाम्रो ट्रेडिसनल हो। जस्तै कम्फर्टको बारेमा कुरा गर्दा उसको आफ्नो फ्रिडम मात्र भयो,
2: त्यसले चाहिँ प्रोडक्सन पनि राम्रो छ,
23: सबकुछ अफकोर्स राम्रो, उसको हेल्थ हेर्नुहोस् एक्सर्साइज होइन, अनि उसलाई पनि त रिलिफ फिल भयो नि त,
2: खुसी
23: सबै हुन्छ आनन्द।
2: त्यो दुध फेरि अर्को लट लानु थाल्यो,
23: दुध होइन त्यो आँटेन होला, आज उसकै सानो गाडी दिएर आएको छ नि त, त्यो यो 1000 लिटरको ट्याङ्की हो, एक टाइममा 2000
2: दुध चाहिँ कहाँ जान्छ यहाँबाट?
23: यो अहिले चाहिँ हामी सुजल भन्ने डेरी पोखरामा सुन्नुभएको छ? सुजलमा दिन्छौँ,
2: यहाँबाट पोखरा जान्छ
23: हजुर, अनि 400-500 लिटर दुध चाहिँ हामी आफै बेच्छौँ यहीँ दमकुन खुल्ला, त्यस्तै चान्स हेरेर।
2: पोखरा त टाढा भएन दिनदिनै दुध बेच्न जान, कस्तो
23: होइन टाढा भएन भन्दा उहाँहरू आफै आउनुहुन्छ, उहाँहरूको गाडी हो, म चाहिँ यहाँ यो फार्मभित्रको मात्रै ग्यारेन्टी क्वालिटी हाइजिन सबै, यो गेटबाट बाहिर निस्किन्छु उहाँहरूको ग्यारेन्टीमा म जान्दिनँ। यो चाहिँ अब अलि कालिम्पोङ बासीहरू सबै होइन, यो चाहिँ सबै 60 मिनहरूबाट निस्केको बाछीहरू,
2: यिनीहरूले पनि साइलेज नै खान्छन् कि अर्थ?
23: अनि यिनीहरूलाई चाहिँ एकदमै म अघि तपाईँलाई म 2 वर्षको तालिम भन्दै थिएँ नि, पानी छ होइन त्यहाँ पराल या यसो अलिकति अन्न, अनि उनीहरू आजदेखि जन्मेको दिनदेखि पानी खानु सिक्नु पर्यो, त्यहाँ घाँस खानु सिक्नु पर्यो, भरे बेलुका चाहिँ तपाईँको दुध बिहान बेलुका 2 टाइम दिइन्छ।
2: मनपर्छ तपाईँलाई
23: यो त मेरो पेसन हो नि सर, यो मेरो शोक हो, मैले एकदम शोकले गरेको चिज।
2: तपाईँलाई कलेज पढ्दा स्कुल पढ्दा चाहिँ के गर्छु भविष्यमा भन्ने थियो?
23: होइन भविष्यमा त मेरो मिसेसै मेरो क्लासमेट हो, अनि पहिले क्लासमा चाहिँ वाट इज योर होबी भनेर सोध्ने चलन थियो क्या सर, त्यतिखेर सोद्धा चाहिँ फार्मिङै भन्दै रहेछु क्या, अब मलाई अहिले भन्छ नि त अब क्लासमेटहरूले साथीहरूले, तर त्यतिखेर नै अलिअलि चाहिँ कसैले डक्टर कसैले के भन्दाखेरि त चाहिँ फार्मिङै भन्थेस्।
2: बुवामा नि
23: मेरो बुवा फार्मर हो, मेरो बुवा त यो गाउँको यो गाउँमा पहिले गाई पाल्दा उच्च नसल उसमै आउनुहुन्छ क्या, जस्तै त्यो टाइममा 10-12 लिटर दुध दिने चाहिँ गौतमको घरमा मात्रै हुन्छ गाई भन्ने एउटा ट्रेन्ड थियो क्या।
2: बुवाले अलिअलि
23: मैले त तपाईँको क्लास 4 पढ्दाखेरि म यहाँ गाई दुहेर साइकलमा दुध बेच्छु नि सर दमक, क्लास 4 नानीहरूले अहिले गर्छु त।
2: अनि पढाइ कति गर्नुभयो तपाईँले?
23: मैले +2 मात्रै गरेँ पढाइ,
2: त्यसपछि
23: त्यस पछाडि त जीवन बुझ्नु लाग्योछ नि त,
2: कसरी बुझ्छ जीवन?
23: मैले त्यही त अब जागे पैसा कमाउनुपर्छ होइन, एउटा फ्युचर यहाँ छैन भन्ने ट्रेन त त्यतिखेर पनि थियो रहेछ नि। हामी जन्मिँदा राजा भएर जन्मिएको, किसान भनेको जन्मिँदै ऊ राजा, आफ्नो खाने सोखिन पुरा शोक सहको छ, सबै किसानको कुरा गर्छु म, अनि जागे गर्नुतिर लाग्यो अब तेलदेखि लिएर सबै किन्नु पर्दाखेरि त्यो जागिरले के पुग्छ र
2: किन त्यस्तो त्यस्तो भयो जस्तो लाग्छ तपाईँलाई? दुखी पेसा जस्तो तपाईँ त अब अहिले गाडी चढ्ने किसान, अनि गाडी चढ्ने किसान नै बन्न सकिँदो रहेछ नि त,
23: किन सकिँदैन त? गाडी कुदाउनु चाहिँ त्यत्रो ठुलो काम हो र, फार्मर भएर सोच्ने त्यो आवश्यकै छैन त, तर चाहिँदाखेरि किन सक्दैन? अब मैले होइन भन फार्मर भनेदेखि मेरो भ्यालु अर्कै भयो, त्यहाँ कसरी इज्जत गर्यो भने ओहो यो त राजा महाराजा जस्तो रहेछ
2: किसान भने,
23: किसान भने अनि के चाहिँ त रहेछ त भनेर पछाडि म यो युग त गइयो, अनि म फार्मिङ गरेँ तिनीहरूमा जाँदा वास्तवमै त्यस्तै रहेछ क्या तपाईँको फार्मर। अब जो त्यो फार्मर बन्नै नसक्ने हेर्नुहोस्, एउटा मान्छेसँग तपाईँको 40 बिघा 50 बिघा 100 बिघा जग्गा चाहियो, अब हाम्रो पो यहाँ 1 बिघा 2 बिघा 10 कठामा फार्मर भइएको छ त, हामी त एक खालको सोकिन फार्मर रहेछ, उनीहरूको त्यो सोकिन फार्मर त झन् कल्पनै नगर्दा पनि हुन्छ युरोपमा, कल्पनै नगर्नुहोस् है, किनभने गाई जन्मियो तपाईँले आजै बाछा दर्ता गर्नुहोस्, एउटा बाख्रा बाछा जन्मियो अहिले दर्ता गर्नुहोस्, कुखुरा काट्ने हुनुभयो पहिले जानकारी गर्नु पर्यो म भाले काट्दैछु भनेर, अब एउटा खसी काट्नु पर्यो सल्टर हाउसमा लानु पर्यो, हाम्रो त के छ र त्यो? तपाईँ आउनु पर्ने साथी आज फुर्सद छ एउटा भाले काट्नुमै खाउँ भन्दा कसैलाई सोध्नु पर्दैन, हामी खसी काट्छौँ भनेर सोध्नुपर्छ? यो फ्रिडम यो आनन्दित
1: किन नेपालको फार्मरले नबुझे? यो कहाँ सम्भव छ? यो बुझाउने मान्छे को? मेरो एउटा गुस भन्ने फार्मर छ, गुस हो उसको होइन, अब त्यो मान्छे मेरोमा आएको छ, यहाँ मसँग धेरै दिन बसेर काम सिकाएको छ उसले मलाई यो क्याटल फार्म गर्नु। म उसकोमा गएँ क्या 3-4 वर्ष अगाडि गयो, अनि उसमा गएको हिस्ट्री सोध्छु कति भयो भन्दा 150 इयर्स भयो भन्छ। अनि हाम्रो लागि नेपालमा आएर सोध्यो कति भयो भने 6 महिना भयो, भक्कै छैन भन्छ। अनि कसरी हुन्छ त, समय समय बिताउनु पऱ्यो नि कुरै छैन। अनि तर आजको जेनेरेसन के चाहन्छ, या आजको वर्ल्ड या आजको ह्युमन के चाहन्छ भने, तपाईँले कति हार्डवर्किङ गरेर तपाईँ ठाउँमा पुग्नु भएको छ त्यो त्यसको रेस्पेक्ट छैन। तपाईँभन्दा खतरा हुनु पर्यो यो आज रात कटाएर भोलि बिहान हुने बेलामा, मसँग टाइम पनि छैन भोलि नै हुनुपर्छ मैले, यस्तो छ क्या आजको। खास मेरो अफिस बन्द छ होइन, तर यो अफिस चाहिँ कम्प्लिट भएको छैन, यस्तै छ, यस चौतारै छ, यतै बस्यो।
26: अनि यो किसानको अफिसमा चाहिँ के के हुन्छ?
1: किसानको अफिसमा किसान हुन्छ, त्यहाँ अब यसरी किसानहरू आयो भने गफ हुन्छ हाम्रो हप्तामा 2 डेज चाहिँ, यहाँ घिउहरू पाइन्छ, पनिरहरू पाइन्छ। युरोपमा चाहिँ के छ भने यस्तो खालको फार्महरू छ क्या, तपाईँको काम गर्ने गर्ने 7 दिन अनि 7 दिनमा 2 दिन खोल्ने, त्यसरी अब सोच चाहिँ त्यसरी छ। अब मैले त सुरु गर्छु, मेरो छोराहरूले चाहिँ बेच्ला, यो कन्स्ट्रक्सन अब यो 17-18 वर्षमा चलिरहेको छ, कहिले सकिने।
26: छोराहरू चाहिँ के भन्छन्? किसान नै बन्छु भन्छन् कि
1: तपाईँ अहिलेसम्म त फार्मरै भन्छन्, भरे सोध्नु नि तपाईँहरू। हामीलाई गलत बुझाइयो, म के भन्छु भने मैले त दुःख पाएँ पाएँ हेर बाबु, नपढेर यो गायिका किटिङ गर, तँ चाहिँ दुःख नपाएँ भनेर प्राइभेट स्कुल हालिदिनु भयो नि त, त्यो डाइलग क्या घरमा बिहान सुन्नु अनि होला पनि टुटा पल्टायो किसानको बारेमा पढ्नु पऱ्यो भने, अनि बाङ्गो टोपी परेको फोरी पेन तलमाथि भएको होइन, खुट्टामा चप्पल नभएको चाहिँ किसानको
26: चित्र
1: छ, त्यो किन भयो भने त्यो आनन्दित चाहिँ केमा क्याप्चर गर्नु, केमा लेख्नु, कसले गर्यो, कसको मेन्टल दिमाग कति स्टेजमा छ भनेर केले नाप्नु त्यो ल भन्नु, एब्रोडमा लाइफ छ फ्युचर छ भनेर जाने कम हेर, त्यो मान्छे वास्तवमा रिल्याक्स छन् त। अनि हाम्रो फेरि अर्को समाज कहाँ झुट बोल्नु थाल्यो हामीले आफूले आफूलाई भने, मलाई पनि लाज हुन थाल्यो क्या मेरो छोरो चाहिँ किसान छ भन्नु। मेरो छोरो त भर्खरै क्यानाडा गएको छ नि, गर्व छाती फुलाएर अझै गाउँमा गएर चौतारामा बसेर होइन उसले चियाको पैसा पनि तिर्दिन्छन्, तर अब चाहिँ अलिकति समाज सुधिँदैछ किनभने मर्दा पनि 5 दिन हप्ता दिन के अरे चिसो ठाउँमा बसेर पर्खिनु पर्ने भयो क्या, अब छोराछोरी आउँछ कि कहिले आउँछ न। आज के ट्रेन देख्छु भने गाउँमा मान्छे मर्छन्, राम्रो परिवार राम्रो फार्मर, उसलाई अब मर भनेपछि यसो मलाई मिलाउनलाई तयार हुनु पर्यो नि, होइन अरे अब 5 दिन पछाडि भयो त छोरो आउँदैछ, उसले पर्यो भने 13 दिनको काम सकेर छोरो आउला, अनि त्यसको लागि हो त मानव जीवन, त्यसको लागि हो त हाम्रो नेपाली समाज, त्यो हो हाम्रो फ्युचर। म हिजो ठाउँ मलाई भयो मेरो साथी बितेर, उहाँ किसान हुनुहुन्थ्यो, उहाँको छोरा एकजना क्यानाडा एकजना अस्ट्रेलिया, ऊ बित्यो, अब बिचरा ऊ छुट्टै आउँदैन 2-3 दिन लागेको, अब हिजो 4 दिनमा हामी नदिलो, अब यहाँ गाउँभरि अहिले घुम्यौँ भने बुढाबुढी मात्रै छन्। हुन त म पनि हिजोको समयमा गएकै हो तर बेलामै आइयो, बेलामै बुद्धि आयो।
26: त्यो घोडा चाहिँ किन पाले? चढ्ने पनि हो कि हेर्ने मात्रै?
1: होइन चढ्ने, चढ्छु नि।
26: ए हो र
1: भर्खरै ल्याएको?
26: ए कहाँबाट ल्याएको?
1: इलामै हो।
26: ए के गर्दा यतिकै रमाइलो गर्न छन् कि कहीँ गर गर
1: यसो गोठ घुम्नु वरिपरि स्टार्ट भयो। उहाँ चाहिँ प्राविधिक हो, यो फार्मको टेक्निकल केही इस्यु भयो भने उहाँलाई चाहिँ इन्डियाबाट ल्याएको मैले, र यो अलिकति कामहरू कन्स्ट्रक्सन सकेर अनि त्यो टाइमभरिलाई चाहिँ उसलाई हेर्नु चाहिँ अर्को भाइले हेर्छ, भर्खर उसले पढिसकेको भएर अब उसको प्र्याक्टिकल छैन नि त, म पनि त त्यसो त पढेको होइन प्र्याक्टिस। गाई हेर्दा गाईसँग काम गर्दा होइन
26: समय बिते थाहा हुँदैन अनि आनन्दित छ र त समय बित्छ र नि अब यिनीहरू दुईवटा गएपछि हेर्नुहोस् अघि दुनु आउँदा त्यसको फाँचो एकदम भरिएको थियो अब झुम्रो जस्तो भयो अनि यो बेडहरू भनेको चाहिँ कस्तो रहेछ भने एक खालको बुद्धि राख्ने लङ टर्म अनि हामी त्यसो गर्दाखेरि कमर्सियलाइज भयौँ नि त के गर्दैन गाडी
3: गन्दगी गर्छ तपाईँलाई हिँडेको म भएर दौड्या होइन र अनि हात्या जस्तो
26: तिनीहरू डराउँछ नि फुर्ती छ एक्टिभ छ
3: तपाईँ तालिम प्राप्त गाई होइन त अहिले सबै गाईबाट कति दुध उत्पादन हुन्छ डेली
26: अहिले चाहिँ हामीसँग त्यही 2200-2300 जति होला आजको दिन हिजोको रेकर्ड
3: दुधको भाउ बजार चाहिँ ठिक छ
26: दुध बेच्दाखेरि आजभन्दा 5-6 वर्ष 7 वर्ष अगाडि पनि 65 दुध बेचिन्थ्यो त्यतिखेर मार्केटमा तपाईँको कन्सन्ट्रेट फिड भनेको 32 दाना भनेको 30-32 र मेटेरियलको कुरा गरौँ न मकैको पिठोको कुरा गरौँ या पिनाको कुरा गरौँ आज पनि म दुध त्यही 65-70 बेच्दैछु 6-7 वर्ष अगाडिदेखि अहिले पनि 30% त्यो फिड चाहिँ अब डबल भयो क्या तपाईँको अब त्यो समयमा मकैको पिठो भनेको 1200-2400-2500 पाउँथ्यो अब अहिले त्यही मकैको पिठो पनि तपाईँको 4000 पुग्यो अब हाइजिनको लागि तपाईँले देख्नु नि सरसफाइदेखि लिएर कसैले दुध छुए कहीँ छुनु पर्ने बेलचन्दाको चाहिँ आफै हामी आफै प्रोसेसिङ गर्छौँ प्रोसेसिङ मिन्स अब आफै फलाउँछौँ है सुकाउने सुकाएर
3: सिन्की सिन्कीको स्वाद लाग्यो मलाई
26: होइन अमिलो भयो
3: अमिलो है तर मन पऱ्यो टेस्ट
26: वा यसको फ्लेभरै त्यही हो
3: चिजै अमिलो
26: अमिलो हो इङ्ग्लिसमा यसलाई के हेबस कप हो कि के भन्छ युरोपतिर चाहिँ यत्रो यत्रो कपमा दिन्छ अनि तपाईँको $5-6 लिन्छ हामीसँग कति छ त प्योर चिज त्यसको टेस्ट मन नपरेर बर्गर खानु गएर 2 रुपियाँ म 3 बजी उठ्छु जहिले सामान्य त अब त्यस्तै केही छ भने चाहिँ अलिक छिटो 2 बजीसम्म कहिलेकाहीँ उठ्छु होइन अब 2 बजी भन्यो भने त मिड नाइट भन्छ अहिले बजारतिर
3: राति 2-3 बजी उठ्ने
26: राति नभनौँ बिहान 3 बजी चाहिँ मेरो रेगुलर होइन हाम्रो 4 बजी मिल्किङ स्टार्ट हुन्छ बिहानको म एक्सर्साइज केही गर्दिनँ दिनमा 10-12 किलोमिटर त्यसै हिँडिहालिँदो रहेछ तर बेस्ट लाइफ हो क्या यो अब कहिलेकाहीँ मेट्रो लाइफ जस्तै सिटी लाइफमा गयो कहीँ गइन्छ काठमाडौँ गयो पोखरा गयो भने यति बोरिङ हुन्छ हेर्नुहोस् किनभने म उठ्छु बिहान 3 बजी अब त्यो बिहान 3 बजीदेखि त्यो 6-7-8 बजाउनु यति त्यो दिन मलाई त्यो होइन त्यो दिन होइन अब महिना महिना लाग्छ त्यो बित्दैन केही गरेर त्यो समय निस्किँदैन
3: तपाईँ विदेश छोडेर अब किसान बन्छु भनेर फर्किँदा बुवाको चाहिँ के थियो प्रतिक्रिया
26: त्यतिखेर त मैले सल्लाह लिन किनभने मलाई कसैले दिने गरेको थिएन क्या अनि मैले गाई ल्याएँ म चाहिँ त्यहीँ आइहालेँ क्या म बसिहालेँ त्यहीँनिर म जाँदै गइनँ अब आमाले चाहिँ के भन्नुहुन्थ्यो नि अब यो दुःखी पेसा हो मैले हामीले नि यस्तै गरेँ साह्रै दुःख गरेँ जीवनमा तैँले पनि फेरि यही सुरु अब दुईवटा गाई ल्याएर फेरि गाई परवर पगालाउँदा त दुःखै देखिन्छ नि त त्यो एउटा इमेजिन गरौँ न होइन अब मजाले अब बाहिरतिर बसिरहेको मान्छे उहाँहरूको ठाउँमा उहाँहरू सही नै हो म सही भए भएन भन्ने कुरो त भोलि मेरो छोराहरूले मेरो छोरा या मेरो नाति नातिनाले चाहिँ अब 150 वर्ष भयो अरे पाथी भएर डेरी फार्म भन्ने भयो भने चाहिँ म सक्सेस हो भनौँ न ए गाई चाहिँ कसले पाल्ने भाइले पाल्ने कि बुवाले भाइले पाल्ने त ठिकै बाउले पाल्ने त भयो छोडिदियो भनौँ न नि अब सुन न ठिकै छ गाई पाल्ने भने पहिले गाईको बारेमा बुझ्नु पर्यो अनि यहाँ हाम्रो चाहिँ अब भाइलाई गाई दिनु आजको भोलि त हुँदैन तिमीलाई थाहा छ यहाँ बुकिङ गर्नुपर्छ अनि कस्तो गाई चाहिने कति क्षमता दुध कतिसम्मको होइन मसँग त त्यस्तो गाई छैन नि त्यसो भने
4: त
26: सबै 25-30 लिटर भन्दा माथिको ल त्यसो भने तिमी एकचोटि आउनु होइन
4: अनि बसेर सल्लाह गर्नु पर्यो क्या पहिले गाई किन्नु भन्दा नि अरे गाईलाई बुझ्नु पर्यो तालिम लिनु पर्यो अब मेरोबाट यहाँबाट गाई लगेपछि अब फेरि तिमीहरूलाई फेलियर हुनु छुट छैन हुन्छ भाइ तिमीहरू समय मिलाएर आऊ न कहिलेलाई हुन्छ कि तर आज भोलि चाहिँ छैन ल भाइ ल सामान्य त सेलेक्सन चाहिँ दुधकै आधारमा गर्छन् क्या जस्तै मलाई 20 लिटर दुध दिने या 30 लिटर या 40 लिटर भन्ने मात्रै कुरा अहिले फार्मरको माग छ तर बिचमा धेरै कुराहरू हेरिन्छ क्या जस्तै गाईको एज कार्बिङ अनि खुट्टा लङ टर्म अब होइन कन्सेप्सन धेरै कुराहरू छ टिथ जस्तै अर्डरको साइज तर अब अहिले हाम्रोमा चाहिँ मान्छेहरूले कति दुध दिन्छ जस दुधको लागि अब आउने नयाँ फार्मरहरूसँग चाहिँ त्यो लेभलको नलेजहरू छ नभए त ए गाई त हामीले उहिलेदेखि पालेको नि भन्ने खालको कुरा चाहिँ गर्नुहुन्छ तर गाई त सबैलाई थाहा छ सामान्य गाई होइन गाईमा धेरै धेरै कुराहरू हुन्छ यो चाहिँ तपाईँको ब्रिड के अरे गिर भन्छ एकदमै फ्रेन्डली हुन्छ यिनीहरू अनि दुध चाहिँ तपाईँको यसको चाहिँ अहिले इन्डियामा चाहिँ के ट्रेन्ड चलाएको छ भने यसको दुध भनेर जस्तै आइसी 150-250 रुपियाँ लिटरले बेच्छ नि अनि अब भोलिको दिनमा के हो के हो अनि हामीले नि यसको रिसर्च त गर्दै गर्नु पर्यो नि त केही अर्कै आउँछ कि भनेर अहिले हामीले 3-4 वटा
5: अनि यिनीहरूको माउ चाहिँ
4: बिउ हामीले ल्यायौँ अनि भएको जर्सी गाई छ नि जुन चाहिँ त्यसमा क्रस ब्रिड गर्दै प्योरमा छैन तर अब बिस्तारै बिस्तारो
5: 3 जेनेरेसन जाँदा
4: 7 जेनेरेसन
5: 7 जेनेरेसन है
4: हजुर
5: गिर
4: हजुर गिर
5: हात चाटी हालिदिएको छ
4: यो चाहिँ एकदमै एकदमै डरो खालको छ नि गाई
5: हेर्दै अलि हेर्नु न त्यो ठुल्ठुलो त्यो गोरु गाडा तान्ने गाई
4: लडाएको
5: जस्तो
4: यसको दुध खाएर बुद्धि चाहिँ नआउला कि बल मात्रै आउँछ कि त्यस्तो भन्दा नि गाईको दुध खाएर गोरुको बल आउँछ भन्दैन त्यस्तै भन्छ
5: सबभन्दा छिटो ब्याउने
4: हजुर त्यहाँबाट यो ग्रुप
5: ए
4: यो ग्रुप अनि उपर एआई हुँदैछ अब अनि त्यो एआई भइसक्दा यो ग्रुप त्यहाँ जान्छ फेरि त्यो एआई हुन थाल्छ अनि त्यो पेमेन्ट भएपछि त्यो ग्रुप यहाँ आउँछ अनि त्यति बेला यो ग्रुप यहाँ हुन्छ यो ग्रुप त्यहाँ हुन्छ यो ग्रुप फेरि पल्लो छ मिल्किङमा हुन्छ फेरि मिल्किङबाट यो ड्राईमा आयो अहिले चाहिँ ठ्याक्कै हाम्रो ड्राई ग्रुप भन्नुपर्दा यो
5: दुध पनि नदुने
4: दुध नदुने तर अब 2 महिना 1.5 महिना भित्रमा ब्याउने
5: ब्याउने चाहिँ यही हो यिनीहरूको कुनै अरू बर्थिङ सेन्टर हुँदैन
4: ओपन बाहिर बाटो छ नि त होइन त्यो सबै थोक हुनु पर्थ्यो तर हाम्रोमा अब बन्दै छ आज बिहान जन्मेको थियो एउटा के खै हिजोको
5: हिजो
4: चिनिँदैन नि उहाँ गएपछि त ऊ त एक्टिभ भयो भने
5: अनि त्यसले आमाको दुध खाँदैन त्यो बाद
4: होइन त्यही आमाको दुध चाहिँ हामी 7 डेज खुवाउँछौँ
5: अनि त्यसलाई आमाकै थुनबाट खान्छ कि त्यसलाई बोतलबाट
4: खुवा होइन यिनीहरूले पनि दुन्छन् अलगै अनि लगेर
5: ए उसले आमासँग बस्ने झुन्डी नि खेल्ने चाहिँ गर्दैन उसले
4: त्यही 24 घन्टा मात्रै के साह्रो यिनीहरू चार्ने थाहा
5: छ आमै चिन्दैन नि त्यसले चाहिँ होइन
4: चिन्दैन हामी मात्रै चिन्छौँ
5: गाईको यो गाईहरूको आयु चाहिँ कति हुन्छ नेचुरल
4: नेचुरल आयु चाहिँ यिनीहरू लगभग धेरै दुध दिने गाईहरू अलिक लामो समय टिक्दैन जसले तपाईँको 40-50 लिटर दुध दिन्छ नि यिनीहरू भनेको त्यही 8 वर्ष जति तर अब यो सामान्य हामीसँग भएको गाईहरू चाहिँ 10-12 वर्ष 15 वर्ष घाँसको काम गर्ने केटा भर्खर आयो क्या यिनीहरू चाहिँ घाँस हाल्छ यो के भन्छ घाँस हाल्ने मेसिनहरू होइन यसले चाहिँ वान टाइममा एकै खालको घाँसहरू एउटै उपलब्ध गराउँछ क्या जस्तै यहाँ बसेर खाएको गाईले पनि पल्लो छेउमा बसेर खाएको नि एउटै क्वालिटीको एउटै मतलब मिक्सअप खायो

0: गाईलाई के ढुक्का छ भने आज रात गर भोलि उज्यालो हुन्छ खानु त पाइहालिन्छ भन्ने ढुक्का छ क्या. खाना कहाँबाट आउँछ, कसले दिन्छ, चिन्ताको कुरै छैन. यो चाहिँ मकै चाहिँ फेरि खाने मकै हुन्छ नि जब, अनि त्यो बोट र मकै दुइटै काटेर चपिङ गरेर हामी स्टोर गर्छौँ. साइलेस भन्छ यहाँनिर गाईलाई खुवाउँदाखेरि सुरुमा यसले गलत गरौँ अन्नको मतलब नाश गरौँ भन्ने खालको, अब यस्तो खालको गाउँमा होइन.
1: अनि गाईको चाहिँ बाह्रै महिना आएर यही हो,
0: केही रेडिमेड फिडहरू चाहिँ युज गर्छौँ, जस्तै मस्टर्ड केक, मकै, अनि तपाईँको नुन, मिनरल्सहरू एक्स्ट्रा. पहिले म यहाँबाट तपाईँको 50-60 किलोमिटर टाढा मकै रोपेर ल्याउँथेँ, म आफै ल्याउँथेँ, म रातभरि रातिभरि काम गर्थेँ. मैले भने आजको दिनमा त्यही फार्मर छन्, उहाँहरूले मलाई दिनुहुन्छ. हेर्नुहोस् एउटा रेट तोक्छौँ हामी आफ्नो फार्मर, हामी कसैलाई लस नहोस्, उहाँहरूलाई के ग्यारेन्टी छ भने मेरो मकै बिक्री हुन्छ. मलाई के ग्यारेन्टी छ भने मसँग फार्मर छन्, उहाँहरूले मकै दिनुहुन्छ. त्यो हाम्रो एउटा इमान्दारी त मसँग धेर चाहिँ 40-50 फार्मर चाहिँ कस्तो हुनुहुन्छ भने म यहाँबाट गाई पनि दिन्छु दुध दिएर खानु, मलाई भोलिको दिनमा तपाईँहरूले भयो भने एउटा बाछी दिनु, रिटर्न चाहिँ दिनु, त्यसको उयो चाहिँ दुध दिनुहोस्. उहाँको पनि नसुसुजा गरेर भोलि उहाँले पनि 10 गाई बनाउनु भयो, उहाँको उपलब्धि हो.
2: उहाँको त्यो एउटा भाइ इलामको, त्यो अर्को भाइ परगाँ सानो पोखरे माथि पाँच थर, अर्को तापेजुङ, म पनि तापेजुङको गाईहरू चाहिँ युएसको.
0: यिनीहरू यही क्या, यही कम्फर्ट छ क्या. यो यसमा चाहिँ फेरि इलेक्ट्रिक छ, इलेक्ट्रिक होइन त्यो झट्का क्या, मैले होइन हात्ती लाउने पनि होइन, यो चाहिँ चटक्क बल्छ मात्रै क्या. केटी हो
1: आहा, सबजना आयो त
0: तपाईँलाई
1: देखेर खुसी हुँदै आएको
0: यिनीहरू त एकदम. यो यसले गर्दाखेरि यिनीहरू बिचरा पर बसिरहेको छ, यो यो
1: ए झट्का हुन्छ,
0: यो झट्का हुन्छ.
1: तपाईँको रियाक्सन हेर्नु न,
0: यतातिर आएपछि यो जस्तै अब 6 महिनादेखि 9 महिनाको बिचको बाछीहरू
1: पनि आएन
0: एकछिन बस्नु सबै आउँछ
1: आइसकेर पनि
0: यिनीहरू त घाँस खानुलाई नि. ओके ओके ल
3: साँझ सीता क्याम्पस पढाएर फर्किन्छिन्, क्याम्पस बाहेकका खाली समय फारममै बित्छ.
0: यो गाडीको पछाडि हेर्नुहोस् न,
1: ए एस फार्मर उहाँले त किसान हो म भन्नुहुन्थ्यो, तपाईँ चाहिँ अब हामीले कलेजको पढाउने अध्यापक भनेर चिन्ने, किसान भनेर चिन्ने त तपाईँलाई.
4: पढाउनु थालेको 15 वर्ष भइसकिसक्यो, अब पहिले चाहिँ पढाउनु थालेको क्याम्पस पढाउने भन्दाखेरि एक खालको जुन पेसन नै भनौँ न, पढाउनेमै टिचिङै गर्ने भनेर पढ्यो. तर जब यता एग्रिकल्चर फिल्डतिर उहाँको पेसन हो, उहाँलाई त मैले सपोर्ट मात्रै गरेको, तर अब गर्दै जाँदाखेरि यसैमा बिजियो, यसैमा जाँदै गइयो, त्यस पछाडि चाहिँ पढाउनु वा भन्दा पनि यहाँ मजा लाग्न थाल्यो. अब जस्तो पढाउँदाखेरि प्र्याक्टिकल्ली अरूले बनाएको थ्योरीहरूलाई नै पढाइने हो, यो चाहिँ मैले के बेच्दैछु भन्ने कुरा, यो दुध बेच्दा पनि आनन्द आउँछ क्या, किनभने त्यो दुध कसरी निस्किएको छ मलाई थाहा छ नि त.
1: अनि सुरु गर्दाखेरि चाहिँ उहाँको प्यासनसँग तपाईँको प्यासन म्याच भएको थियो, यो थिएन तपाईँलाई झर्को लाग्यो अथवा के गर्नु थाल्यो होला यो?
4: होइन मलाई त्यस्तो पनि केही थिएन, अब बुढा मन पर्यो पछाडि, बुढाको इन्ट्रेस्ट त्यो पनि मन पर्यो, तर के चाहिँ थियो भन्दाखेरि अब मेरो चाहिँ इन्ट्रेस्ट होइन, अनि पहिलो त गर्छु भन्ने गर्दाखेरि विश्वास पनि लाग्यो होइन.
5: हामी क्लास 4 सँगै पढ्यौँ.
1: अनि माया बसेको चाहिँ कहिले?
5: त्यस्तो अर्कै कहानी छ, म मास्टर्स गर्दै गर्दाखेरि चाहिँ उहाँले उहाँको साथीसँग चाहिँ सीता बिहा गर्छस् भन्दै सोध्नु भएको थियो, अनि पछाडि मैले होइन साथीको न्यू लिएर आफै चाहिँ भने होला तैँले भन्थ्यौ, हामी त नै थियौँ त्यति बेला. अनि पछाडि त्यतिकै त्यतिकै फर्म थालेदेखि नै खोइ दुःख भनेर, त्यसरी दुःख चाहिँ चरमै आएको हो, तर त्यो दुःखलाई दुःखले मानिएन, त्यो भएपछि फिल चाहिँ खासै आएन. सुरु सुरुमा नाफामै जस्तो देखिन्थ्यो, पछाडि जति गर्छौ चार महिना भइसक्यो लस लस लस लस लस पनि फेरि फेरि हेबी लस हुँदै गयो। दुधको पैसाले दाना पनि खुवाउनु पुग्दैन, यता गाई बढिरहेछ र पनि लस्टै मात्रै हुन्छ। अनि के रहेछ भन्दा नि अब यसलाई अलिकति भास अध्ययनै गर्नुपर्ने रहेछ भनेपछि उहाँ इन्डिया बारामती जानुभयो। अनि त्यहाँ गइसकिसके पछाडि अनि लु सीता गाई त यसरी चाहिँ पाल्नु पर्ने रहेछ त भन्ने भयो।
1: पुरानै
5: शैली
2: थियो,
5: स्टाफहरू नै 15-16 जना थियो त्यति बेला। यो अब यत्रो गाई छ, अब यहाँनिर
2: कामै सकिँदैन थियो। राति 12 बज्छ होइन, अब तपाईँको केही मिसिन बिग्रियो राति 12 बज्छ, अहिले लगभग कति बज्यो 5-5:30, अब बेलुका काम सक्यो, अब यहाँ मिल्किङ मात्रै छ।
5: यहाँ अहिले तपाईँहरूले देखिराख्नु भएको छ गाईले लगभग उसको 70% काम गाईले आफै गर्छ, आफै खान्छ, आफै बस्छ, होइन, आफै पानी खायो, आफै घुम्यो। अब यहाँनिर चाहिँ मेन पावर कम भयो, एउटा फाइनेन्सियली अब कस्टिङ चाहिँ हाई भयो, यहाँ इन्भेस्ट बढी भयो, तापनि त्यो ट्रेडिसनल वेमै गरेका थियौँ भने त हामी अब 2 वर्षमा त हामी भाग्ने अवस्था आइसक्थ्यौँ नि। मेरो बारी हेर्नु भएन,
1: बारी बारी त खासै देखाउनु भएन, घाँस बारी देखाउनु भयो,
5: सब्जी बारी, मेरो किचन बारी हो। कलेजबाट आएर अन्त देखि मेरो बेलुकाको टाइम भनेको एकाउन्टिङ, अब के छ दिनभरिको हेर्छु ओर्छु,
1: किताब सबै तपाईँले राख्नु हो।
2: उसले मास्टर गरेको छ, मैले पढेकै छैन, त्यही भएर मास्टरले
5: दिनुभयो। उहाँले के समस्या भन्दाखेरि नाइ भन्न सक्नुहुन्न, एकाउन्टमा बस्ने मान्छेले नाइ भन्न सकेन भने के हुन्छ भन्नु त।
1: गाईको प्राविधिक कुराहरू तपाईँलाई सबै आइसक्यो होला अहिले त
5: लगभग। अब यस्तो नि त हामी उठ्दादेखि सुत्दासम्म गाईको देखिभाइको अरू विषयमै हुँदैन, होइन। अनि त्यो भएपछि घाँस कुन बेला लाउने, स्टाफहरू कसरी म्यानेजमेन्ट गर्ने, कसले के गर्दैछ, के हुँदैछ, गाईको हेल्थ कुन गाईलाई के आउँदैछ समस्या भन्ने पनि थाहा हुन्छ, त्यो सबै थाहा हुन्छ। हामी नेदरल्यान्ड गएथ्यौँ, अन्त नेदरल्यान्ड गएको बेलामा त्यो एउटा फार्म हेर्न गएको, फुल फेजमा अटोमेटिक क्या, रोबोटै मिसिन दुध दुने पनि, रोबोटै घाँस हाल्ने पनि। त्यहाँ हामीहरू भित्र छिर्दाखेरि जम्मा 3 जना मात्रै थियौँ क्या, मान्छे छैन। अब कस्तो मजाले फराले त्यो गाई बस्ने बेडहरू पनि माथिबाटै मिलाइदिएको हो, त्यस्तो खालको थियो। तर अब त्यहाँ त्यत्रो ह्युज लगानी गरेको गभर्मेन्टले चाहिँ गाई चिउलाई लिमिटेड पाल्नुपर्ने बनाइदिएको, अनि त्यो त उसलाई त ठुलो लस हो। अनि त्यस्तो त हाम्रो त सम्भावना कति छ कति नि, अनि हामीलाई यहाँ कसले रोक्ने, गाई पाल्छु गर्छु भन्दा

0: नभएदेखि छैन भनेदेखि कुनै पनि तर उनीहरू सबै कुरा
1: साँझ पख पारम्भरी घामको सुनौलो रंग पोखिन्छ। रमाएका गाई बाछीहरू कोही खेल्न थाल्छन्, कोही उग्राउन थाल्छन्। सीता र सुदीपका दुई छोरा पर कतै आँगनमा खेल्दैछन्।
2: म यता उता छु भने केही गर्दैन, जब म यहाँबाट यता गए अब म बारीमा जान आँटे अब मसँगै आउँछ। यहाँ त जे गरौँ हामी त फर्स्टै भइहाल्छ हुनु चाहिँ। यो गोबर सोध्नको लागि पहिले हामीले म्यानुअल थियो, त्यो ट्र्याक्टर चाहिँ यसरी स्क्रापर त्यो म्यानुअल खालको थियो। अब त्यसले हामीले बल्ल बल्ल ब्रिडिङमा काम गरेको निकै गाई बिगार्यो, त्यो प्रेग्नेन्ट अब त्यो ड्राइभरमा डिपेन्ड भयो नि त। अनि त्यस पछाडि यसको विकल्प के गर्ने भन्दै जाँदाखेरि अनि इन्डिया गयो, सबै बुझ्यो अनि हेरेर अनि त्यहाँबाट यो स्क्रापर ल्यायो। अहिले अब यो पनि आनन्द लाग्छ, गाई खुसी भयो भने हामी खुसी। गाई खुसी भएको पुच्छरहरू हल्लाइरहेको हुन्छ, मुख चलाइरहेको हुन्छ, फ्री छ, स्ट्रेसमा छैन। गाई धप्केको धक्कै छ भने स्ट्रेसमा छ गाई। अब यहाँनिर तपाईँले गाईहरू देख्नुहुन्न, तपाईँले स्ट्रेसमा पुरानो गोठमा हुँदाखेरि गाईको त्यो ऊ त्यो घुँडा छ नि, यो घुँडा हो, त्यो घुँडामा त्यहाँनिर कपाल नै हुँदैन थियो, त्यो हेड नै हुँदैन थियो क्या। त्यो बस्दा उठ्दा त्यो प्रेसर पिम्प घसेर त्यहाँ घाउ भइरहेको हुने, उसको बडी मुभमेन्ट गर्नु नपाइसके पछाडि झिङ्गाहरू आउने जे भयो समस्या भयो। अनि काम गइयो भने आउँदाखेरि थुनिलो भएर यति समस्या भएको हुन्थ्यो, गाईको थुन बिग्रेर हैरान भएको हुन्थ्यो। यो गोबर त्यहाँ जान्छ, त्यहाँ खाडल छ, त्यो खाडलबाट अनि त्यो पाइपबाट मिसिन जान्छ, त्यो सेफ्टी ट्याङ्कीमा गोबर गयो अनि उताबाट गरेर त्यो गोबर सबै बिक्री हुन्छ। अहिले गोबर पनि बिक्री भयो, व्यवस्थापनमा पनि राम्रो भयो।
3: तपाईँले चाहिँ उहाँसँग जोडिनुभन्दा पहिला अथवा यो प्रोजेक्ट सुरु हुनुभन्दा पहिला यसो खेतीपाती गाई बस्तुको काम जान्नु भएको थियो?
2: नै खेतीपाती चाहिँ जानिएन, यी चोकमै हो घर होइन, तर मलाई थाहा हुँदादेखि नै हाम्रो घरमा गाई दुईवटा राम्रै खालको गाई हुन्थ्यो। अनि दही मैची मलाई मेरो सासू आमा पनि भन्नुहुन्थ्यो, गुवालेको छोरी गुवाले नै हुनुपर्ने मान्छे गाई नै पाली भन्नुहुन्छ। मलाई मही चाहिँ पानी हालेर पातलो भए पनि मही नै चाहिने, भनेको माइतमा दही मही खाइयो अनि त्यो भएर गाईको चाहिँ थाहा छ, तर बारीको चाहिँ जान्दिनँ थिएँ। तर बारीको चाहिँ अब अहिले आएर नुनदेखि बाहेक प्राय प्राय सामान केही पनि किनिँदैन, पोहोरदेखि मेथी र जिरा पनि आफै उत्पादन गर्न
3: थाल्यौँ।
2: जिरा चाहिँ त्यो जर्मिनेसन त्यो फुल्थ्यो, फुलिसके पछाडि दाना लाग्दैन थियो, अनि पछि चाहिँ सुदीप सरको त्यो इन्डियाको साथी एकजना अनि उहाँबाट ग्रुप आए पछाडि पोहोरदेखि चाहिँ अलिकति भए पनि हामीले फलाउन सफल भयौँ। अनि यो सब्जीमै मलाई अनि आनन्द लाग्छ, अब सब्जी किन्नु परेन, आफ्नो बारीको खाइन्छ। अनि यस्तो पनि फेरि मैले सिकेको चाहिँ यही गोठ थालोदेखि नै हो, थाहा थिएन।
4: अब यो गाईहरू हेर्नुहोस् है, बेलुका हुँदै गयो नि सबै बाहिर निस्किँदै गए
2: होइन,
4: बाहिर उनीहरूलाई कम्फर्ट त्यहाँ रहेछ।
2: यो बाँसाच भनेपछि हामीलाई कस्तो पिर परेको बेलामा हामी हगरो भनेदेखि झगै परेको छ नि, अनि बल्ल यसो हगरो भने शान्त हुन्छ नि, होइन रिस पनि मर्छ। त्यस्तै हो यो गाईहरूको पनि हातको पनि बाँस बस्ने बेला भयो।
4: आजको अब त्यो त्यस्तो खासै केही छैन, त्यो घाँस हान्ने भनेको त्यो पनि हामी पाइ
2: घाँस हान्नुहोन आज
4: जोत्यो मात्रै
2: भयो, अनि तारालाई चाहिँ हान्दै गराउनु हुन्छ नि,
4: मजा उसले सक्दो मात्रै भयो, आफै किन्नै पर्छ।
2: आज माटो बोकौँ
4: यसको ट्र्याक्टर बिग्रियो अरे,
2: ए हिजो बेलुका भन्दैछ त्यो बिग्रियो भनेर।
1: हरेक गोधुलीमा यी सुखी किसान दम्पती झापाको एउटा कुनामा यसै गरी कर्मको गीत गुनगुनाइरहेका भेटिन्छन्।
4: अब आजको दिन भोलि
3: तपाईँहरूले एकदम लो फिल गरेको निराश भएको त्यस्तो बेला नि थियो?
2: त्यो त कति चोटै थियो,
4: म चाहिँ लाइफमा निराश पनि हुन्न एक्साइटेड पनि हुन्न।
2: उहाँ चाहिँ कस्तो पर्नु भनेदेखि मलाई अलिकति त्यो चोटहरू देख्दाखेरि पनि मलाई चाहिँ साह्रो लाग्छ होइन, उहाँको यो नङ खुट्टाको नङ त प्राय प्राय कतिचोटि गएको गएको, अनि त्यो बेलुका खेरि लगाइदिन्थे म त्यो यसो दबाई लगाइदिँदाखेरि पनि, अनि थाहा पाउनु भने त्यो पनि फेरि रिसाइहाल्ने क्या।
4: यो लोकेसन एउटा सरकार बनाइयो भने बिहान बेलुका चाहिँ

0: बस्नलाई ठिक हुनेछ।
1: यहाँ सबै बिरुवाहरू छ नि, ठुलो फ्रुट्सहरूको बिरुवाहरू मात्रै छ। अब यो एकैचोटि सबै ठुलो भइसकिसक्दाखेरि अनि यहाँ फलाइचा बनिसक्छ, अनि यता र यता दुईपट्टि बनाइदिने मेरो प्लान।
2: यसमा चाहिँ यो ठाउँ मलाई किन मनपर्छ भन्ने सोच्दै थिएँ म अघि। हाम्रो योजना बेसी यहाँ बसेर बनिन्थ्यो नि त, त्यो भएर पो रहेछ।
0: त्यो त हो खुब जमेंगे रङ जब मिल बैठेंगे हम।
2: हामीले फर्स्ट चोटि होला होइन यसरी इन्टरभ्यू दिएको यो फर्म आइकन।
0: खोइ मैले त कसैलाई इन्टरभ्यू दिएको छैन।
2: गौरव फिल भएर हो नि त हस्पिटल देखेको डाक्टरको गाडीको पछाडि होइन, हामीलाई नि गौरव चाहिँ फार्मर हुनुभयो भने पछाडि यो स्टिकर बनाऊ भनेर अहिले आफै लोगो डिजाइन गरेर बनायौँ।
3: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही डाङमा।
4: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
5: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
3: अन्य सेवाहरू।
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई डाङ, फोन नम्बर 082-5562-218।
9: मध्यपश्चिम डाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा विभिन्न डी ग्यास डिपोमा सादा पोस्ताका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकेको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालो बजारी गर्नेहरू विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। सरकारले चालू आर्थिक वर्षको 3 महिना अर्थात साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासिकमा सरकारले ट्रेजरी मार्फत 10 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको हो। त्यस्तै दोस्रो त्रैमासिकमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड़ र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड़ ऋण उठाउने भएको छ। बाँकीमा पछिल्लो समय अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्ने क्रम बढ़ेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीले पछिल्लो 4 महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न 96 वटा सवारी साधन नियन्त्रणमा लिएर कार्यवाही गरेको जनाएको छ। प्रहरीको तथ्याङ्कले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीको क्रम बढ़ेको देखाएको हो। जिल्ला प्रहरी कार्यालय बाँकीका सूचना अधिकारी प्रहरी न्याय परीक्षक प्रदीप सिंह राठौरका अनुसार पछिल्लो 4 महिनामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न 96 वटा विभिन्न सवारी साधन नियन्त्रणमा लिएर गरेको कार्यवाहीबाट 6,33,970 रूपियाँ राजस्व संकलन भएको छ। उहाँका अनुसार सबैभन्दा बढ़ी कार्यवाही जेठ महिनामा भएको छ। उक्त महिनामा 31 वटा सवारी साधन नियन्त्रणमा लिँदै 1,87,000 रूपियाँ राजस्व संकलन गरिएको थियो। त्यसअघि वैशाखमा 29 वटा सवारी साधनमाथि कार्यवाही गरी 1,53,000 रूपियाँ जरिवाना असूल गरिएको थियो। त्यसैगरी चैत महिनामा 21 वटा सवारी साधन नियन्त्रणमा परेका थिए। ती सवारी साधनबाट 1,50,000 रूपियाँ जरिवाना संकलन भएको प्रहरीको विवरणमा उल्लेख छ। असारमा 15 वटा सवारी साधनमाथि कार्यवाही हुँदा 1,43,970 रूपियाँ राजस्व संकलन भएको थियो। नागरिक सरकार मञ्च बाँकीका संयोजक कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो 4 महिनाको तथ्याङ्कले बाँकीमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी निरन्तर भइरहेको बताउनु भएको छ। र संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचयको 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। त्यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ।
अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494 67487।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: भर्ना खुलियो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
5: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।
8: खुशीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
3: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-562-023, 98478-1817 र 98478-3643-643।

प्रसारित छौं हामी देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँको साथमा तपाईँको गाउँमा तपाईँको शहरमा तपाईँ उकाली गर्दै सुन्दै हुनुहुन्छ उकाली ओढाली गर्दै सुन्दै हुनुहुन्छ है पूर्व मेतीदेखि पश्चिम महाकालीसम्म विभिन्न रेडियोबाट विभिन्न ठाउँमा यतिखेर गुन्जिरहेका छौ तपाईँलाई मिठा मिठा लोकभाकाहरू सुनाइरहेका छौ लोकभाकाहरू सुनाउँदै कार्यक्रममा अगाडि बढ्नेछौ कार्यक्रम इन्द्रडीलाई चाहिँ आज सोमबारको दिनमा चाहिँ प्रायोजन गरेको छ एक्सट्रिम इनर्जी ड्रिङ्कले है तपाईँलाई यो पनि जानकारी गराइहाले तपाईँले कार्यक्रम इन्द्रडी आइतबारदेखि शुक्रबारसम्म चाहिँ चन्द्रमणि गौतमको साथमा सुन्न सक्नुहुन्थ्यो भने आज चन्द्रमणि गौतम दाईको अनुपस्थितिमा जनार्दन नेपालले तपाईँलाई साथ दिइरहेको छु है पक्कै पनि शनिबारको दिन चाहिँ सरोज लामिछानेको साथमा तपाईँले सुन्दै आइरहनु भएको छ कार्यक्रम इन्द्रडी हामी विभिन्न गीतहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका घन्किने भाकाहरू प्रस्तुत गर्दै गर्दै कार्यक्रममा अगाडि बढ्नेछौ आज विशेष सोमबार तपाईँको मेसेजहरू लिने दिन हो तपाईँको सन्देशहरू लिने दिन हो फेसबुक लाइभमा तपाईँले हेर्दै हुनुहुन्छ तपाईँले फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ भने त्यहाँ कमेन्ट गरिदिनु होला तपाईँको कमेन्टहरू वाचन गर्नेछु है कसैको आज विशेष दिन हुन सक्छ कसैको जन्मदिन हुन सक्छ भने तपाईँले जन्मदिनको शुभकामना दिन सक्नुहुन्छ कोही साथी कतै यात्रा गर्दै हुनुहुन्छ शुभयात्रा पनि कार्यक्रममा भन्न सक्नुहुन्छ आज विशेष सोमबारको दिन चाहिँ हामी मेसेजहरू लिन्छौँ तपाईँको सन्देशहरू लिन्छौँ तपाईँको कमेन्टहरू वाचन गर्नेछौँ यस्तै रहेको छ सोमबारको दिनमा है फेसबुक लाइभमा रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने तपाईँले त्यहाँ लाइभमा देख्न सक्नुहुन्छ तपाईँको कमेन्टहरू पढ्दै कार्यक्रममा हामी अगाडि बढ्नेछौँ यतिखेर कमेन्ट गर्दै हुनुहुन्छ सपना खड्काजीले उहाँ लेख्नुहुन्छ हेलो दाई नमस्ते नमस्कार के छ खबर सन्चै हुनुहुन्छ सुन्दैछु है म बानेश्वरबाट भन्नुभएको छ है विशेष धन्यवाद र उहाँले सन्देश लेख्नुहुन्छ आज जन्मदिन मनाउँदै हुनुहुन्छ रेडियो काठमाडौँ कि आरजे ईशा धमलाजीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ आज ईशाजीको हाम्रो सहकर्मी मित्र ईशा धमलाजीको चाहिँ जन्मदिन हो है उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाह्यौं है र सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ यतिखेर सपना खड्काज्यूले कसैलाई कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी मन कुमारी कान्छी कुलुङजीले पनि यतिखेर सुन्दैछु है शङ्खुवा सभाबाट भन्नुभएको छ मन कुमारी कान्छी कुलुङ हजुरलाई पनि विशेष धन्यवाद सुन्दै गर्नुहोला कार्यक्रम अन्तिमसम्म सुन्नुहोला पनि भन्न चाहे सेयर गरिदिनु होला पनि भन्न चाहे यतिखेर जयन्ती धामीजीले कमेन्ट गर्नुभएको छ हेलो दाई नमस्ते म पनि सुन्दैछु कञ्चनपुर पुनर्वासबाट सम्झनु पर्दा हजुर लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई मिठो माया मिठो सम्झना भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सम्पूर्ण साथीहरू कमेन्ट गर्दै हुनुहुन्छ यतिखेर गणेश नेपालज्यूले हेलो हजुर नमस्ते है नमस्ते शुभ बिहानी म पनि सुन्दैछु है यता डोटीबाट नाइस प्रोग्राम हजुर भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद डोटीबाट सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ फेसबुक लाइभमा विशेष धन्यवाद भन्न चाहे है कार्यक्रममा हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घन्किने उकाली ओह्रालीमा घन्किने तपाईँकै मेलापातमा घन्किने लोक भाकाहरू प्रस्तुत गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौं तपाईँलाई मिठा मिठा गीतहरू सुनाउँदै अगाडि बढ़िरहेका हुन्छौं कुनै दिन तपाईँको सन्देशहरू वाचन गर्नेछौ त कुनै दिन तपाईँसँग कुराकानी गर्नेछौ तपाईँसँग मिठा मिठा कुराहरू गर्दै गर्दै कार्यक्रममा लोक भाकाहरूको बारेमा पनि कुरा गर्छौ गीत संगीतको बारेमा पनि कुरा गर्छौ कुनै दिन तपाईँले गीत गाउन पनि सक्नुहुन्छ गीत गाउने बसाइ रहन्छ कुनै दिन तपाईँले रोज्न सक्नुहुन्छ रोजाइको बसाइ पनि रहन्छ तपाईँले शनिबार गीत रोज्ने बसाइ हुन्छ है शनिबार गीत रोज्न सक्नुहुन्छ फोन गरेर भने आज सोमबार तपाईँले आज तपाईँको विशेष सन्देशहरू लिनेछौँ हामी केही सन्देश वाचनहरू गर्नेछौ कमेन्टहरू वाचन गर्नेछौ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाकाहरू प्रस्तुत गर्नेछौ तपाईँको साथमा आज चन्द्रमणि दाई अनुपस्थिति हुनुभएको हुनाले तपाईँको साथमा म जनार्दन नेपालले यतिखेर साथ दिइरहेको छु रेडियो काठमाडौँबाट उत्पादित कार्यक्रम इन्द्रडी देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला सधैँ सुन्नुहोला समयले भ्याएसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहे है कार्यक्रममा हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाकाहरू प्रस्तुत गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौ अगाडि बढ्नेछौ यतिखेर पूर्वेली भाका राख्न चाहन्छौ पूर्वतिर जाउँ है पूर्वै रमाइलो बोलको गीत रहेको छ एकदमै मिठो गीत तपाईँलाई पनि मनपर्छ होला अहिलेको लागि पूर्वै रमाइलो बोलको गीत राखौं त्यसपछि फेरि पनि तपाईँको सन्देशहरू लिनको लागि कमेन्टहरू वाचन गर्नको लागि कार्यक्रम इन्द्रिणीमा उपस्थित हुने नै छु सुन्दै गर्नुहोला।

हजुर पक्कै पनि पूर्वै रमाइलो जता हेरे त्यतै रमाइलो होइन जता हेरे पनि पूर्वै रमाइलो बोलको गीत प्रस्तुत गर्यौं हामीले है कार्यक्रम इन्द्रेडी सुन्दै हुनुहुन्छ एकदमै मिठो गीत रहेको थियो यो तपाईँलाई पनि पक्कै मन पर्यो होला है भन्ने आशा गरेको छु है पक्कै पनि जुन गीतमा चाहिँ आवाज रहेको थियो गौरव दर्पण र सृष्टि हिङमाङको भने शब्द रहेको थियो गौरव दर्पणकै संगीत कमला खनालको रहेको थियो पक्कै पनि तपाईँलाई पनि मन पर्यो होला भन्ने आशा गरेको छु यस्तै यस्तै गीतहरू प्रस्तुत गर्दै गर्दै कहिले पूर्वतिरका भाका कहिले पश्चिमतिरका भाका कहिले देउडा कहिले सेलोहरू है हामी यस्तै यस्तै प्रस्तुत गर्दै गर्दै कार्यक्रममा अगाडि बढिरहेका हुन्छौँ कार्यक्रम इन्द्रेडी सुन्दै हुनुहुन्छ आज सोमबारको दिन हो सोमबारको दिनमा चाहिँ कार्यक्रमलाई स्पोन्सर गरेको छ प्रायोजन गरेको छ एक्सट्रिम इनर्जी ड्रिङ्कले भने तपाईँ चन्द्रमणि गौतमको साथमा कार्यक्रम सुन्दै आइरहनु भएको हुन्थ्यो भने आज चाहिँ जनार्दन नेपालले तपाईँलाई साथ दिइरहेको छु मैले भनिरहेको छु कार्यक्रमको सुरुवातदेखि भनिरहेको छु है पक्कै पनि सुनेर साथ दिनुहोला कमेन्ट गरेर साथ दिनुहोला तपाईँको आज म्यासेज लिने दिन हो तपाईँको सन्देश लिने दिन हो शुभकामना सन्देशहरू वाचन गर्ने दिन हो फेसबुक लाइभमा हुन्छौँ हामी फेसबुक लाइभमा तपाईँले यतिखेर सुनेर साथ दिँदै हुनुहुन्छ हेरेर साथ दिँदै हुनुहुन्छ पक्कै पनि त्यहाँ तपाईँले आफ्नो कमेन्टहरू प्रतिक्रियाहरू तपाईँले लेख्न सक्नुहुन्छ त्यो कार्यक्रममा म वाचन गर्नेछु है यतिखेर धेरै साथीहरूले हेर्दै हुनुहुन्छ धेरै साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ कमेन्टै पढ्ने क्रममा यतिखेर करण प्रसाद ढकालज्यूले हेलो हजुर नमस्कार म पनि सुनेर साथ दिँदैछु है सुन्दैछु भन्दै हुनुहुन्छ कहाँबाट सुन्दै हुनुहुन्छ त्यो पनि लेखिदिनु भएको भए आभारी हुने थिए है त्यसै गरी यति बेर कामदेव पन्तजीले हेलो सर गुड मर्निङ डडेलधुराबाट सुन्दैछु भन्नुभएको छ है डडेलधुरा नवदुर्गा दुई घर भई यति बेर पन्तनगर भई हाल मुम्बईबाट मुम्बई महाराष्ट्रबाट कार्यक्रम सुन्दैछु इन्द्रिणी भनेर भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी थमन परियारजीले सबै सबैमा मिठो सम्झना भन्नुभएको छ थमनज्यूलाई विशेष धन्यवाद कमेन्टको लागि सेयर पनि गरिदिनु होला त्यसै गरी राम सिंह साउदजीले यतिखेर हेलो दाई नमस्ते नमस्ते म राम सिंह साउद यतिखेर सिगास गाउँपालिका साथ नुवा घर बैतडी घर भई हाल भारतको बेङ्गलोरबाट कार्यक्रम सुनेर साथ दिँदैछु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद सुनेर साथ दिनुहोला सुन्दै गर्नुहोला पनि भन्न चाहे त्यसै गरी यतिखेर गणेश आयरज्यूले पनि कमेन्ट गर्नुभएको छ उहाँले हेलो हजुर नमस्कार म पनि सुन्दैछु हेर्दैछु डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर एक भेटाबाट गणेश बहादुर अहिर परिवर्तन सम्भव छ परिवर्तन हो रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ है भन्नुभएको छ है परिवर्तन हो रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट सम्पूर्ण साथीहरूलाई सम्झन्छु भन्नुभएको छ त्यसै गरी आफ्नो एफएम मेलौली रेडियो सुदूर आवाज रेडियो अमरगढी रेडियो शैलेश्वरी रेडियो टोटी सम्पूर्ण रेडियोहरूको नाम लिनुभएको छ उहाँले रेडियो स्मार्ट रेडियो सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा सम्पूर्ण रेडियोहरूलाई धेरै धेरै सम्झना भन्नुभएको छ हामीलाई सुदूरपश्चिमका पनि विभिन्न रेडियोहरूबाट सुन्दै हुनुहुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो देशैभरका विभिन्न रेडियोबाट यतिखेर कार्यक्रम इन्द्रिडी सुनिरहनु भएको छ देशैभरका रेडियो स्टेशनबाट रेडियो काठमाडौँद्वारा उत्पादित कार्यक्रम काठमाडौँको चाबहिल केबल टावरको स्टुडियोबाट तपाईँको साथमा यतिखेर प्रत्यक्ष बोलिरहेका छौं उकाली ओह्राली गर्दै सुन्दै हुनुहुन्छ मेलापात गर्दै सुन्दै हुनुहुन्छ कति साथीहरू आफू यात्रा गर्दै सुन्दै हुनुहुन्छ कति ठाउँमा पानी परिरहेको छ कति ठाउँमा बाटोहरू पनि अवरुद्ध छन् सड़क अवरुद्ध छन् कतै यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो बाटोको आफ्नो यात्रा गर्ने बाटोको पनि तपाईँ अवस्था बुझेर यात्रा गर्नुहोला भन्न चाहे है कति अति आवश्यक नपरी यात्रा नगर्नुहोला कति ठाउँमा बाढी पहिरोको जोखिम छ बर्खाको मध्ये बेला रहेको छ धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमानमा शाखाले पनि जनाएको छ है कति ठाउँमा भारी वर्षा हुन्छ भनेर जनाएको छ कति ठाउँमा यति बेर पनि पानी परिरहेको होला कति साथीहरू सुन्दै हुनुहुन्छ पानी पर्दै पनि आफ्नो काम मेलापात गर्दै सुन्दै हुनुहुन्छ अनि थकै मार्दै सुन्दै हुनुहुन्छ होला उकाली चढ्दै हुनुहुन्छ भने चौतारीमा बसेर सुन्दै हुनुहुन्छ कति ठाउँमा घाम चर्किरहेको होला घाम चर्केको ठाउँमा चौतारीमा बसेर सुन्दै हुनुहुन्छ होला जहाँ रहेर जस्तो अवस्थामा रहेर तपाईँले सुनेर साथ दिनुहुन्छ सुनेर साथ दिनुहोला हामी 10 बजेदेखि 11 बजेसम्म तपाईँकै साथमा रहन्छौँ
अनि विभिन्न मिठा मिठा गीतहरू प्रस्तुत गर्दै गर्दै कहिले पूर्वका भाका कहिले पश्चिमका भाका कहिले देउडा कहिले काठे भाका यस्तै गीतहरू प्रस्तुत गर्दै गर्दै लोक भाकाहरू प्रस्तुत गर्दै गर्दै कार्यक्रम इन्द्रिणीमा रहन्छौ। मैले तपाईँलाई सुरुदेखि नै भनिरहेको छु है हामी आइतबार नयाँ नयाँ भाकाहरू प्रस्तुत गर्नेछौ, सोमबार तपाईँको सन्देशहरू वाचन गर्नेछौ, तपाईँको कमेन्टहरू वाचन गर्नेछौ, फेसबुक लाइभमा तपाईँले लेख्नुभएका कमेन्टहरू वाचन गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौ। कुनै दिन तपाईँले गीत गाउन सक्नुहुन्छ, गीत गाउने बसाइरहन्छ, कुनै दिन तपाईँको रोजाइका बसाइरहन्छ, तपाईँले रोज्नुभएका लोक भाकाहरू हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ, कुनै दिन हामी गीत संगीतहरूको बारेमा कुरा गर्छौं, गीत संगीतहरू मात्रै पनि प्रस्तुत गर्छौं है। पक्कै पनि सुनेर साथ दिनुहोला। हप्ताको सातै दिन आउने कार्यक्रम इन्द्रिणी रेडियो काठमाडौँबाट उत्पादित देशैभरका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँले सुन्दै हुनुहुन्छ। यतिखेर सुनेर साथ दिँदै हुनुहुन्छ परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 मेगाहर्ज र देशैभरका विभिन्न रेडियो स्टेशनबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट कार्यक्रम इन्द्रिणी सुनेर साथ दिइरहनु भएको छ। लोक भाकालाई धेरै माया गर्ने साथीहरू हुनुहुन्छ, माया गर्ने साथीहरूले अब रेडियो सुन्दै हुनुहुन्छ, रेडियोको छेउमा बसेर सुन्दै हुनुहुन्छ, कति गाउँघरमा रेडियो ठूलो पारेर सुन्दै हुनुहुन्छ होला, कति ठाउँमा कति साथीहरूले कानमा इयरफोन लगाएर पनि सुन्दै हुनुहुन्छ होला। जसरी सुन्दै हुनुहुन्छ तपाईँलाई धेरै धेरै नमन भन्न चाहन्छु, हृदयदेखि नै धन्यवाद पनि भन्न चाहन्छु है। कार्यक्रम सुनेर साथ दिनुहोला। चन्द्रमणि गौतमको साथमा तपाईँले सुन्न सक्नुहुन्छ हप्ताको आइतबारदेखि शुक्रबारसम्म भने शनिबार सरोज लामी छानेको साथमा सुन्न सक्नुहुन्छ। आज चन्द्रमणि गौतमको अनुपस्थितिमा तपाईँलाई म जनार्दन नेपालले साथ दिइरहेको छु, साथ दिँदैछु। 11 बजेसम्म रहन्छौ, 10:44 गएको छ यतिखेर हाम्रो स्टुडियोको घडीमा है। हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाकाहरू प्रस्तुत गर्दै गर्दै अगाडि बढ़िरहेका हुन्छौं। तपाईँको पनि केही कमेन्टहरू छन्, केही मेसेजहरू छन्, कसैलाई केही नभनी नहुने केही सन्देशहरू छन् भने कमेन्ट गर्दै गर्नुहोला, त्यो पनि वाचन गर्नेछु। अब हामी एउटा देउडा गीत प्रस्तुत गर्न चाहन्छौ है। हामी पूर्वेली भाका पनि प्रस्तुत गर्यौं, हामी पश्चिमका भाकाहरू पनि प्रस्तुत गर्दै गर्दै अगाडि बढ्नेछौ, काठे भाका पनि प्रस्तुत गर्नेछौ है। अहिलेको लागि एउटा निकै नै मिठो भाका छ, देउडा भाका इस्ताराले बुलाबुलको गीत रहेको छ, जसमा आवाज सुनिल नेपाली र पूर्णकला विसीको रहेको छ, शब्द संगीत धर्मराज भट्टराईको रहेको छ। तपाईँको लागि अहिलेको लागि यो गीत राख्छौ, यो गीतपछि फेरि पनि कार्यक्रममा अन्य अन्य भाकाको साथमा तपाईँको मेसेजहरू वाचन गर्नको लागि उपस्थित हुने नै छु। कार्यक्रम इन्द्रिणी परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 सुन्दै गर्नुहोला।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम इन्द्रेडी देशैभरका रेडियोबाट। यति बेला तपाईँले सुन्दै हुनुहुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घन्किरहेका छौँ, तपाईँको गाउँमा घन्किरहेका छौँ, तपाईँको सहरमा, तपाईँको बस्तीमा, तपाईँको घर आँगनीमा है तपाईँले सुन्दै हुनुहुन्छ। मिठो गीत प्रस्तुत गरौँ, कहिले पूर्वका भाका, कहिले पश्चिमका भाका, कहिले सेलो गीत, कहिले काठे गीत है, यस्तै प्रस्तुत गर्दै गर्दै कार्यक्रममा अगाडि बढ़िरहेका छौं। विशेष सोमबार हो आज, एक्सट्रिम इनर्जी ड्रिंकले कार्यक्रमलाई प्रायोजन गरेको छ। हामी अगाडि बढ़िरहेका छौं आज विशेष तपाईँको सन्देशहरू लिने दिन, तपाईँको मेसेजहरू लिने दिन। रेडियो काठमाण्डुबाट उत्पादित कार्यक्रम देशैभरका विभिन्न रेडियो स्टेशनबाट यति बेर हामीलाई सुनिरहनु भएको छ। पक्कै पनि कार्यक्रमको अन्तिममा पनि आइपुग्न लागिसकेका छौं। तपाईँका कमेन्टहरू धेरै बाँकी छन् है, धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ। त्यति बेर पूर्णबहादुर मगरजीले गुड मर्निङ हजुर, मेरो घर रोल्पा, हाल भने मलेसियाबाट हेर्दै र सुन्दैछु, सम्झिनु पर्दा मलाई पूर्णबहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै धेरै साथीहरूलाई उहाँले सम्झाउनु भएको छ है। अनि बाई बाई बाई बाई भनेर धेरै बाई लेख्नु भएको छ, उहाँलाई विशेष धन्यवाद छ। जीवन थापा जलन हुनुहुन्छ, नमस्कार रेडियो काठमाडौँ, सधैँ छै आज पनि हाजिर भए यी सुदूरपश्चिम डोटी गजारी गाजरी घर भई प्रवासबाट जीवन थापा जलन सम्झना सम्पूर्णलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेर जनक राजली मगर हुनुहुन्छ, हजुर नमस्ते नमस्ते।

0: त्यहाँ रहेछ उहाँको। अहिले चाहिँ उहाँ बेङ्गलोरबाट लाइभ हेर्दैछु। सम्झाउनु पर्दा तपाईँलाई अनि मलाई जनपोहरा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै सम्झेको छु, सम्पूर्णलाई सम्झेको छु। सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै हुनुहुन्छ जनकजीलाई विशेष धन्यवाद। अर्को साथीको कमेन्ट देख्दैछु म, यहाँ हुनुहुन्छ मनिषा र शैलीजी। उहाँ हेलो दाई नमस्ते, परिवर्तन सम्भव छ, म रोल्पाबाट सुन्दैछु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ जनपुहराज्यू, भर्खरै मैले उहाँको कमेन्ट पढेँ, दुईटा आइडी रहेछ उहाँको फेसबुक आइडी, दुईटैबाट उहाँले कमेन्ट गर्नुभएको छ। होमो मगरज्यू हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ झुर्ले दाई शुभ बिहानी, होमो मगर म ओखलढुङ्गा लिखु गाउँपालिका चार बाटो भन्नुभएको छ, लाइभ हेर्दैछु। सम्पूर्ण साथीहरूलाई सम्झेको छु, सम्पूर्ण साथीहरूलाई मिठो माया मिठो सम्झना भन्दै कमेन्ट गर्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ पूर्णजी, उहाँले पूर्ण राउतले कमेन्ट गर्नुभएको छ, गुड मर्निङ दाई नमस्ते, मैले सुन्दैछु हेर्दैछु शङ्खुवा सभा चैनपुरबाट, सम्पूर्ण साथीहरूलाई मिस यू भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अर्को साथी हुनुहुन्छ राइनी राजकला, उहाँले नमस्कार दाई, म पनि सुन्दैछु रेडियो अरुण मार्फत शङ्खुवा सभाबाट भन्नुभएको छ, रेडियो अरूबाट पनि साथ दिने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्न चाहे है। तपाईँहरूको साथले गर्दा उहाँहरूले पनि सुन्न पाउनु भएको छ, शङ्खुवा सभाका धेरै ठाउँमा पनि सुन्दै हुनुहुन्छ यति बेर, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। राइनी राजकलाजीलाई प्रेमजीले कमेन्ट गर्नुभएको छ, हजुर सर नमस्कार, म प्रेम अपार माया बारेकोट गाउँपालिका आठ जाजरकोटको मान्छे नेपालगंजबाट सुनिरहेको छु, नियमित सुनिरहने साथी हो, अनि हजुरको आवाज सुन्न पाउँदा एकदमै रमाइलो लागेको छ, एकदमै खुसी लागेको छ भन्नुभएको छ प्रेमजीलाई, विशेष धन्यवाद कमेन्टको लागि। अर्को साथी सागरजी हुनुहुन्छ,
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी क्षमा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा

0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 0825625601, 9858935990, 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: मध्यपश्चिम जान चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर हुँदै गएका छन्। पुरस्कारको समयलाई सिपसँग जोडेर महिलाहरू आत्मनिर्भर हुँदै गएका हुन्। कोराहीमा रहेको स्वप्न हजारी उद्योगमा पनि धागोबाट महिलाहरूले विभिन्न सामग्री बनाउन सिक्दै आएका छन्। उद्योगमा महिलाहरूले हाल स्याउ, सुन्तला, गाजर लगायत आकर्षक ढाँचाका सामग्री बनाउन सिप सिकिरहेका छन्। उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौना लगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन्। विभिन्न 56 प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगका प्रमुख रचना सुविधिले बताउनुभयो। कोराहीमा उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ। उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढ़ेको छ। उद्योगमा 15 जना भन्दा बढ़ी श्रमिक कार्यरत रहेका छन्। उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ। कोराहीमा 2063 उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो। त्यस यता उद्योगले होजियारी सम्बन्धी तालिम दिँदै आएको छ। सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन्। उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ। धागो र सिंहबाट शुरू भएको यही सिप अहिले धेरै महिलाका लागि आमदानीको माध्यम मात्र नभई आत्मनिर्भर बन्ने बाटो समेत बनेको छ। यही साउन 23 गते बिहान 10 बजेदेखि 24 गते बिहान 10 बजेसम्म देशका विभिन्न जिल्लामा 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 20 जना घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका 20, आगलागीका 9, पहिरोका 8, चट्याङको 1, अतिवृष्टिका 2 र वन्यजन्तु आक्रमणको 1 घटना भएका छन्। विपदका घटनामा सहायताका निम्ति 173 जना प्रहरी परिचालन भएको प्राधिकरणले बताएको छ। सर्पदंशका घटनामा 20 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 38,47,500 बराबरको क्षति भएको छ भने 4 स्थानमा सड़क अवरोध र एउटा चौपायाको ज्यान गएको छ। यसैबीच गत वैशाख 1 गतेदेखि यही साउन 24 गतेसम्म देशभर 4,452 विपदका घटना भएका छन्। ती घटनामा 205 जनाको मृत्यु, 5 जना बेपत्ता र 1,347 जना घाइते भएका छन् भने 5,492 परिवार प्रभावित भएका छन्। देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यससँगै मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकेको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालो बजारी गर्नेहरू विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। र सरकारले चालू आर्थिक वर्षको 3 महिना अर्थात साउन, भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासिकमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको हो। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु कुनै कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुख्छ
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफ्नो यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको
3: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्धाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
6: सम्पर्क फोन नम्बर 082-5635-0027
4: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुईपटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
11: सीता के भयो तिमीलाई घुम्छ बेसी छौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
11: के कुरा गर्छु तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-4-78-43-572
15: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
16: हार्दिक आमन्त्रण दाङको घुराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यंग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ
17: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 9858734404 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 9858732391।
16: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू
19: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
18: सामान्य किराले खाएको दाँत भर्ने,
16: मेसिन द्वारा आरसीटी गर्ने,
18: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
16: खोल लगाउने,
18: बाङ्गो टिङ्गो दाँत मिलाउने,
16: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
18: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
16: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
19: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494।

0: Radio Depok.
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस्यो ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम उकाली ओराली

नमस्कार आणि लोकसांगीतिक अभिवादन तपाई संपूर्ण रेडिओ प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडिओ मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको सञ्जालो रेडिओ कार्यक्रम उकाली उरालीको पर्खाईमा जति पनि रेडिओ प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्रविधि संयोजनमा भने आज हुनुहुन्छ सीमा पाण्डे यहाँ सँगसँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूकै सुमधुर आवाजका बाँकी लोकगीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ आज अलि चिसो चिसोको महसुस भइराखेको छ के गरिराख्नु भएको छ त है आज सोमबार आइपुगेको छ हामी सोमबारे बसाइमा छौँ हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौँ र करिब करिब 12 बजेसम्म तपाईँहरूको प्रतिभा सुन्दै तपाईँहरूसँग एकदमै रमाइलो रमाइलो भलाकुसारी गर्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली उरालीको यो सोमबार श्रृंखला लिएर उपस्थित भइसकेका छौं आज पनि यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ रमाइलो यात्रा गर्नेछौ रमाइलो त हुने नै छ तपाईँहरूको टेलिफोन आएपछि तपाईँहरूसँग एकदमै मिठो रमाइलो कुराकानी गर्न पाएपछि अनि तपाईँहरूसँग लुकेर रहेको प्रतिभा सुन्न पाएपछि है आउनु राई त आफ्नो लुकेर रहेको प्रतिभा सुनाउन चाहनुहुन्छ भने 082-5584 एकदमै आज नयाँ नयाँ साथीहरू आउनुभयो भने हामीले आज विजेता छान्नेछौ जसले आफ्नो मिठो लुकेर रहेको उत्कृष्ट प्रतिभा सुनाउँछ उहाँलाई हामीले विजेता बनाउनेछौ को हुन्छ भन्ने कुरा अन्तिममा थाहा हुनेछ अन्तिम अन्तिमसम्म पनि सुन्नु होला आज भने हामी यति बेला गुनगुनाउँदैछौ तपाईँहरू माझ 91.4 मेगाहर्जबाट तपाईँहरूले पनि सुन्न सक्नुहुन्छ लुम्बिनी प्रदेश र करुणाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रो पनि रहेको छ तपाईँहरू हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरू मोबाइल एप्लिकेशन हाम्रो पात्रोमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने तपाईँहरूलाई सुन्न सहज हुनेछ एकदमै सहज तरिकाले सुन्न पाउनुहुनेछ त्यहाँ जानुहोला सुन्नुहोला अनि त्यसपछि हाम्रो साथमा रहेको छ हाम्रो रेडियोको वेबसाइट www.radioampi.org लगइन गरेर पनि सजिलै सुन्न सक्नुहुनेछ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नु होला एउटा गीत राख्छौं तपाईँहरूमा तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्ने हुन्छ म मात्रै बोलेर भएन क्यारे है तपाईँहरूसँग भलाकुसारी गर्न पायौँ भने एकदम अझ रमाइलो हुन्छ अब भने एउटा गीत पुरुष गर्छौ तपाईँहरूमा यति बेला मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस् तपाईँहरूको टेलिफोन लिनको लागि फेरि पनि म नारायण ऋषि यहाँ उपस्थित हुने नै छु यति बेला सुन्दै गर्नुहोस्

0: सारी एकदमै मिठो डुमरी बजार है यस्तै एकदमै मिठो गीत हामीले प्रस्तुत गरेका छौं यति बेला है तपाईहरुमा जति पनि रेडियो प्रेमी श्रोतामन हुनुहुन्छ यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छौ अब पनि पालो तपाईको रहेको छ 0825-6854 टेलिफोन गर्ने आफूलाई होइन मनपर्ने आफ्नो मिठो प्रतिभा सुनाउने गीत गाउने पालो तपाईको यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ नमस्ते हजुर नमस्ते हजुर नमस्ते हजुर
1: नमस्ते
0: नमस्ते एकदम ठिक छ भन्नुभयो सर कहाँबाट को बोल्नुभयो शुभ नाम
1: पुरानै साथी है
0: के नाम शुभ नाम हजुरको चौधरी है चौधरी मात्रै हो चौधरी
1: जी
0: हजुर भन्नुहोस्
1: ड्युटीतिर
0: जाँदै हुनुहुन्छ गोठालो जाँदै हुनुहुन्छ है भैँसी लिएर जाँदै हुनुहुन्छ अथवा गाई है अनि गाई गोरु बाख्रा चराउन जाँदै हुनुहुन्छ चौधरीजी
1: हजुर हजुर
0: पक्कै पनि सन्चै आर्मी हुनुहुन्छ होला क्यारे है
1: सन्चै खाना भयो कि नै
0: अब के गरौँ भाइ भए पनि अब भएको छैन भन्नु नै त होला अब भएको छैन भन्नु भने पनि अब हाम्रो चौधरी दिदीजीले नल्याइदिने होला क्या अरे खै हाम्रो चौधरीजीले भन्ने मात्रै त होला ल ठिक छ चौधरीजी आज कार्यक्रममा आउनु भएको छ पहिलो सहभागी पनि तपाईँ हुनुहुन्छ आज तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ सुनाउनुहुन्छ नि लौ त सुरु गरिहाल्नु सुनिहालौँ है तपाईँको एकदमै मिठो गीत गाउनुहुन्छ अनि तपाईँको गीत सुन्नको लागि एकदमै आतुर भइरहेको छ फेरि हाम्रो सीमाजीले पनि भन्नुहुन्छ कति बेला मिठो गीत गाउनुहुन्छ सुन्न पाउँला भन्नुहुन्छ
1: मान्छे पनि पुरानो गीत पनि पुरानो गाउँछ
0: लौ त सुरु गर्नुहोस्
1: ए काठौ सानो के गर्दै पसिछौ कि कसैको मायामा फसिछौ त्यो मन रुन्न होला र त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई निभाथ्यो रे भेटै हुन्न होला र के गर्दै पसिछौ कि कसैको मायामा फसिछौ त्यो मन रुन्न होला र त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई निभाथ्यो रे भेटै हुन्न होला र त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई निभाथ्यो रे भेटै हुन्न होला र हजुर
0: चौधरीजी
1: हजुर हजुर
0: कहाँ हो यो कता कता डुलाउनुहुन्छ यो बुढेसकालमा पनि मन फेरि
1: हजुर अब के गर्ने त मन मान्छे बुढो भयो नि मन बुढो हुन र के
0: ओहो बर्बाद हो नि त
1: हजुर हजुर हो कि थाहा छ कि
0: ल भन्नभरि सुनेको छु अलि मलाई पनि त्यति कुरा थाहा छैन है चौधरीजी ठिकै छ चौधरीजी मिठो प्रतिभा सुनाउनु भएको छ अब अन्य साथीलाई पनि पाला दिनुपर्छ क्या अरे हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है हामी छुट्यौँ
1: अनि जसले उकाली रेलवे सुनिरहनु छ उहाँ सबैलाई मलाई कृष्ण चौधरी भनेर चिन्दैन साथीलाई
0: नमस्ते ओके बाबा हाम्रो कृष्ण चौधरी हुनुहुन्छ चौधरी मात्रै भन्नुहुन्छ है चौधरी भन्नुहुन्छ ठिकै छ अब भने पालो तपाईँको रहेको छ आउन सक्नुहुन्छ है 0825-6854 तपाईँहरूको लागि यो बाटो खुल्ला छोडेका छौँ आजको बसाईमा अब तपाईँहरूसँग मिठो मिठो रमाइलो भलाकुसारी गर्दै तपाईँहरूको लुकेर रहेको प्रतिभा सुन्दै धेरैमा धेरै सुनाउँदै यहाँ रहन्छौ समय अवधिभर आउनुहोला कार्यक्रममा सहभागिता जनाउन नभुल्नुहोला अनि जति पनि श्रोता हुन्छ अन्तिम अन्तिमसम्म सुन्नुहोला अनि सहभागी जनाउने सहभागी मित्रहरूले पनि अन्तिम अन्तिमसम्म सुन्नुहोला है त एकदमै अलि धेरै नयाँ साथी जोडिनु भयो भने अनि त्यसपछि लुकेर रहेको प्रतिभा सुनाउने जसले आफ्नो उत्कृष्ट प्रतिभा सुनाउँछ उहाँलाई हामीले विजेता छान्नेछौँ आजको बसाइमा टेलिफोन गर्न भने नभुल्नु होला है त यति बेला यो बिहानको समय भनौँ है यति बेला कोही साथी घरमा पनि हुनुहुन्छ होला कोही साथी खाना खाने क्रममा पनि हुनुहुन्छ होला अनि कतिपय साथीभाइ भने है आफ्नो कार्यक्षेत्रमा एकदमै तल्लीन व्यस्त हुनुहुन्छ होला आज बादल बादल गरेको छ मौसमको कुराकानी गरौँ भने कति बेला घाम लाग्छ कति बेला पानी पर्ला पर्ला जस्तो गर्छ यो मौसमको पनि भर नै छैन क्या भने है कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ भने अलिकति बाटो के कस्तो अवस्था छ बाटोको यात्रा गर्न सहज छ कि छैन यिनी कुराहरू अलिकति है आफूले जानेर सोधेर यताउता छिमेकीमा छिमेकीलाई सोधेर यात्रा गर्नुहोला अनि बसमा पनि चढ्न सहज छ कि छैन यात्रा गर्न सहज छ कि छैन त्यो कुरामा जानेर हेरेर मात्रै चढ्नुहोला अनि ठिक छ आजको बसाइमा अब तपाईँहरूले टेलिफोन गर्नु नै हुनेछ समय अवधिभर हामी छँदैछौ यहाँ तपाईँहरूसँग भलाकुसारी गर्नको लागि तपाईँहरूसँग लुकेर रहेको प्रतिभा सुन्नको लागि सुनाउनको लागि र एउटा गीत प्रस्तुत गरौँ गरौँ जस्तो लागिरहेछ मलाई यति बेला एउटा गीत प्रस्तुत गर्छौँ अनि त्यसपछि तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि यहाँ आउने नै छौँ है त

एकदमै मिठो मिठो गीतहरू हामीले सुनाइराखेका छौँ तपाईँहरूमा। आज त यो बसाए पनि एकदमै निकै निकै रमाइलो यात्रा भइराखेको छ तपाईँहरूमा होइन। तपाईँहरूको मिठो मिठो सुमधुर आवाजका बाङ्कीहरू हामीले यहाँबाट गुनगुनाइराखेका छौँ, यहाँबाट बजाइराखेका छौँ। तपाईँहरू भने अवश्य पनि सुन्दै हुनुहुन्छ होला, आफ्नै आवाजका गीतहरू आफैले सुन्दै हुनुहुन्छ होला है। अब भने पालो तपाईँको होस् सुने भयो 85.5 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौँ। तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने तपाईँहरूको प्रतिभा सुन्छौँ, अनि तपाईँहरूले हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ यो कुरा पनि गरिनेछौँ। अनि तपाईँकोतिर मौसमको अवस्था के कस्तो छ है? हाम्रोतिर चाहिँ आज यो घाम लागेको छ, अलिअलि बादल पनि गरेको छ, पानी पनि पर्ला जस्तो गर्छ कति बेला कति बेला है। आउँदै गर्नुहोला सुनिभयासी 85.5 तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्नेछु। हाम्रो टेलिफोन नम्बर तपाईँहरूलाई सुन्न सहज होला, सहभागिता जनाउन सहज होला भनेर अनि मलाई प्रविधि संयोजनबाट भने सीमा पाण्डे हुनुहुन्छ आज यहाँको साथ मिलिराखेको छ। असाध्यै एकदमै मिठो मिठो गीतहरू यहाँले बजाइराख्नु भएको छ तपाईँहरूमा चाहिँ। अब आउँदै गर्नु होला है त, आउनुहुनेछ अवश्य पनि भन्ने कुरा मैले आशा राखेको छु। कतिपय साथी भने खेतबारीमा एकदमै माटोसँग ढुङ्गासँग हिलोसँग होइन यस्तै खेल्दै हुनुहुन्छ होला, खेती किसान गर्ने साथीभाइ दाजुभाइ दिदीबहिनी आमा बुवा जति पनि हुनुहुन्छ यहाँहरू है, खेतीपाती पनि गर्नै परेका अरे है। यदि कामकाजमा एकदम तलिन व्यस्त हुनुहुन्छ भने रेडियोको भोलम अलिक ठुलो बनाउनु होला, तपाईँलाई सुन्न सहज हुनेछ, तपाईँको साथीभाइ छर छिमेकीमा पनि सुन्न सहज हुनेछ, एकदमै सहज तरिकाले सुन्न पाउनुहुनेछ। अनि तपाईँको कामकाजको पनि गति बढाउनेछ किनकि हामीले तिनै पुराना सुमधुर आवाजका बाङ्कीहरू लिएर आएका छौँ आजको बसाइमा। के छ सीमाजी, कोही साथी त हुनुहुन्न होला क्यारे है? तपाईँहरूले भने टेलिफोन गर्दै गर्नु होला, एउटा गीत प्रस्तुत छौँ फेरि पनि, अनि त्यसपछि हामी तपाईँहरूको टेलिफोन लिन यहाँ फेरि पनि आउने नै छौ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

एकदमै पुरानो गीत हामीले तपाईँहरूमा सुनाइसकेका छौँ। एकदमै मिठो मिठो गीत सङ्गीतहरू सुन्न पाएका थियौँ, सुन्दैथ्यौँ है। अब समयले नेट काट्न लागिसकेको छ, के गरिराख्नु भएको छ तपाईँहरू? अझै पनि टेलिफोन गर्न सक्नुहुन्छ है, 082-5584-5454 तपाईँहरूको टेलिफोन लिने नै छौँ। आज एकजना आउनु भएको छ अहिलेसम्म, एकदम धेरैभन्दा धेरै नयाँ साथी जोडिनु भयो भने हामीले विजेता बनाउँछौँ भनेका थियौँ, अहिलेसम्म आउनु भएको छैन, एकजना मात्रै आउनु भएको छ। अब त बसाइमा पनि हामीले अब तपाईँहरूको प्रतिभा शून्य दिन राख्नुपर्छ कि जस्तो छ, अवश्य पनि हामीले आउँदो बसाइमा पनि तपाईँहरूको प्रतिभा शून्य दिन नै राख्छौँ होला आजको बसाई। अब अन्तिम अन्तिम चरणमा छौँ, कार्यक्रम सकिन सकिन लाग्यो, समय पनि सकिन लागिसक्यो, के गरिराख्नु भएको छ? जे जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनु होला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला है। अनि तपाईँहरू सुनिराख्नु भएको थियो तपाईँहरूकै सुमधुर आवाजका बाङ्गीहरू आजको बसाइमा। अब भने गीत मात्रै सुनेर मात्रै होइन क्यारी, अन्य साथीलाई पनि पालो दिनुपर्छ। आजको बसाइमा मलाई प्रविधि समेजनबाट साथ दिनु भने सीमा पाण्डेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि स्वदेश तथा विदेशमा रहेर सुन्नु भने जति पनि रेडियो प्रेमी श्रोताहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद। अनि मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि। आजको बसाइमा एउटा गीत प्रस्तुत गर्दै कार्यक्रम प्रस्तुत नारायणजीसी पनि आउँदो बसाइसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्य पश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँको बाँकी पल बाँकी समय पनि जति पनि छ यो समय शुभ बितोस् शुभ रहोस्, नमस्कार।

0: पांच पच्चीस साल वाला सेवा दीदे आपको बंगाली जनता ले गोरखा अस्पताल पाए रतनपुर चोपड़ा उत्तर तर्फ मिलनचंद बड़ा दक्षिण तर्फ गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दान बिरामी भए गोरखा हॉस्पिटल जाऊ फोन नंबर टिप्नु जीरो बयासी पांच तिरसठी चार सय चौदह
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
4: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार
5: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
7: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी
9: सुगर थाइराइड
10: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर
11: सिमोन सिमखडा
3: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9849725700

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6094 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
9: होइन भाइला लखर लखर कहाँ हिँडिस
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: मलाई नाइ अड्गुरी।
1: होइन के भयो भाइ, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
1: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।

0: रेडियो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz
1: मध्य पश्चिम ट्रांक चेक यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सिसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढ़ीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राज्यसँगको भेटवार्ता शुरू, आज सिनियर राज्यसँग पनि भेट गर्ने। सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, सुनतोलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीको कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होराई स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार ससाना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ीको जोखिम छ। आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, तापलेजुङ, शंखरसभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, भगवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज, भोलि र पर्सी प्रमुख नदीहरूमा जलसतह बढ़ने पूर्वानुमान छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण लेदोसहितको बाढ़ीले खोटाङको दिक्तेल, रूपाकोट, माझगढ़ी नगरपालिका 12, बाँझोगरामा 10 परिवारको धान खेत पुरेको छ। बाढ़ीले 137 मुरी धान फल्ने खेत बगरमा परिणत भएपछि किसान चिन्तित बनेका छन्। दिक्तेल, जाल्पा, फेदी, ऐसुलु खर्क सड़क अन्तर्गत जापलाको खारीबारीबाट बाँझोगरातर्फ झरेको लेदो सहितको बाढ़ीले खेतमा गेग्रान बालुवा थुपारेको हो। जालपाका वडाध्यक्ष दानबहादुर राईका अनुसार रवाखोलाका बीरबहादुर श्रेष्ठको 30 मुरी, रत्नकुमार श्रेष्ठको 13 मुरी, गोपाल राईको 8 मुरी, सुब्बा राईको 12 मुरी, डाकमान राईको 11 मुरी र भाइकाजी राईको 10 मुरी धान फल्ने खेत बाढ़ीले बगतमा परिणत गरेको छ। यसै गरी ऐसेलु खर्क गाउँपालिका 7, माकपाका गोपाल कुमार राईको 30 मुरी, पदम बहादुर कार्कीको 5 मुरी, सरमुरी राईको 8 मुरी तथा ऐसुलु खर्क गाउँपालिका 3 मान बहादुर राज भण्डारीको 10 मुरी धान फल्ने खेत पनि लेदो सहितको बाढ़ीले पुरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतसँगको भेटवार्ता शुरू गर्नुभएको छ। आज उहाँले एक्लै एक्लै भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटवार्ता शुरू गर्नुभएको छ। यस्तै दिउँसो 3 बजे चीनिया राजदूत झाङ मी आउमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुनतोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 4,645 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कास्कीमा विवाहको प्रलोभनमा परेर एक महिलाको 31 लाख रूपियाँ अनलाइन ठगी, 20 वर्ष मुनिका युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर लगायतका खबर बाँकी नै छन्।
3: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
4: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर र बीई सिविल कार्यक्रम में कही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरंत संपर्क गर्नुहोला।
3: संपर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
4: फोन नंबर 082-562-601 98578-3590 98578-3584 तीन वर्षे डिप्लोमा इन कंप्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में कही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाफिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिनजेल। हामीले आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना, सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीमा विवाहको प्रलोभन देखाएर एक महिलाबाट 31 लाख रूपियाँ ठगी भएको घटना सार्वजनिक भएको छ। प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ नयाँ शैली सक्रिय भइरहेका बेला सामाजिक सञ्जाल मार्फत गरिएको ठगीको गम्भीर घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुक मार्फत चिन्जान र कुराकानीकै क्रममा एक महिलाले पटक पटक गरी अपरिचित व्यक्तिलाई पठाएको 31 लाख रूपियाँ ठगी भएको छ। पछिल्लो समय फेसबुक र टिकटकमा यस्तो सामानको विज्ञापन राखेर अर्डर गरेपछि पैसा आएन भन्दै स्क्रीन शेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी मार्फत बैंक खाताबाट रकम निकाल्ने घटना बढ़िरहेका छन्। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासनलाई ठगीको सम्भावित संकेतका रूपमा लिन पनि आग्रह गरेको छ। विश्वस्त मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4th युवा शर्ट फिल्म फेस्टिवल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। शर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब विदेशको खबर। शक्तिशाली डोल्फिन आदि चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीका कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी झोजियाङ प्रान्तको युहान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आँधीले बेन्जाउ शहरमा दोस्रो पटक जमीन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावका कारण सांघाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएका छन्। चीनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढ़िरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म नै क्षेत्रमा अत्यधिक वर्षा, बाढ़ी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्। अब खेल खबर। नेपालको होरा ई स्पोर्ट्सले फ्रान्सको पेरिसमा चलिरहेको ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5 रहँदै होरा सोझे ग्राण्ड फाइनलमा पुग्न सफल भएको हो। समूहमा 4th भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। हिजो सकिएको समूह चरणमा होराले 98 अंकसहित 4th स्थान हासिल गर्यो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। यससँगै ग्राण्ड र फाइनलका 16 मध्ये 10 टोलीको टुंगो लागिसकेको छ। अगस्त 14 16 हुने ग्राण्ड फाइनलमा होरा विश्वको उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै $5,00,000 पाउनेछ भने उपविजेताले $2,50,000 र तेस्रो हुनेले $1,50,000 प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढ़ीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता शुरू, आजै चिनिया राजदूतसँग पनि भेट गर्दै। सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, सुन तोलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
7: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825 60 196 र मोबाइल नम्बर 98 4 78 26 00 1।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825 60 734 र 0825 60 138।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू,
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
17: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
16: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
18: बिरामी जाँच हुने मिति यही भात र 13 गते शनिबार
19: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
21: खुशीको खबर
22: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
23: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-585-509 र मोबाइल 98453-0653
24: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
25: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
24: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
25: फोन नम्बर 082-585-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छु। नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
0: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: एटिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन न जाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कूलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यू पिंकुली भनेको।
4: हो, एसी कूलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
9: भर्ना सम्बन्धी सूचना।
10: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
9: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
11: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
3: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सामाजिक सेवामा सहयोग पुर्याउने उद्देश्यले रोल्पा कोटगाउँले समाज दाङले आज मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष टेक बहादुर ओलीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका दशका वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यता र नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतको विशिष्ट आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खाद्यान्न तथा मानव सेवा आश्रमका लागि आवश्यक मेडिकल सामग्री आश्रमका प्रतिनिधि सुस्मिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै प्रतिनिधि श्रेष्ठले समाजप्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोगी दाताबाट संस्था चलेको बताउनुभयो। उहाँले 22 महिने नानीदेखि 90 वर्ष उमेरसम्मका 50 जना आश्रित रहेको बताउनु भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कोही नहुनेहरूको आश्रय स्थलमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोटगाउँले समाजले गरेको सहयोगको प्रशंसा गर्नुभयो। कार्यक्रममा समाजका सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण रोल्पा कोटगाउँले समाजका सचिव निशान ओलीले गर्नुभएको थियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटीको केन्द्रीय कार्यालयमा करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले धरना दिएका छन्। देशभरका प्राविधिक शिक्षालय तालिम केन्द्र तथा परिषदका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन माग गर्दै चरणबद्ध आन्दोलन शुरू गरेका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार देशभरका प्रत्येक प्रदेश कार्यालय शिक्षालय तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा कर्मचारीहरूले आन्दोलन थालेका छन्। सोमबार परिषदको केन्द्रीय कार्यालयमा भेला भएका कर्मचारीहरूले आफ्ना माग पूरा गर्न व्यवस्थापनलाई दबाव दिँदै धरना दिएका हुन्। कर्मचारीहरूको हकहित सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बुधे मागपत्र पेश गरिएको सम्वर्ष समितिले जनाएको छ। लामो समयदेखि परिषद अन्तर्गत करार मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले सेवा सुरक्षा सहितका विषयमा पटक पटक माग राख्दै आए पनि माग सम्बोधन नभएको समितिको भनाइरहेको छ। समितिका अनुसार 2077 सालदेखि नै विभिन्न चरणमा आन्दोलन मागपत्र पेश तथा समस्या समाधानका लागि प्रतिवेदन तयार गर्ने काम हुँदै आएको छ। तर पटक पटक ध्यानाकर्षण गराउँदा पनि व्यवस्थापन पक्षबाट कर्मचारीका माग सम्बोधन गर्ने गरी हालसम्म कुनै ठोस निर्णय नभएको समितिले जनाएको छ। समितिले परिषद व्यवस्थापनलाई 2083 साउन 11 गते 24 घण्टे अल्टिमेटम समेत दिएको थियो। अल्टिमेटमको अवधि सकिँदा समेत माग सम्बोधनका लागि सकारात्मक पहल नभएपछि बाध्य भएर चरणबद्ध आन्दोलन शुरू गर्नु परेको संघर्ष समितिको भनाइरहेको छ। सल्यान छत्रेश्वरी गाउँपालिका 5 ढोरेनीमा खानेपानी आयोजनाको सुदृढीकरणपछि शुद्धिकरण गरिएको पानी घर घरका धारामा आउन थालेपछि ढोरेनीवासीले पञ्चेबाजा बजाउँदै नाचगान गरेर खुशी मनाएका छन्। सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत ढोरेनीमा एक घर एक धारा निर्माण गरिएको हो। वर्षदेखिको पानीको समस्या हटेको भन्दै स्थानीय दलबहादुर बुढाले खुशी व्यक्त गर्नुभएको थियो। आयोजना मार्फत 24 घरधुरी र 1 विद्यालयमा नियमित खानेपानीको सुविधा पुगेको हो। शुद्धिकरण गरिएको पानी घरका धारासम्म पुग्ने भएपछि स्थानीय सुरक्षित खानेपानी पिउनेमा ढुक्क भएका छन्। खानेपानी आयोजना सञ्चालनमा आएको खुशीमा स्थानीयले शनिबार उद्घाटन समारोहलाई उत्सवकै रूपमा मनाएका थिए। आयोजना निर्माणका लागि नेपाल सरकार र फिनल्याण्ड सरकारको सहयोग गाउँपालिकाको अनुदान 16,64,570 रूपियाँ उपभोक्ताको नगद 98,146 र श्रमदान बापत 4,13,461 गरेर जम्मा 21,76,111 रूपियाँ लगानी रहेको छत्रेश्वरी गाउँपालिकाका वास संयोजक दिपेन्द्र शाहीले जानकारी दिनुभएको छ। वार्ड संयोजक दिपेन्द्र साईका अनुसार आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढा थोकीले शुद्धिकरण गरिएको पानी घर घरमै आएपछि स्वास्थ्य तथा सरसफाईमा समेत सुधार आउने अपेक्षा गरिएको छ। खानेपानीको दिगोपना, नियमित मर्मत सम्भार तथा गाउँटोलमा सरसफाईका गतिविधिलाई पनि निरन्तरता दिइने ढोडेनी खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाका अध्यक्ष दिल बहादुर बुढाले बताउनु भएको छ। र पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर हुँदै गएका छन्। फुर्सदको समयलाई सिपसँग जोडेर महिलाहरू आत्मनिर्भर हुँदै गएका हुन्। घोराईमा रहेको स्वप्ना होजियारी उद्योगमा पनि धागोबाट महिलाहरूले विभिन्न सामग्री बनाउन सिक्दै आएका छन्। उद्योगमा महिलाहरूले हाल स्याउ, सुन्तला, गाजर लगायत आकर्षक ढाँचाका सामग्री बनाउन सिप सिकेका छन्। त्यस्तै उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौना लगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन्। विभिन्न 56 प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगका प्रमुख रचना सुवेदीले बताउनुभयो। घोराईमा उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ। उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढ़ेको छ। उद्योगमा 15 जना भन्दा बढ़ी श्रमिक कार्यरत छन्। उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ। घोराईमा 2063 सालमा उक्त होजियारी उद्योग सञ्चालनमा आएको थियो। त्यस यता उद्योगले होजियारी सम्बन्धी तालिम दिँदै आएको छ। सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन्। उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ। धागो र सियोबाट शुरू भएको यही सिप अहिले धेरै महिलाका लागि आमदानीको माध्यम मात्रै नभई आत्मनिर्भर बन्ने बाटो समेत बनेको छ। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
10: दीपक के सम्पर्क मोबाइल 98477
11: र 98578 3689।
12: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
14: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081536086
3: र मोबाइल नम्बर 98480096 98580036086 र 98481-72273।
7: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महसेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: नानीहरूको घर घरमा रेडियो मध्य पश्चिम
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487।
6: मैले मेरो गुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपा।
7: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
8: तेरो अवस्था चाहिँ बाँकी थियो
9: के अरे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ बच्चा
10: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
11: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।

0: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक शुरू भएको छ। आज अपरान्ह 1 बजेबाट शुरू भएको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेल मिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्ने हुने कार्यसूची रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ। विद्युत प्रणालीमा आएको हाई भोल्टेजका कारण केही दिनदेखि अवरूद्ध भक्तपुर क्यान्सर अस्पतालको रेडियो थेरापी सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालमा रहेका 2 रेडियो थेरापी मेसिन मध्ये हाई भोल्टेजका कारण लिन्याक मेसिनमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो। मर्मतपछि रेडियो थेरापी सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उपचार रोकिएका बिरामीले प्राथमिकताका आधारमा पुनः उपचार शुरू गरिएको छ। सेवा पुनः सञ्चालन भएको पहिलो दिन 15 बिरामीको रेडियो थेरापी उपचार गरिएको जनाइएको छ। लिन्याक मेसिनसँगै पोर्टल इमेजर तथा सिटी सिमुलेटरमा समेत क्षति पुगेकाले उक्त पार्ट समेत मर्मत भएपछि नयाँ बिरामीलाई समेत उपचारमा समेट्न सकिने अस्पतालले जनाएको छ। अस्पतालले विद्युत प्रणालीमा आएको समस्याका कारण सेवा प्रभावित हुँदा करिब 65 बिरामीले रेडियो थेरापी सेवा लिन बन्द गरेका थिए। अहिले 65 बिरामीले रेडियो थेरापी सेवा लिइरहेका छन्। उपचारमा परेका असुविधाप्रति बिरामी तथा आफन्तसँग क्षमायाचना गर्दै उपचार रोकिएका बिरामीलाई प्राथमिकता साथ सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले आएको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष ओलीले नेपालको संविधानको धारा 294 बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको थियो। संविधानको धारा 294 संवैधानिक निकायको आफूले गरेको काम कार्यवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितिश कुमार साकेद्वारा जारी विज्ञप्तिमा आएको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको जनाइएको छ। प्रतिवेदनमा आएको उक्त आर्थिक वर्षमा सम्पादन गरेका काम कार्यवाही तथा गतिविधि समेटेर राखिएको छ। र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटी अन्तर्गत देशभरका 67 आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन्। साउन 14 गतेदेखि देशभरका 67 आंगिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका क्रममा सञ्चालन गर्दै आए पनि सिटीभिटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनवाई नगरेपछि पूर्व घोषित कार्यक्रम अन्तर्गत देशभरिका करिब 22 करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय सानो ठिमी घेराउ गरेका हुन्। उनीहरूले समान कामका लागि समान ज्याला हुनुपर्ने माग राखेका छन्। उनीहरूका माग स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्। लामो समयदेखि परिषद माताहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा जेलाधारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा सुविधा र श्रमिक परिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्। करार तथा जेलाधारी केन्द्रीय संघ समिति सह संयोजक युकेश गौतमले साउन 14 गतेदेखि देशभरका आंगिक शिक्षालयमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा समेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि पूर्व घोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय घेराउ गरिएको बताउनुभयो। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली जीसस रोड घोराहीदाङ।
1: फोन नम्बर 082-560-788।
3: सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98-128-24-072।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।

0: Pro Red Chakatra No It Like Pro Rasita Pao From 2 and 4 Sancha Yes Ma Hamro Patro Nepal Ma Sarvadik Download Gariyeko Hamro Patro App Tapai Ka Lagi Sadai Sajilo Sabai Sajilo Tapai Pani Download Garnu Ho Kineki Yes Ma Sabai Chha
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
13: ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक खानु गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि
15: समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082562023 98478817 र 98478635।
18: होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: want you, baby.
1: हेलो पिंकी
2: बोल दिन
1: एलईडी टीवी किन्न नजाने
2: जान्न
1: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
2: जान्न
1: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
2: जान्न
1: किन
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
1: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि
2: पाइनी भएर त जान लाग्यो नि
1: हो र कहाँ
2: भन्दिन के
1: सत्य भन्दिनौ
2: आई लभ यु पिंकुली भनेको
1: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
2: इलेक्ट्रोनिक दांग।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
1: फोन नम्बर
2: 082-562-452
1: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
4: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको।

0: गोर्खा पब्लिक हस्पिटल प्रणालीको राईदान बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्युरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल

0: पश्चात उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
0: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिनेस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
6: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
7: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478 23572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याट यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म उपस्थित उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर।

0: प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदार लगायत विषयमा छलफल, २०वटा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका पाँचजनाको शव नौ महिनापछि फेला, काठमाडौँका प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन सार्वजनिक, सैन्य, कूटनीति र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ्दै, र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5,000 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज उहाँहरूबीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि अर्थे प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतसँग एक्ला एक्लै भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका विषयमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री शाहले चिनिया राजदूत चाङ माओ मिङसँग पनि भेट गर्दै हुनुहुन्छ। शाहले दुई हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको थियो। छिमेकी देशका राजदूतसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षीले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चल्ने हरेक सही कदममा प्रतिपक्ष साफ नै रहने बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमाबारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गर्न गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। राष्ट्रिय हितभन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग रूलिङको माग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागेलले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने उहाँको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारी अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरेको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्न पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायहरूले कर प्रशासन, जग्गा प्राप्ति, कर्जा र कानूनमा रहेका व्यवहारिक जटिलताबारे आफ्नो अनुभव र सुझाव राखेका थिए। व्यवसायीका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो 6 महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूचीसहित अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। दोलखाको यालुङरी हिमालमा हिम पहिरोमा परेर हराएका 5 जना आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्व अभ्यासका क्रममा यालुङरी पुगेका उनीहरू हिम पहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी 2 वटालाई काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। फेला परेका शवमा दुईजना नेपाली गाइड सहित जर्मन, इटाली र क्यानाडाका नागरिक रहेका छन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि बिहान केही बेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरेको प्रहरीले जनाएको छ। हिम पहिरोमा सातजना परेकोमा घटना लगत इटाली र फ्रान्सका दुईजनाको शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी पाँचजना सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरोहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दबाव दिएका हुन्। स्वास्थ्य मन्त्री मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ। आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। विदेशको खबर, उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रलाई लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनिएन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फिसिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ। अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किम सुकीले ओलामा, जीपीटी फोर अल र मिन्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको छ। एआई सहयोगमा छोटो समयमै विश्वासिला कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ। वाशिङटन डीसीमा रहेको किम सन सेन्टर की वरिष्ठ अध्येता जेनी टाउन का अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन्। यसैबीच बेलायती ब्लकचेन एनालिस्ट कम्पनी एलिप्टिकको प्रतिवेदन अनुसार सन् 2025 पहिलो नौ महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन्। एआईको विकाससँगै अनियन्त्रित प्रविधि र खराब नियत भएका समूहहरूबाट बस्ने हुने सम्भावित साइबर जोखिम थप बढ़ेको छ। अब खेल खबर। पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5000 खेलको कोषेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलू टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5000 खेलको कोषेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलू टोली अस्ट्रेलिया र इंग्ल्याण्ड बीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1000 भन्दा धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलंकाले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारको विषयमा छलफल, 20 बहुराष्ट्रीय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला, काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन, सार्वजनिक, सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ़दै, र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000 खेल पूरा।
6: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दंगालीबाट किनेर हेर न।
7: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825637775।
6: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
10: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोडाईमा।
12: डाक्टर बिमला तिवारी द्वारा दिइने सेवाहरू:
13: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
12: पाथीघर सम्बन्धी समस्याको अपरेसन सेवा,
13: अन्य विशेषज्ञ सेवाहरू,
14: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
15: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: हाड जोर्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
10: हाड जोड्ने नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजी एमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
14: डाक्टर द्वारा दिइने सेवाहरू
10: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको
13: हाड जोड्नी सम्बन्धी क्यान्सर भएको
10: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने
13: शरीर झमझमाउने दुख्ने सुन्निने गाँठागुटी सिल्किने
10: बाथ युरिक एसिड हड्डी खिएको
13: ढाड कम्मर घुँडा तथा जोड्नी दुख्ने
10: खेलाडीहरूको चोट तथा जोड्नी सम्बन्धी समस्या
13: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825 4410 मोबाइल नम्बर 9847878913 र 9905512871
16: भर्मा खुल्यो
17: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
17: हाम्रा विशेषताहरू
10: उत्कृष्ट शैक्षिक वातावरण
17: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
17: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
18: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
13: सम्पर्क फोन 081536086
10: र मोबाइल नम्बर 9840096600 9580360086 र 9481720073
19: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
20: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
20: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
20: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
20: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
20: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
20: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
20: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
14: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001
1: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू
22: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
21: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
21: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
21: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
21: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
22: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
23: नमस्ते, म रामकृष्ण ढकाल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगा।

नमस्कार, आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौ लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौ। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौ। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioNP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गराउने कि मिठो भाकाबाट लाजैले भुटुक्कै नाम गरेको भाका प्रताप दास र समीक्षा अधिकारीको आवाजमा सजिएको भाका। शब्द रहेको छ सन्तोष सापकोटाको र संगीत रहेको छ श्रीधर अधिकारीको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका।

मिठो भाका राखेका थियौं लाजैले भुतुक्कै नाम गरेको भाका प्रताप दास र समीक्षा अधिकारीको स्वरमा सजिएको भाका श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेखबेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराई मलाई विश्वास छ कार्यक्रम लेखबेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। लौन नि यस्तो भए म किन नाम गरेको भाका सुरेश अन्जान र अञ्जिता विश्वकर्माको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ। गीतका शब्द तथा संगीत रहेको छ सुरेश अन्जानकै। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका।

निकै मिठो भाका राखेका थियौं। पस्ती पनि मन पर्यो होला। लाउन नि यस्तो भए म किन नाम गरेको भाका सुरेश अञ्जान र अञ्जिता विश्वकर्माको आवाजमा सजिएको भाका। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेख बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौ हामी। यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 मेगा सुन्दै हुनुहुन्छ, लेख बिर्सीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं, मेरो जोपन नाम गरेको भाका, जानकी तानामी मगरको सुर संगीत शब्द आफ्नै रहेको मेरो जोपन नाम गरेको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छु, स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझ मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। कार्यक्रम देखिवेशीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको आवाजमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ। चट्ट माया नाम गरेको भाका। यस गीतमा भावना पराजुली र कल्पना लम्सालको शब्द रहेको छ भने संगीत रहेको छ गोविन्द भण्डारीको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका।

श्रोताहरू तपाईँको माझमा निकै नै मिठो भाका राखेका थियौं। सत्यमाया नाम गरेको भाका कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको आवाजमा सजिएको भाका, यस्तै यस्तै मिठा मिठा भाकाहरू राख्दा राख्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। अवश्य पनि अब विदा भएर जानुपर्छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आज बजाएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन प्रकट गर्दै तपाईँको माझबाट म शालिग्राम चौधरी पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।

0: फेरि कटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड खोराही दाल
1: सम्पर्क मोबाइल 98477 2779
2: र 98578 3689।
0: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीविस रोड खोराही दाङ
5: फोन 562-521
0: सम्पर्क मोबाइल
4: 98578-32819
6: र 98578-32223
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
7: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
9: होइन भाइला लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
13: मध्य पश्चिम चाङच्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। श्री माध्यमिक विद्यालय सौदिया बाङमा निर्माणाधीन सभाहलको आय व्यय सार्वजनिक गर्न सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको छ। यही भदौ 6 गते शनिबार बिहान 11 बजेदेखि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकाले उपस्थितिका लागि सबैमा मूल आयोजक समितिले आग्रह गरेको छ। सभाहल निर्माणको कार्य अन्तिम चरणमा पुगेको र सभाहलको अनुगमन एवं अन्तर्क्रिया कार्यक्रम समेत शनिबार सम्पन्न गरिएको छ। श्रीमद ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक निशान दाजु भट्टराईको अध्यक्षता, सह संयोजक तथा घोराईसातका वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवं पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अनुगमन समितिका संयोजक भीमप्रकाश खड्का, खोराईसातका वडा सदस्य लौटन चौधरी र चीज बहादुर चौधरीको विशिष्ट आतिथ्यतामा समीक्षा तथा

0: सार्वजनिक सुनवाई कार्यक्रमको तयारी बैठक भएको हो। यो सो अवसरमा महिला नेत्री कमला थापा, सहबा हल निर्माण तथा उपसमितिका अध्यक्ष मंगलराज डाँगी, स्वास्थ्य उपसमितिका सह संयोजक भीमकान्त भण्डारी, मा विष्णौडियारका विद्यालय व्यवस्थापन अध्यक्ष ईश्वरी बुढा, विद्यालयका निमित्त प्रधानाध्यापक नन्द बहादुर वली, चन्दा दाताको तर्फबाट छविलाल अधिकारी लगायतकाले आआफ्नो धारणा राख्दै सार्वजनिक सुनवाई भव्य रूपमा सफल पार्न सबै तयारी गर्नुपर्ने विचार राख्नु भएको थियो। कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारीका रूपमा हेर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सिर्जना हुने रोजगारीले अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए। व्यावसायिकका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो 6 महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूची सहित अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। देशका विभिन्न ठाउँहरूमा प्रहरी चौकी चाहियो भन्दै दिनौ जस्तो माग हुने गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशका विभिन्न 7 ठाउँमा प्रहरी इकाई चाहियो भन्दै निवेदन आएको छ। नयाँ माग भएका इकाईहरूका लागि 17,100 प्रहरी चाहिने बताइएको छ। त्यसै गरी 441 प्रहरी कार्यालयको स्तर वृद्धि गर्नुपर्ने भन्दै माग आएको छ। माग अनुसार ती कार्यालयको स्तर वृद्धि गर्न 11,286 जनशक्ति चाहिन्छ। यसरी माग भएका कतिपय ठाउँहरूमा प्रहरीले अस्थायी रूपमा पोस्टहरू स्थापना गर्दै आएको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार अहिले देशभर 751 अस्थायी प्रहरी पोस्ट छन्। ती प्रहरी पोस्टमा 4,212 जनशक्ति छन्। त्यसै गरी देशभरका 606 ठाउँमा स्थायी प्रहरी ट्राफिक प्रहरी पोस्ट छन्। ती पोस्टमा 1,685 जनशक्ति रहेका छन्। र सामाजिक सेवामा सहयोग पुर्याउने उद्देश्यले रोल्पा कोटगाउँले समाज दाङले आज मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष टेकबहादुर ओलीको अध्यक्षता तथा घोराई उपमहानगरपालिका 10 वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यता र नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल विष्टको विशिष्ट आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खाद्यान्न तथा मानव सेवा आश्रमका लागि आवश्यक मेडिकल सामग्री आश्रमका प्रतिनिधि सुस्मिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै प्रतिनिधि श्रेष्ठले समाजप्रति धन्यवाद ज्ञापन गर्दै सहयोगी दाताबाट संस्था चलेको बताउनुभयो। उहाँले 22 महिने नानीदेखि 90 वर्ष उमेरसम्मका 50 जना आश्रित रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कोही नहुनेहरूको आश्रय स्थलमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोटगाउँले समाजले गरेको सहयोगको प्रशंसा गर्नुभयो। कार्यक्रममा समाजका सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण रोल्पा कोटगाउँले समाजका सचिव निशान ओलीले गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
3: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5670-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
3: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनमा तपाईँले नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
3: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
3: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: नमस्ते म रामकृष्ण ढकाल तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो मध्यपश्चिम 91.4

त्यत्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: आया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्छौ बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा। सम्पर्क मोबाइल 9848723।

0: मा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98480-96-98580-36-086 र 98481-72-73।
4: के तपाईँलाई पायल फुस्दा फुस्छ भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
5: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: मध्यपश्चिम चाँड च्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 98478727977
8: र 98578639।

0: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
2: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दारक पिसाब पोल्ने समस्या
2: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
2: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार।

0: अर्थात गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5905466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-5607-734 र 082-5607-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर वसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
21: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: संपर्क सुवर्ण मेडिकल हल बोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6094। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
24: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
26: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
26: उपलब्ध। शल्यक्रियाहरू
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
26: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिय लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
26: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
26: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
30: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
31: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
32: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
31: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
32: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
31: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
32: ल ल काका, गइहाले म।
33: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
32: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
33: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट

0: सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
7: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भुसालसँगै शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य तथा वरिष्ठ साहित्यकार सुशील गौतमको निधन, महासंघ दाङद्वारा निधनप्रति गहिरो दुःख व्यक्त।
1: रोल्पा कोट गाउँले समाजद्वारा मानव सेवा आश्रममा सहयोग, आश्रमका लागि खाद्यान्न तथा आवश्यक मेडिकल सामग्री हस्तान्तरण।
0: दाङमा धागोबाट महिलाहरूले विभिन्न सामग्री बनाएर आत्मनिर्भर बन्दै विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौना लगायत सामग्री बनाउन व्यस्त।
1: र मावि सौदी अरबमा निर्माणाधीन सभा हलको आय व्यय सार्वजनिक गर्न सार्वजनिक सुनवाई कार्यक्रम हुने।
0: अब खबर विस्तारमा।
1: नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य तथा वरिष्ठ साहित्यकार सुशील गौतमको 81 वर्षको उमेरमा साउन 24 गते निधन भएको छ। महासंघ दाङ शाखाले आज शोक विज्ञप्ति जारी गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघको संस्थापक सदस्य तथा पहिलो कार्य समितिका सदस्य समेत रहनुभएका गौतम दाङको पत्रकारितामा आर्थिक बीटमा कलम चलाउने पहिलो स्तम्भकार हुनुहुन्छ। उहाँले दाङबाट प्रकाशित हुने दृष्टिकोण साप्ताहिकमा नियमित स्तम्भ लेखनका साथै रेडियो स्वर्गद्वारी मार्फत अर्थतन्त्रका विषयमा विश्लेषणात्मक टिप्पणी दिँदै दाङको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। पत्रकारिता अतिरिक्त साहित्यिक क्षेत्रमा पनि सक्रिय गौतमका दर्जन भन्दा बढ़ी साहित्यिक

0: व्यक्तिहरू प्रकाशित भएका छन्। उहाँको निधनले दाङको पत्रकारिता र साहित्यिक क्षेत्रले एक अनुभवी एवं विज्ञ व्यक्तित्व गुमाएको महासंघले जनाएको छ। महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीद्वारा जारी विज्ञप्तिमा दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दै उहाँका पुत्र एवं गोरक्ष राष्ट्रिय दैनिकका अतिथि सम्पादक किशोरचन्द गौतम सहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
1: पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर बन्दै गएका छन्। फुर्सदको समयमा सिपसँग जोडेर महिलाहरू आत्मनिर्भर हुँदै गएका हुन्। घोराईमा रहेको स्वप्न होजियारी उद्योगमा पनि धागोबाट महिलाहरूले विभिन्न सामग्री बनाउन सिक्दै आएका छन्। उद्योगमा महिलाहरूले हाल स्याउ सुन्तला गाजर लगायत आकर्षक ढाँचाका सामग्री बनाउन सिप सिकेका छन्। उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला खेलौना लगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन्। विभिन्न 56 प्रकारका धागोका सामग्रीबाट बनेको सामग्री बनाउने गरिएको उद्योगका प्रमुख रचना सुवेदीले बताउनुभयो। घोराईमा उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारी सँगै जोड्दै आएको छ। उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढ़ेको हो। उद्योगमा 15 बढ़ी श्रमिक कार्यरत छन्। उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ। घोराईमा 2063 उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो। त्यस यता उद्योगले होजियारी सम्बन्धी तालिम दिँदै आएको छ। सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन्। उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लामा महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ। धागो र सियोबाट शुरू भएको यही सिप अहिले धेरै महिलाका लागि आमदानीको माध्यम मात्र नभई आत्मनिर्भर बन्ने बाटो समेत बनेको छ।
0: श्री माध्यमिक विद्यालय सौडियार दाङमा निर्माणाधीन सभाहालको आय व्यय सार्वजनिक गर्न सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको छ। यही भदौ 6 शनिबार बिहान 11 बजेदेखि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकाले उपस्थितिका लागि सबैमा मूल आयोजक समितिले आग्रह गरेको छ। सभाहाल निर्माणको कार्य अन्तिम चरणमा पुगेको र सभाहालको अनुगमन एवं अन्तर्क्रिया कार्यक्रम समेत शनिबार सम्पन्न गरिने भएको छ। श्रीमत ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक निशान दाजु भट्टराईको अध्यक्षता, सह संयोजक तथा घोराही 7 वडा अध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यता एवं पूर्व व्यवस्थापन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अनुगमन समितिका संयोजक भीमप्रकाश खड्का, घोराही वडा नम्बर 7 सदस्य लौटन चौधरी र तीज बहादुर चौधरीको विशिष्ट आतिथ्यतामा समीक्षा तथा सार्वजनिक सुनवाई तयारी बैठक भएको हो। सो अवसरमा महिला नेतृत्व कमला थापा, सभाहल निर्माण उपसमितिका अध्यक्ष मंगलराम डागी, स्वास्थ्य उपसमितिका सह संयोजक भीमकात भण्डारी, मावि सौडियारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरी बुढा, विद्यालयका निमित्त प्रधानाध्यापक नन्द बहादुर ओली, चन्दादाताको तर्फबाट छविलाल अधिकारी लगायतले आफ्नो धारणा राख्दै सार्वजनिक सुनवाईलाई भव्य रूपमा सफल पार्न सबै तयारी गर्नुपर्ने विचार राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गर्नुभएको थियो।
1: अबको सामुदायिक वन युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस 2083 दंगीशरण गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। तेलगंगा सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा ग्रीन इन्टेलिजेन्स र ग्रीन फाउण्डेशन नेपालको समन्वय तथा स्थानीय वन महासंघको आयोजनामा भएको कार्यक्रममा फलफूल तथा जड़ीबुटीका बिरूवा वृक्षारोपण गरिएको हो। तिलगंगा सामुदायिक वन उपभोक्ता समूह दंगीशरण गाउँपालिका 1 र 2 क्षेत्रमा कार्यक्रम आयोजना गरिएको थियो। सामुदायिक वनका अध्यक्ष झलेन्द्र केसीको अध्यक्षता एवं बागमती प्रदेश सभा सदस्य भारती पाठक प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। सो अवसरमा बोल्दै प्रमुख अतिथि पाठकले सामुदायिक वनको संरक्षण सँगै यसको दिगो उपयोग मार्फत स्थानीय समुदायको आर्थिक व्यवस्था सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले वन संरक्षणमा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउँदै वनलाई रोजगारी उद्यमशीलता र हरित अर्थतन्त्रसँग जोड्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले सामुदायिक वन केवल काठ दाउराको स्रोत मात्र नभई स्थानीय समुदायको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताउनुभयो। उहाँले फलफूल जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको उत्पादन र बजारीकरण मार्फत वनबाट आमदानी सृजना गर्न सकिने उल्लेख गर्दै समुदायलाई वनमा आधारित उद्योगतर्फ आकर्षित गर्नुपर्नेमा जोड़ दिनुभयो। स्थानीय वन महासंघ डंगीशरणका अध्यक्ष शोभाकर न्यौपानीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशनका उद्यम सहजकर्ता गणेश भण्डारीले गर्नुभएको थियो।
0: सामाजिक सेवामा सहयोग पुर्याउने उद्देश्यले रोल्पा कोटगाउँले समाज दाङले आज मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष टेकबहादुर ओलीको अध्यक्षता तथा घोराई उपमहानगरपालिकाका 10 वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यता र नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतको विशिष्ट आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खाद्यान्न तथा मानव सेवा आश्रमका लागि आवश्यक मेडिकल सामग्री आश्रमका प्रतिनिधि सुस्मिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै प्रतिनिधि श्रेष्ठले समाजप्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोगी दाताबाट संस्था चलेको बताउनुभयो। उहाँले 22 महिने बच्चा नानीदेखि 90 वर्ष उमेरसम्मका 50 आश्रित रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कोही नहुनेहरूको आश्रय स्थलमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोटगाउँले समाजले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा समाजका सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण रोल्पा कोटगाउँले समाजका सचिव निशान ओलीले गर्नुभएको थियो। यसै विषयमा रहेर आज हामीले मानव सेवा आश्रमका प्रतिनिधि सुस्मिता श्रेष्ठलाई आश्रम कसरी सञ्चालन गर्नुभएको छ र के समस्या छन् भनेर सोधेका छौं।
2: स्थापना भएको लगभग 5 वर्ष हुन लाग्यो। योभन्दा अगाडि चाहिँ गोरेई उपमहानगरपालिका वडा नम्बर 15 दीपशिखा चेकमा थियो। महिनामा 45,000 घरबाट तिरेर सेवा शुरूआत गरेका थियौं। तर 2 वर्ष नपुग्दा चाहिँ गोरेई उपमहानगरपालिका मानवकल्याणको सेवाबाट प्रभावित भएर अहिले यो जुन हामी बसिरहेको भवन चाहिँ हाम्रो आफ्नै भवन हो, अस्थायी रूपको भवन। यो चाहिँ स्कूलको जग्गा हो। अहिले अस्थायी रूपमा चाहिँ हामी आमा बुवाहरूको सेवा गरिरहेछौँ। यहाँ चाहिँ टोटल बेबाइसे कोही नभएको केही नभएको खान नसक्ने बोल्न नसक्ने हिँड्न नसक्ने आँखा नदेख्ने सुस्त मनस्थिति प्यारालाइज त्यसमा पनि उहाँहरूले चाहिँ म के गरिरहेछु म के खाइरहेछु म के बोलिरहेछु भन्ने खालको पनि याद नभएको व्यक्तिहरूलाई चाहिँ नितान्त सहयोग गरिरहेछौँ हामी आफैले। दाङ जिल्लाको पनि हुनुहुन्छ छिमेकी जिल्लाहरूबाट पनि हामीले उद्धार गरिरहेका छौँ।
3: यहाँसम्म कसरी आइपुग्नुहुन्छ मान्छेहरू?
2: मान्छेहरू चाहिँ बेबारिसी अवस्थामा सडकमा देखिसकेपछि चाहिँ हाम्रो प्रहरी प्रशासन नगरपालिका वडाको सिफारिसमा चाहिँ हामी उद्धार गर्छौँ।
3: कतिजना हुनुहुन्छ अहिले?
2: अहिले 50 हुनुहुन्छ।
3: कति उमेरदेखि कति उमेरसम्म?
2: भर्खर जन्मिएको 22 महिनाको नानीदेखि 90 वर्षमाको वृद्ध बुवा आश्रित हुनुहुन्छ। समस्याहरू त धेरै थियो, जस्तो घर भाडामा थियो होइन, आमा बुवालाई त्यही पनि सेवा गर्न धेरै गाह्रो थियो। कुनै समयमा चाहिँ खाद्यान्नकै अभाव भएर खानेकुराहरूकै अभाव भएर पनि आमा बुवाहरूलाई चाहिँ के अरे अबेर मिसेको चामल जौतुन मिसेको चामलहरू पनि खुवाउने अवस्था पनि थियो। कुनै समय अभावहरू धेरै नै झेल्यौँ। लगभग घरपेटीको त्यस्तै खालको समस्याहरू हरेक चिजहरू थियो।
3: यो घर हेर्दाखेरि अलिक सानो जस्तो देखिन्छ, 50 भन्नुहुन्छ, कसरी अटी राख्नुभएको छ यहाँ?
2: अहिले चाहिँ हामीलाई असहज नै छ सेवा गर्नको लागि, किनभने यो भवन चाहिँ 35 लागि भनेर बनाइएको थियो। अब सेवा गर्दा गर्दै जाँदाखेरि एक्ज्याक्ट यति भन्ने पनि हुँदैन नि त, त्यो भएर चाहिँ अब अहिले चाहिँ 50 सेवा गरिरहेछौँ। गाह्रो छ, जस्तो उहाँलाई सुताउनु उठाउनुदेखि लिएर हरेक कुराहरूमा चाहिँ गाह्रो भइरहेछ हामीलाई।
3: सबै त के अरे सुस्त मनस्थिति पनि भन्नुभयो। कर्मचारी कति हुनुहुन्छ? तपाईँ एक्लै हो?
2: होइन, हामी 2 छौँ, दाई छ 1, म अरू अब जस्तो यहीँबाट पनि कतिपय रिकभरहरू भएर चाहिँ उहाँहरूबाट पनि सहयोग लिन्छौँ, उहाँहरूलाई पनि सेवामा लगाउँछ।
3: जस्तो मनस्थिति अनि बच्चाहरू स्याहार गर्न त गाह्रो हुन्छ होला नि?
2: धेरै गाह्रो हुन्छ सानो बच्चाहरूलाई, सानो बच्चाहरू भन्दा पनि अझ बेसी हुनुहुन्छ उहाँहरू त, एउटा बच्चालाई स्याहारे जस्तै हो।
3: अब के अरे नगरपालिका उपमहानगरले चाहिँ यो जग्गा दियो भनेको, यो बाहेक सरकारबाट कस्ता कस्ता सहयोगहरू प्राप्त गर्नुभएको छ?
2: नगरपालिकाले वार्षिक रूपमा हेर्नुहुन्छ, त्यो बाहेक नितान्त व्यक्तिको सहयोगले नै चलिरहेको छ सर। जस्तै संघ संस्थाहरूबाट चाहिँ विभिन्न उत्सवहरूमा आएर सहयोग गर्नुहुन्छ, विभिन्न विद्यालयहरूले आएर सहयोग गर्नुहुन्छ, त्यो बाहेक चाहिँ नितान्त व्यक्तिको सहयोगमा चाहिँ चलिरहेको छ।
3: तत्काललाई चाहिँ सरकारले यस्तो गर्दै अलिक सहज हुन्थ्यो जस्तो चाहिँ लाग्ने के छ?
2: त्यसको लागि त हामीलाई अहिले तत्काल त भवन निर्माण जस्तो स्थायी रूपको चाहिँ भवन भयो भने चाहिँ हामीलाई अझ सहज हुन्थ्यो आमा बुवाको सेवा गर्नको लागि। अब तत्कालमा त अहिले आवश्यक भनेको त हामीलाई सरसफाइको सामानहरू, विशेष गरी खाद्यान्न होला, तत्ता कपडाहरू, हरेक चिजहरू आवश्यक नै परिरहन्छ प्राय।
1: अब बाँकी समाचार। सल्यान छत्रेश्वरी गाउँपालिका पाँच ढोरेनीमा खानेपानी आयोजनाको सुदृढीकरणपछि शुद्धिकरण गरिएको पानी घर घरमा धारामा आउन थालेपछि ढोरेनीवासीले पञ्चे बाजा बजाउँदै नाचगान गरी खुशी मनाएका छन्। सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता सुवा परियोजना अन्तर्गत ढोरेनीमा एक घर एक धारा निर्माण गरिएको हो। वर्षौंदेखिको पानीको समस्या हटेको भन्दै स्थानीय दलबहादुर बुढाले खुशी व्यक्त गर्नुभयो। आयोजना मार्फत 24 घरधुरी र एक विद्यालयमा नियमित खानेपानीको सुविधा पुगेको हो। शुद्धिकरण गरिएको पानी घरमा धारासम्म पुग्ने भएपछि स्थानीय सुरक्षित खानेपानी पिउनेमा ढुक्क भएका छन्। आयोजना निर्माणका लागि नेपाल सरकार र फिनल्याण्ड सरकारको सहयोग, गाउँपालिकाको अनुदान 16,64,507 रूपियाँ, उपभोक्ताको नगद 98,146 र श्रमदान बापत 4,13,461 गरेर जम्मा 21,76,111 रूपियाँ लगानी गरेको छत्रेश्वरी गाउँपालिकाका वास संयोजक दिपेन्द्र साईले जानकारी दिनुभयो। आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढा थोकीले शुद्धिकरण गरिएको पानी घर घरमै आएपछि स्वास्थ्य तथा सरसफाईमा समेत सुधार आउने अपेक्षा गर्नुभएको छ।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटी अन्तर्गत देशभरका 67 आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन्। साउन 14 गतेदेखि देशभरका 67 आंगिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका क्रममा कार्यक्रम सञ्चालन गर्दै आए पनि सिटी भिटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनवाई नगरेपछि पूर्व घोषित कार्यक्रम अन्तर्गत देशभरिका करिब 2200 करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय सानोठिमी घेराउ गरेका हुन्। उनीहरूले समान कामका लागि समान ज्याला हुनुपर्ने माग राखेका छन्। उनीहरूका माग स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्। लामो समयदेखि परिषद माताहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन्। करार तथा ज्यालादारी केन्द्रीय संघ समिति सह संयोजक युकेश गौतमले साउन 14 गतेदेखि देशभरका आंगिक शिक्षालयमा स्वरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा समेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि पूर्व घोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यालय घेराउ गरिएको बताउनु भएको छ।
1: यही साउन 23 गते बिहान 10 बजेदेखि 24 गते बिहान 10 बजेसम्म देशका विभिन्न जिल्लाका 41 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यही घटनामा 20 घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका 20, आगलागीका 9, पहिरोका 8, चट्याङको 1, अतिवृष्टिका 2 र अन्य वन्यजन्तु आक्रमणको 1 घटना भएका छन्। विपदका घटनामा सहायताका निम्ति 173 जना प्रहरी परिचालन गरिएका प्राधिकरणले जनाएको छ। सर्पदंशका घटनामा 20 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 38 लाख 47,500 बराबरको क्षति भएको छ भने चार स्थानमा सड़क अवरोध र एउटा चौपायाको ज्यान गएको छ। यसैबीच गत वैशाख 1 गतेदेखि साउन 24 गतेसम्म देशभर 4,452 विपत्ता घटना भएका छन्। त्यही घटनामा 205 जनाको मृत्यु, 5 जना बेपत्ता र 1,347 जना घाइते भएका छन् भने 5,492 परिवार प्रभावित भएका छन्।
0: बाँकेमा पछिल्लो समय अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्ने क्रम बढ़ेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो 4 महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संकलन संलग्न 96 सवारी साधन नियन्त्रणमा लिएर कार्यवाही गरेको जनाएको छ। प्रहरीको तथ्याङ्कले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीको क्रम बढ़ेको देखाएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक प्रदीप सिंह राठौरका अनुसार पछिल्लो 4 महिनामा अवैध उत्खनन तथा ढुवानीमा संलग्न 96 विभिन्न सवारी साधन नियन्त्रणमा लिएर गरिएको कार्यवाहीबाट 6,33,977 रूपियाँ राजस्व संकलन भएको छ। उहाँका अनुसार सबैभन्दा बढ़ी कार्यवाही जेठ महिनामा भएको छ। उक्त महिनामा 31 सवारी साधन नियन्त्रणमा लिँदै 1,87,000 रूपियाँ राजस्व संकलन गरिएको थियो। त्यसअघि वैशाखमा 29 सवारी साधनमाथि कार्यवाही गरी 1,53,000 रूपियाँ जरिवाना असुल गरिएको थियो। त्यसै गरी चैत महिनामा 21 सवारी साधन नियन्त्रणमा परेका थिए। ती सवारी साधनबाट 1,50,000 रूपियाँ जरिवाना संकलन भएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ। असारमा 15 सवारी साधनमाथि कार्यवाही हुँदा 1,43,977 रूपियाँ राजस्व संकलन भएको थियो। नागरिक सरकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो 4 महिनाको तथ्याङ्कले बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी निरन्तर भइरहेको देखाएको बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को क्षेत्रमा विश्वको महाशक्ति बन्ने भारतको महत्वाकांक्षाले अहिले स्थानीय स्तरमा कड़ा विरोधको सामना गरिरहेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा बासिन्दा भन्दा वातावरण संरक्षण अभियन्ताहरूले गुगल र अमेजनका विशाल डेटा सेन्टर परियोजना विरूद्ध विरोध प्रदर्शन शुरू गरेका भारतीय संचार माध्यमले जनाएका छन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूले स्थानीय जलस्रोत विद्युत आपूर्ति र जमीनमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। यद्यपि गुगल र अमेजनले अत्याधुनिक एयर कुलिङ प्रविधि प्रयोग गरिरहेको स्थानीय खानेपानी आपूर्ति वा वातावरणमा कुनै हानि नपुर्याई कड़ा मापदण्डको पालना गर्ने बताएका छन्। केन्द्रीय सरकारले डिजिटल पूर्वाधारमा लगानीलाई प्रोत्साहन गरिरहेका बेला विरोध शुरू भएको हो। यस वर्षको फेब्रुअरीमा आयोजित एआई इम्प्याक्ट समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी प्रविधि कम्पनीहरूलाई आफ्ना डेटा भारतभित्रै राख्न आग्रह गर्नुका साथै देशलाई एआई पूर्वाधारको केन्द्रका रूपमा प्रस्तुत गर्नुभएको थियो।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाली खेलाड़ीले चीनको नान्जिङमा भएको तेक्वान्डो ग्राण्ड इस्लाम युथ लीग ग्लोबल फाइनलमा विभिन्न प्रतिस्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 कास्य पदक गरी 15 पदक जितेका छन्। उनीका पौडेल, आदिशा विष्ट, प्रिन्सा गेवाली र असेफ अफेस खत्रीले स्वर्ण पदक जितेका हुन्। लोसनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरोला, अभिषेक डल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सव्यम महतरा, प्रिन्सा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिसा अधिकारीले कास्य प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहनु भएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 0.1 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 1 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 79% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य तथा वरिष्ठ साहित्यकार सुशील गौतमको निधन। दाङ महासंघ दाङ शाखाद्वारा निधन प्रति गहिरो दुःख व्यक्त।
0: रोल्पा कोटगाउँले समाजद्वारा मानव सेवा आश्रममा सहयोग, आश्रमका लागि खाद्यान्न तथा आवश्यक मेडिकल सामग्री हस्तान्तरण।
1: दाङमा धागोबाट महिलाहरूले विभिन्न सामग्री बनाएर आत्मनिर्भर बन्दै विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौना लगायत सामग्री बनाउन व्यस्त।
0: र मावि सौडियारमा निर्माणाधीन सभाहालको आय व्यय सार्वजनिक गर्न सार्वजनिक सुनवाई कार्यक्रम हुने।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भनिए समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म देवा भूषाल पनि विदा हुन्छौ।
1: नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्यै भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको?
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झ
3: इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाले इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु गुट्टुको हजुरलाई सुतिएको छु। मेरी छोरीले दुःख नपा।
6: भिएफएक्स सिनेमाको राई दस तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
7: तेरो अवस्था ठिकै बाँकी के हो?
8: के रे बाउलाई सिक्यो? सलाई पढाउनलाई बेगर ल्याओ।
9: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
11: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
11: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
11: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: सीता के भयो तिमीलाई? घुम्छौ र बसेछौ? के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु मिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: पशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी विशेषज्ञ खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-572।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
20: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ भने म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org बाट पनि संसारभर तपाईँ जुनसुकै ठाउँमा रहेर पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म कार्यक्रम आउने गर्दछ र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा रहनुभएका व्यक्तित्वहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। यसै क्रममा आजको बसाईमा हामीले कार्यक्रममा कुराकानी गर्दैछौ विगत 22 वर्षदेखि गोराही 11 बाँस गजेरीमा व्यावसायिक रूपमा एभोकाडो को खेती गर्दै आउनु भएको छ। एभोकाडोलाई नेपालीमा घिउ फल पनि भन्ने गरिन्छ। खास गरेर उहाँ यो व्यवसाय गर्नुको उद्देश्य अहिले व्यावसायिक रूपमा उहाँले गरेको व्यवसाय लगायतका भोलिको सम्भावना लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा सर स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: दिनहरू कसरी बितिरहेछ?

0: आङको भान्साहरूमा एभोकाडोको फल प्राप्त होस् र दंगालीहरू चाहिँ कुपोषणबाट मृत्यु नहोस्, दाङको भूमि चाहिँ हराभरा होस् भन्ने त्यो उद्देश्यले म यो एभोकाडो खेतीतिर आकर्षित भएको हुँ।
1: यसको बिउ अहिले दाङमै पाइन्छ?
0: पाइन्छ, यहाँ घोराईमा पनि नर्सरीमा 350 बेच्नुहुन्छ अरे त्यहाँको उसले के अरे पाइन्छ। र मसँग पनि अब माग 500 गर्नुभएको थियो सुर्खेतबाट, मसँग आफूलाई भनेर लगा के अरे राखेको बेर्ना त्यही 150 रुपियाँ 150 पिस छन् अब भनेर मैले त्यहाँ जानकारी गराउँ सुर्खेतको एकजना किसानले सोध्नु भएको थियो।
1: अहिले दाङमा पाइन्छ, यहाँले सुरुवातमा पनि दाङबाटै बिउ प्राप्त गर्नु?
0: होइन, मैले काठमाडौँबाट लिएको, मैले चाहिँ काठमाडौँ धापासीबाट मैले ससुरालीबाट नै लिएर सुरुवात गरेको हो।
1: त्यो बेला दाङमा पाइँदैन
0: पाइँदैन थियो, मैले त्यति बेला माग गर्नुहुन्थ्यो, मैले काठमाडौँबाट बेर्ना उपलब्ध गराउँथे।
1: यहाँले करिब यहाँले यो खेती गर्न थालेको 22 वर्ष भयो, यसको खेती गरेको कति वर्षपछि फल प्राप्त गर्न सकिन्छ?
0: यो चाहिँ 3-5 वर्ष हो, तर दाङको भूमि हो, 2 वर्षमै पनि फल थाल्छ, त्यस कारण दाङको भूमि चाहिँ एभोकाडोको लागि उत्तम जस्तो लाग्यो मलाई।
1: अहिले कति क्षेत्रफलमा गर्नुभएको
0: छ? अहिले मेरो 1.5 बिघा जति पुगेको छ, के अरे 300 जति बेर्ना छ ठुला साना गरेर।
1: यो खेती गरिरहँदाखेरि त्यस्तो केही समस्या चुनौतीहरू केही छन् यो व्यवसायमा?
0: त्यस्तो समस्या चुनौती छैन, जस्तो आँप लिचीहरू के अरे चोरले खाइदिने, केटाकेटीले झटारो हान्ने होइन हुन्छ भने यो के चोरले पनि खाँदैनन्, त्यसैले यो चाहिँ यसको महत्व पनि बुझाउन सकिया छैन कि बुझ्नु भएको छैन कि अब यो चाहिँ के अरे राम्रो फल हुँदा हुँदै पनि अब त्यति धेरै जुन दंगाली जनताले बुझौन् भनेर म 20-22 वर्षमा म लागिरहेको छु, त्यो अनुपातमा बुझ्नु भएन कि भन्ने जस्तो पनि लाग्छ।
1: जिल्लाका अन्यत्र ठाउँमा पनि यसको खेती भएको छ कि बुझ्नु भएको छ?
0: मैले लगभग यो मध्य पश्चिमतिर यहाँदेखि कञ्चनपुरसम्म पनि मैले बेर्ना उपलब्ध गराए होइन, के अरे रोल्पा रुकुम सल्यान प्युठानमा, तर आज म सुन्दैछु रोल्पामा सल्यानमा चाहिँ गाउँपालिकाले पनि प्रत्येक किसानहरूलाई 2-2 वटाको दरले बाँटिरहनु भएको छ भन्दाखेरि मेरो सपना पूरा भयो जस्तो लाग्छ। मेरो उद्देश्य त के अरे पेटको लागि, आफ्नो पेटको लागि नभएर समाजको लागि, यो राष्ट्रको लागि उत्पादन बढाउने र के अरे एउटा आर्थिक रूपले सम्पन्न नेपाली बनाउने उद्देश्य भएको हुनाले कमसे कम आज ती गाउँपालिकाका अध्यक्षज्यूहरूले बुझ्नुभयो, उपाध्यक्षज्यूहरूले बुझ्नुभयो र त्यहाँ वितरण गरिरहनु भएको छ। त्यसै गरी हाम्रो नगरपालिकाले पनि वितरण गरोस्, गाउँपालिका दंगाली गाउँपालिकाहरूले पनि वितरण गरून् भन्ने मेरो चाहिँ उद्देश्य हो, तर त्यस्तो हुन सकिरहेको छैन। नगरपालिकाले वातावरणको नाममा चाहिँ थुप्रै बजेटहरू थुप्रै गोष्ठी सेमिनारमा खर्च गर्छ, तर दाङ तुल्सीपुरका नगरपालिकाहरूले कहिले पनि मलाई त्यो इन्भाइट गरेर वातावरणको क्षेत्रमा एभोकाडो खेतीले दिएको जति योगदान मलाई लाग्छ कसैले दिएको छैन होला। मलाई चाहिँ जिल्ला वन कार्यालयले पहिले बोलाउँथे, मेरो साथी पनि थिए नवराज काफले भन्ने डेफ साहब, उहाँहरूले चाहिँ मसला खेती गरेपछि 2,40,000 फाइदा हुन्छ एक बिघामा भन्नुहुन्थ्यो, मैले भने 2,50,000 फाइदा हुने एभोकाडो खेती गरौँ न भने हाम्रो डिबेट हुन्थ्यो, यो ठिक हो भनेर। त्यति बेलाको नवराज काफले हाम्रो केन्द्रीय नर्सरी छ, गेडा ल्याउनुहोस् म के अरे उत्पादन गरिदिन्छु भनेर भन्नुहुन्थ्यो। त्यसकारण दाङको कृषि ज्ञान केन्द्रले चाहिँ के राम्रै भूमिका निर्वाह गर्नुभएको छ, त्यहाँ चाहिँ नवराज भण्डारी भन्ने हाकिम साहब हुनुहुन्छ, त्यहाँ चाहिँ कृषि हेर्ने आशा भण्डारी, उहाँहरूले चाहिँ एभोकाडोको निम्ति राम्रै काम गरिरहनु भएको छ, सहयोगहरू गर्नुभएको छ। योभन्दा अगाडि मलाई 12 बोरा के अरे प्राङ्गारिक मल चाहिँ उपलब्ध गराउनु भएको थियो गत साल, त्यहाँ चाहिँ गोष्ठी सेमिनारहरूमा मलाई बोलाउनुहुन्छ, राम्रै भूमिका निर्वाह गरेको छ बाङको कृषि ज्ञान केन्द्रले।
1: अब यहाँ कृषि ज्ञान केन्द्रसँग नजिक भएर काम गरिरहँदाखेरि अथवा सहयोग पाइरहँदाखेरि बाङमा अझ यसको खेती विस्तार गर्नुपर्छ भन्ने तपाईँहरूले आवाज उठाउनु भएको छ?
0: नै मैले त आवाज मात्रै होइन कि के अरे काठमाडौँमा मैले कुरा राखेको थिएँ, कृषि विकास बैंकले लगानी गर्नुपर्छ, यो लगानी एभोकाडो खेतीमा गरिरहेको छैन, त्यसै गरेर नगरपालिकाहरूले पनि

0: यसमा चाहिँ ध्यान दिनुपर्छ उपमहानगरपालिका गाउँपालिकाहरूले भन्ने चाहिँ लाग्छ। अब के अरे यो उसले चाहिँ कृषि ज्ञान केन्द्रले राम्रै भूमिका निर्वाह गर्नुभएको छ र मैले त दानको लागि अब जस्तो बिगो बिगामा भोलि उत्पादन भयो भने त्यसलाई यातायातको पनि साधनहरू नेपाल सरकारले ती किसानहरूलाई सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ।
1: यहाँले जुन बिक्री उत्पादन गर्नुभएको छ एभोकाडो, यो कहिले बिक्री सुरु गर्नुहुन्छ अथवा बाह्रै मास हुन्छ?
0: यो अगौटे र पछौटे हुँदो रहेछ। यो अगौटे जातको मैले आज पनि 2 केजी एकजना सुन व्यापारीले मगाउनु भएको थियो, लिएर आएको छु। यो पछौटे जातको हामीले असोज कार्तिकतिर यसको उत्पादन लिन सक्छौ भने अगौटे जातको असार साउन असारको लास्टतिर साउन भदौबाटै पनि बिक्री हुन सकिन्छ। यसको फाइदा चाहिँ हामीले त्यो रुखमै स्टोर गरेर राख्न सक्छौँ। जस्तो आँप फल्यो भने 4-5 दिनमा त्यो पाक्यो भने त्यो झर्छ, सिद्धिन्छ। लिची पनि 6-7 दिन रहन्छ भने यसको विशेषता चाहिँ यस्तो हुँदैछ, हामी साउन भदौमा पाक्नेलाई पनि कार्तिक मङ्सिरसम्म रुखमै स्टोर गरेर राख्न सक्छौँ। तर लामो समयसम्म स्टोर गरेर राख्यौँ भने अर्को साल उत्पादन दिँदैन, फल दिँदैन, त्यसको चाहिँ समस्या त्यो हुन्छ।
1: यो कुहिएर जाने बिग्रिने त्यो समस्या
0: त्यस्तो हुँदैन, कुहिएर जाने पनि हुँदैन। यो चाहिँ त्यो उसमा फलमा किरा पर्ने हुन्छ नि, त्यस्तो पनि हुँदैन। यो हामी चाहिँ यो त धेरै राम्रो फल हो।
1: अहिले बिक्री कसरी गर्नुभएको छ, कहाँ कहाँ पुर्याउनुहुन्छ?
0: म बङ्गाली जनताहरूलाई नै म पुर्याइरहेको छु। दाङमा नै मेरो खपत भएको छ, यद्यपि मसँग दिल्लीका व्यापारीहरू पनि कन्ट्याक्टमा हुनुहुन्छ, काठमाडौँका व्यापारीहरू, बुटवल, नेपालगञ्जका, तर मेरो खपत थोरै एरियामा हुनाले म यही नै बिक्री गरेर सिद्ध्याउँछु। यही नै मेरो बजार छ,
1: घोराई बजार,
0: घोराई तुलसीपुर।
1: घरमै पनि लिन जानुहुन्छ?
0: जानुहुन्छ, घरमै पनि लिन जानुहुन्छ, हेर्नुहुन्छ, होइन। मलाई खुसी लाग्छ, मन्त्री भएका मान्छेहरू पनि, मेयर उपमेयरहरू पनि जानुहुन्छ, होइन।
1: घरबाट बिक्री गर्छ?
0: घरबाट पनि बिक्री।
1: किलोको कसरी छ अहिले?
0: मैले 400 रुपियाँ केजी बेचिरहेको छु।
1: यहाँ सुरुदेखि नै यति नै बढेको?
0: होइन, पहिले 500 रुपियाँ बेच्थे, अहिले चाहिँ 400मा बेच्छु।
1: अब यो खेती व्यावसायिक रूपमा यहाँले गरिरहँदाखेरि आमदानीको हिसाबले कतिको प्रभावकारी मानिन्छ?
0: यो आमदानीको मैले अहिले त्यो मेरो खेत धेरै त थिएन, 1 बिघा जति थियो, गनार खेत हो। मैले असार जेठको 6 गते ब्यार राखेँ, असारको 6 गते रोपे मैले 6-7 कट्ठा खेत। अरू 15 कट्ठा खेतमा मैले चाहिँ एभोकाडो खेती गरेँ, किनभने 12 महिना पानी लाग्ने उसमा पनि यो एभोकाडोबाट फाइदा हुने। आज किसानहरू रोइरहेका छन्, मल पाइएको छैन, समयमा बिउ पाइँदैन, त्यसकारण यो एभोकाडो लगाइदियो, यो 50-60 वर्षसम्म यो फल्छ भन्छन्। त्यसैले यो ढुक्क भयो, हेर्नुहोस्, यो फल बेच्यो, छुट्टै आनन्द आउँछ। यो
1: एकपटक लगाएपछि 50-60 वर्ष?
0: हजुर हजुर, यसको आयु बुटाको आयु।
1: अब यो लगाइसकेपछि जस्तो ध्यान दिनुपर्ने कुराहरू के हुन्छ यसमा?
0: यो ध्यान दिनु खासै यसलाई त्यति ध्यान दिनु पर्दैन, तर यो चाहिँ मेरो अब पोर्चुगलमा त्यो कृषि फर्ममा काम गर्ने साथीहरूसँग पनि भेट हुन्छ, उहाँहरूले 10 फिट भन्दा अग्लो बनाउनु हुँदैन, यसको हाँगा कच्चो हुन्छ, त्यो उसले के अरे हावाहुरीले भाँच्न सक्छ, र माथिको फल फूलहरूलाई पनि हावाहुरीले झार्न सक्ने भावनाले 10 फिट भन्दा अग्लो बनाउनु हुँदो रहेछ। अब यी लगाउने क्रममा सिकिँदै गयो, अरू त्यस्तो समस्या चाहिँ छैन।
1: अगाडि यहाँले भन्नुभएको थियो खास गरी यो एभोकाडो स्वास्थ्यको हिसाबले कतिको प्रभावकारी मानिन्छ?
0: विदेशमा चाहिँ यो हाम्रो नेपालमा नुन बेसा तेल अनिवार्य भान्सामा भए जस्तै विदेशमा चाहिँ एभोकाडो अनिवार्य रहेछ, तर हाम्रो नेपालमा जब क्यान्सर लाग्छ, सुगर लाग्छ, ड्याङ्गी लाग्छ, त्यसपछि कोरोना लाग्छ, त्यति बेला मात्रै हाम्रो खाने चलन छ। त्यसैले यो त एउटा नखाइ नहुने त्यस्तो तत्त्व रहेछ, त्यसैले हामी चाहिँ यो एभोकाडो खायौँ भने धेरै शरीरको लागि फाइदा हुने, आयु बढ्ने, स्मरण शक्ति बढ्ने, हाम्रो चाहिँ फ्याट घट्ने, होइन त्यस्तो। र नेपालमा एभोकाडो खान्छन् र पनि भन्नुभयो कि केही मेडमहरूले कि किनभने यो त लगाउने चिज हो नि भनेर, उहाँहरूले एभोकाडोको क्रिमको प्रयोग गर्नुभयो, तर खानु पर्छ भन्ने नै र धेरैले दाङमा फल्छ एभोकाडो भनेर भन्नुहुन्छ, त्यसैले दाङमा फल्छ यो खान सकिन्छ, हामीले अचार बनाएर खान सक्छौँ, त्यसपछि चटनी बनाएर तरकारी बनाएर हामी खान सक्छौँ, र त्यो घिउ फल मिठो हुँदैन तर त्यसलाई के अरे जुस बनाएर जाम बनाएर खान सकिन्छ।
1: जस्तो यो फल फलिसकेपछि पाकेर खाइन्छ कि काँचोमै खान
0: मिल्छ? यो आँप पाकेको जस्तो त्यो पाकेपछि खाने भन्ने हुँदैन, यो हामीले अब सानो हुँदा काँचैमा पनि बोक्रा ताछेर तरकारी अचारमा प्रयोग गर्न सक्छौँ। पाकेपछि अब के अरे यसलाई चाहिँ जुस बनाएर खान सकिन्छ, त्यसपछि यो के अरे चटनी बनाएर खान सकिन्छ होइन, यसको यसलाई विदेशमा त पाउडर बनाएर पनि खाने चलन छ, अब हाम्रो नेपालमा त त्यही काँचै खाने प्रचलन भावनाले जुस खाने बढी भावनाले त्यस्तो छ, यो जसरी पनि प्रयोग गर्न सकिन्छ यसलाई।
1: जस्तो अब यो खानेकुरा बाहेक अन्य केही वस्तु पनि उत्पादन गर्न सकिन्छ, योबाट के बुझ्नु भएको छ यहाँले?
0: यसबाट त्यो क्रिमहरू होइन, त्यसपछि बिस्कुटहरू चकलेटहरू यो पनि बनाएर खाने चलन छ, बनाउने चलन अब नेपालको धरानमा कम्पनी छ भनेर भनिन्छ, अब त्यहाँ चाहिँ म गएको छैन।
1: जस्तो अहिले अझै पनि यहाँले 22 वर्षदेखि यो खेती गरिरहँदाखेरि पनि हामीलाई नै सुन्दाखेरि अलिकति नयाँ जस्तो एभोकाडो अन्य फल भन्दा सुनिन्छ, खास गरी यसको अलिकति जिल्लामा विस्तार हुन नसकेको, मान्छेहरूले बुझ्न नसक्नु भएको के छ अहिले?
0: होइन, यो म जिल्ला विकास समितिमा लामो समय काम गरे, त्यहाँको एलडीओहरूले यो साल मात्रै लगाउनु भयो एभोकाडो, मसँग के अरे 20-25 वटा बुटा रमेश गौतम भन्ने सरले लग्नु भएको तुलसीपुरमा, उहाँको जग्गाहरू पनि भिजिट गरे, तर हाम्रो विल पावर पनि छैन, हामी चाहिँ विदेश गयो भने तुरुन्तै पैसा कमाउन सक्छौँ, यसले 3-5 वर्षमा फल्ने, त्यो कारणले पनि मान्छेको के अरे कस्तो सोच भयो भने जल्दी खाउँ जल्दी मरौँ भन्ने यस्तो भावनाले यहाँ बुझाउन आफूले बुझिसकेर पनि यो चाहिँ बुझाउन पनि नचाहने अब त्यो किसिमको पनि हाम्रो दङ्गालीको सोच कोही कारणले हो कि जस्तो लाग्छ, र यो बुझाउने प्रयास चाहिँ मैले धेरै गरेँ, धेरै एफएमहरूमा बोले, पत्रिकाहरूमा इन्टरभ्यू दिए, र मैले त लाग्छ धेरै सचेत युवाहरू चाहिँ यस खेतीप्रति आकर्षण भइरहेको म बुझिरहेको छु दाङमा पनि।
1: पहिलेको तुलनामा
0: त एग्री सेन्टरहरूले पनि राख्न सुरु गरेका छन्, यो के अरे हाम्रो कृषिको यो चाहिँ यो नर्सरी राख्नेहरूले पनि राख्न सुरु गर्नु भएको छ, त्यस कारण यो चाहिँ विस्तार हुँदैछ।
1: जस्तो अब यहाँले त व्यावसायिक रूपमा गर्नुभएको छ, अन्य नागरिकहरूले 1-2 वटा बुटा मात्रै आफ्नो घरबारी नजिक लगाउँछु भन्ने त्यो पनि मिल्यो सकियो?
0: त्यो सकिन्छ, तर अब मैले एकजना ब्याङ्क म्यानेजर हुनुहुन्थ्यो साथी, उहाँले चाहिँ माग्नुभयो, मैले दे फल्यो तर छिमेकीले यसले डिस्टर्ब गर्यो हाँगाले भनेर ढाल्नु पर्यो 1 साल फल खाएर भन्ने, यो त्यो के अरे कानून अनुसार रोप्नु होला होइन, अब त्यो छिमेकीलाई असर गर्ने किसिमले नै कि त्यसरी लगाउन सकिन्छ, त्यसरी खान सकिन्छ, आफ्नो लागि मात्रै त 2 बुटा यो फेरि एउटै लगायो भने भाले पोथी हुन्छ भन्छन्, त्यो भाले पर्यो भने नफल्न सक्छ, 2 बुटा चाहिँ अनिवार्य लगाउँदा राम्रो हुन्छ।
1: जस्तो अब यो एभोकाडो जतिले खानु भएको छ, जतिले उपभोग गर्नु भएको छ, उहाँहरूबाट यहाँले प्रतिक्रिया कस्तो पाउनु भएको छ?
0: एभोकाडो जसले निरन्तर खाइरहनु भएको छ उहाँहरूले त राम्रो खेती गर्नुभयो भनेर भन्नुहुन्छ, र के अरे बेर्नाहरू माग्नुहुन्छ, बिरुवाहरू हुर्काइरहनु भएको छ, त्यसपछि एभोकाडो नियमित खानुहुन्छ, हिजो मात्रै कपिल वस्तुको 2 जना हुनुहुन्छ कि हामी त आर्गेनिक खान्छौँ दाइ भनेर उहाँहरू आउनुहुन्छ के अरे लग्नुहुन्छ, त्यसैले यो म पोजिटिभ नै छु, यो के अरे जो खानुहुन्छ उहाँहरूले चाहिँ शरीरलाई धेरै फाइदा भयो भनेर, एकजना मेरो दाई हुनुहुन्थ्यो म के अरे वन अधिकृत, उहाँ चाहिँ कोरोना भेटेपछि मैले एभोकाडो खान सिकाएँ, छिटै तम्रिनु भयो भनेर उहाँकै घरमा बस्ने अर्का एकाउन्टेन्ट ले भन्नुहुन्थ्यो दाईलाई चाहिँ धेरै सहयोग गर्नुभयो तपाईँले एभोकाडो खुवाएर भाउजूलाई छिटै तम्रिनुभयो छिटै राम्रो भयो भनेर भन्नुहुन्थ्यो। त्यस कारण यसले डेङ्गी लागेका कोरोना लागेका त्यसपछि क्यान्सर भएकाहरू आउनुहुन्छ खानुहुन्छ त्यसैले म त एउटा पुण्यको काम गरेका छु कि जस्तो पनि लाग्छ कहिले काहीँ क्यान्सर सन्च भयो भनेर भन्नुहुन्छ।
1: एकदमै अब जति अन्य फलफुलहरूमा विषाक्त औषधिहरू पनि हुन्छ यो त हुँदैन यसमा
0: यो त आर्गेनिक शुद्ध मैले त्यो भन्छ नि धेरै उत्पादन लिनलाई औषधि कीटनाशक औषधि छिर्नुहोस् के अरे भिटामिन छिर्नुहोस् भने होइन म त्यो के अरे त्यस्तो गर्दिन र म नगर्न अरूलाई पनि सल्लाह दिन्छु केही न केही इफेक्ट चाहिँ रहन्छ त्यो के अरे कीटनाशक औषधि छर्यो भने पनि त्यो फलिहाल्छ त्यही गुणस्तरीय नहोला एट्र्याक्टिभ नहोला तर त्यसमा पाइने तत्त्वमा कमी हुँदैन त्यसैले यो चाहिँ नछरौं नगरौं भन्छु म आर्गेनिक पारङ्गारिक मलहरूको प्रयोग गरेर नै लगाइरहेको छु।
1: अब आगामी दिनमा अझ यसलाई बढाउने व्यवस्थित गर्ने त्यस्तो के योजना बनाउनु भएको छ?
0: योजना अहिले कृषिमा चाहिँ स्वर्णिम वागले भन्ने अर्थमन्त्रीजीले 2 करोड किसानलाई दिने भन्ने जुन नीति छ त्यो पाएँ भने मैले ल्याएर अलि धेरै विस्तार गर्ने र 1000 बुटाको चाहिँ एभोकाडो बेर्ना उत्पादन गर्ने आफ्नै जमिनमा भन्ने सोच छ त्यसैले म चाहिँ यो अब आउँदो आर्थिक वर्षमा ऋण खाएर पनि गर्ने हो कि अलि धेरै विस्तार गर्ने हो कि भन्ने सोचमा छु।
1: योभन्दा पहिले कतै अब कृषि ज्ञान केन्द्रबाट यहाँले मलहरू के पाएको कुरा गर्नुभयो अनि स्थानीय सरकारबाट त्यस्तो सहयोगहरू पाउनु भएको छैन?
0: त्यस्तो सहयोग छैन स्थानीय सरकारबाट मैले त कम्तीमा मलाई प्रचार गर्ने फोरम मात्रै देऊ न भनेर भन्दा त्यो फोरम पनि दिन तयार छैनन् होइन त्यो चाहिँ तपाईँहरूको बरु एफएमहरूले यो संचारकर्मीहरूले धेरै साथ दिनुभएको छ दङ्गा दाङमा तर स्थानीय सरकारले न 1 रुपियाँ सहयोग गरेको छ न त्यो के अरे वातावरणको क्षेत्रमा मेरो पनि ठूलो कन्ट्रिब्युसन जस्तो छ मैले अहिले 300 बिरुवा रोपेको छु भने मेरै कारणले वार्षिक चाहिँ 300-400 त मैले के अरे एभोकाडो बिरुवाहरू बेच्छु यहाँ म के अरे 3-4 हजार त दाङमै लगाए भनेपछि यो वातावरणको उसमा वनको क्षेत्रमा मेरो सहयोग छ ठूलो योगदान छ जस्तो लाग्छ कि मेरो व्यक्तिगत तर्फबाट पनि तर त्यो योगदानको बारेमा त्यो सहयोगको बारेबाट म बेनिफिट लिन त चाहन्न तर कमसेकम मेयर भएको मान्छेले उपमेयर भएको मान्छेले चाहिँ बुझ्नुपर्ने हो मैले गाउँपालिका अध्यक्षहरूलाई अनुरोध गर्छु कमसेकम 100 बेर्ना वितरण गर न म सुपथ मूल्यमा दिन्छु त्यो कृषिको त्यो के अरे आँपहरू त्योहरू रौतहटबाट ल्याउँछु मैले तपाईँलाई एउटा उदाहरण दिउँ नारायणपुर स्कूलमा गत साल चाहिँ म के अरे एभोकाडो खेती गर्ने जग्गामा भन्यो त्यहाँ खाल्डा खन्यो सब मैले सुझाव दिएँ सल्लाह दिएँ होइन त्यसपछि त्यो शिक्षा मन्त्रालयको सचिव उपसचिव क्याम्पस प्रमुख म कहाँ जानुभयो 2-2 पटक त्यसपछि त्यहाँ लगाउने भयो तर त्यहाँको एकजना स्थानीय त्यो के अरे मास्टरलाई जिम्मा दिएपछि उसले कमिसन माग्यो मसँग बेर्नामा कमिसन नपाएपछि उसले त्यो के अरे आँपको बाउबाट बेर्नाबाट कमिसन पाएपछि आँप लगायो क्या यस्ता बेकुबहरूको पनि ऊ के अरे दाङमा रहेछन् जस्तो मलाई लाग्यो एउटा मन्त्रालयको सचिव जानु भएको छ उपसचिव जानु भएको छ त्यहाँ लगाउने निर्णय भएको छ तर उसले लगाउँदाखेरि आँपको बेर्ना लगायो हो म बेर्ना लगाउने फलफुल लगाउने मेरो आपत्ति होइन तर एउटा सचिवको निर्णय त्यो क्याम्पसको प्राचार्यको निर्णय चाहिँ एउटा उसले उल्टाइदिन्छ एउटा मास्टरले कमिसन नपाएको भरमा त्यस्तो देख्दाखेरि मलाई चाहिँ अलि दुःख लाग्छ।
1: अब आगामी दिन भोलिका दिनमा कार्यक्रम सुन्दै गर्दाखेरि अन्य निकाय संघ संस्था अथवा व्यक्तिहरूले यस्तो व्यावसायिक रूपमा खेती गर्न चाहनु हुनेलाई यहाँले यहाँको सल्लाह सुझाव के रहन्छ?
0: मेरो सल्लाह सुझाव त यो हामीले के अरे बिगौ बिगामा लगाऊ त्यो व्यक्तिको मात्र होइन यहाँ स्कूलका कलेजका सामुदायिक वनका विभिन्न संघ संस्थाका जग्गाहरू बाँझैछन् त्यसकारण ती सबैमा लगाइयो भने यहाँ दाङको एउटा एभोकाडोको एउटा हब बनाऊ म चाहिँ त्यसमा मेरो निशुल्क मेरो मैले जानेका सिपहरू मैले जानेको जुन अनुभवहरू म सेयरिङ गर्छु भनेर मैले चाहिँ त्यो वाचा गरेको छु र म 24 घण्टा मैले चाहिँ सुझाव सल्लाह दिनमा मेरो कमी हुने छैन। मलाई लोकेन्द्र विष्ट मगर पूर्व मन्त्रीले भाइ मसँग के अरे ऊ गरौँ पार्टनर गरौँ एभोकाडोको तपाईँ विज्ञ मान्छे भनेर म दुईपटक जानुभएको थियो। म त्यति बेला आमा एक्लै हुनुहुन्थ्यो, त्यस कारण म दाङमा आउँ भने म जहाँ पनि जानु सक्छु भाइ, म आमालाई हेरिरहेको छु, त्यस कारण म चाहिँ अन्यत्र जिल्लामा म जानु सक्दैन। दाङमा गर्नुहुन्छ भने मेरो चाहिँ निशुल्क तपाईँलाई प्राविधिक सहयोग मेरो अनुभव सबै तपाईँलाई निशुल्क सेयर गर्न चाहन्छु, तर अन्य जिल्लामा गएर म चाहिँ गर्न सक्दैन, आमालाई हेर्नुपर्छ भनेर मैले भनेको थिएँ। त्यसैले दङ्गालीहरूले लगाउन चाहनुभयो भने मेरो शिव क्षमताले भ्याएसम्म म चाहिँ पूर्ण रूपमा निशुल्क सहयोग गर्न तयार छु।
1: हामी कार्यक्रमको अन्त्यतिर आएछौँ, यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने अन्त्यमा भन्न सक्नुहुन्छ?
0: त्यसको खासै त छुट्या जस्तो छैन। यो एभोकाडो खेतीमा तपाईँहरू जस्तो एउटा बौद्धिक मान्छेहरूले जुन चासो र लिएर मलाई मेरो वार्षिक रूपमा इन्टरभ्यू लिनुहुन्छ, सर्वप्रथम यो मध्यपश्चिम एफएमको उत्तर उत्तर प्रगतिको म तपाईँहरूको प्रगतिको म कामना गर्न चाहन्छु। यो व्यक्तिले मात्रै चाहेर हुँदो रहन्छ, यो नगरपालिका सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकारले पनि यदि एभोकाडोप्रति त्यो के सकारात्मक सोच लियो भने मलाई लाग्छ दाङको भूमि राम्रो छ र मेयर उपमेयर साहबहरूले मुख्यमन्त्रीहरू प्रदेश मन्त्रीजीहरूले स्थानीय निकायका गाउँपालिका अध्यक्ष वडा अध्यक्षजीहरूले पनि यसप्रति पोजिटिभ भावना लिएर एभोकाडो खेतीप्रति जसरी रोलबामा वितरण गरिरहेको छ गाउँपालिकाले, त्यसै गरी यो चाहिँ स्थानीय सरकारले चाहिँ एभोकाडोलाई वितरण गरोस्, एभोकाडो चाहिँ खेती प्रवर्धनमा सहयोग गरोस् भन्ने म चाहन्छु।
1: आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धन्यवाद।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं घोराही उपमहानगरपालिका वडा नम्बर 11 बाँसगजेरीमा विगत 22 वर्षदेखि एभोकाडो अथवा नेपालीमा घिउ फल पनि भन्ने गरिन्छ यसलाई, उहाँले व्यावसायिक रूपमा यसको खेती गर्दै आउनु भएको छ। हामी ठाकुर प्रसाद रोकासँग यसको खेतीको बारेमा व्यावसायिक रूपमा भोलिको सम्भावना अहिले गरिरहेको उहाँको व्यवसाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यति तीन जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। प्राविधिक मित्र

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक घुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
4: समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-08।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला चाहिँ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विराटनगर जुट मिल पुनः संचालन गर्न सरकारद्वारा कार्यदल गठन। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने। डेढ़ महिनामा जापानीज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु। खोप नै प्रमुख उपचार।
2: दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु।
1: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम। सतर्क रहन आग्रह। हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना।
3: साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन सट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश। आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई। संचय कोष, मेलमिलाप र बालश्रम सम्बन्धी विधेयक सदनमा।
4: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ।
1: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन्। तर बजेट, जग्गा प्राप्ति, रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो। हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: डेढ़ महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए, जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो। महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ, जसमा झापामा 3 जना तथा इलाम, मोरङ र सुनसरीमा 1-1 जनाको मृत्यु भएको छ। यस्तै धनुषा र रौतहटमा 1-1 जना गरी कुल 2 जनाको मृत्यु भएको छ भने 12 धनुषा, महोत्तरी, पर्सा, रौतहट र 70 गरी 11 जना बिरामी परेका छन्। यस्तै दाङमा 1 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस को संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस संक्रमणबाट बस्न के गर्ने? सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो।
2: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो। तर अरूहरूले त लाउन पाएको छैन, किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लागेको छैन होला, लाग्यो भने फाटाफट सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ, कति बेला पाउँछ त्यो भन्नु पर्यो। र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ, अहिले जहाँ फैलिएर छ, त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन पहाड़तिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ। हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
7: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन,
2: यसरी बुझौँ। एन्टिबायोटिकहरू जथाभावी प्रयत्न गरौँ र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआईडीएस भन्छौँ। यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ। अब त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता हुन्छ उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि
7: औषधि,
2: त्यो चाहिँ ठिक छ किन भन्दा त्यस सिडामोको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
7: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
2: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ। त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस बनाउला अथवा गेडागुडीको रस बनाउला, सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउन नपाउला, त्यस्तो अवस्थामा जीवनजल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ। यसले चाहिँ तपाईँको शरीरलाई छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
7: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्ने नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्ने नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
2: यसको एउटै उपाय, एउटा मात्र उपाय देख्छु, त्यो भनेको चाहिँ तपाईँमा शंका लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउको दुख्ने ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिरमा जानुहोस्। तपाईँ तुरन्त एकचोटि कमसेकम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही अनुसार चाहिँ सल्लाह लिनु।
6: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोश हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः संचालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः संचालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, संचालनको सम्भावना, विद्यमान समस्या तथा पुनः संचालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढ़ेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
8: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढ़ीको 1 खर्ब भन्दा बढ़ी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवको आयोजना 15 वर्ष अगाडि शुरू भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको, प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
6: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुडिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नु भयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेल मिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 83 प्रस्तुत गर्नुभयो। बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि संसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई बताउनुभयो।
4: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि म्याचुरिटीको लागि 7 दिन कुरिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूलाई एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढ़ाउन सकिन्छ।
6: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजालासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख बढ़न सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवा सभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे पलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
6: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ग्यान्जिन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 4:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडकी ब्यहन योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1,500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप 4 वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
1: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
9: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
1: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
11: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
13: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
14: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15 हजार जति। त्यही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उगरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
13: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपाल को विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
9: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
13: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
15: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि सेउको काम, नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
13: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ:
16: यो ठाउँमा त अब यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो, अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले
14: यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो, अनि के भन्छन् अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा भेद पलम तीन चार वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो बाबुले।
13: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही एघारका वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
16: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
13: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै बाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन जोगाउँदै समुदाय अधिकार
17: विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
18: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
17: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
19: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
20: फोन नम्बर 082-563-479,
19: मोबाइल नम्बर 98-494-67-487।
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही भाद्र 6 शनिबार,
23: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-23-98-78-1617 र 98-78-35-643।
17: भर्ना सम्बन्धी सूचना,
24: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
25: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
26: तेत्तीस प्रतिशत को मुद्दा उठ्दाखेरि सामुदायिक वनभोक्ता महासंघ फेको फण्डले 50% अभ्यास गरिरहेको थियो। लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा, जात जातिको कुरा, अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर सम्वाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
27: त्यो धेरै चिज छ। वर्गीय समाजका गरीब, दलित, विपन्न, पछाडि पारिएको वर्गको, महिलाको, आदिवासी जनजातिको उत्थान, प्रगति, क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला। सरकारलाई अहिले हामीले घजघजाइरहेका छौं। नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको, उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ, समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ, 54% मान्छे मात्रै घाँस दाउरा स्याउला पत्करमा निर्भर हुन्छ, न नभए अब अलिकति परिवर्तन भएको छ।
26: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि। अहिले सामुदायिक वनले यो यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के के त्यस्तो व्यवहार
27: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन, कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ। त्यसमा हामीले भनेको के, त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ। त्यसकारण हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो। त्यो भनेको उद्योग ऐनको समस्या हो, यो वन मन्त्रालयको समस्या होइन, उद्योग मन्त्रालयको समस्या हो, उद्योग ऐनको समस्या, उद्योगको कानूनको समस्या। त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त।
26: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
27: होइन, गरिरहेछौं। अहिलेसम्म सुनवाई भएको छैन, अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढ़ाउँछौं भनेर सचिवज्यूले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ। हामी खुशी छौं, अब प्रक्रिया अगाडि बढ़छ भनेर हामी। त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौं, जैविक मल बनाउन सक्छौं, हामीले फलफूल खेतीको कुरा गर्यौं, कृषि वनको कुरा गर्यौं, हाम्रो वनमा हजारौं वन्य जन्य खाद्य छ।
26: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ, सिकाइ हुन सक्छ?
27: होइन, यही नै हो मुख्य र पर्यटनमा सामुदायिक वनहरू अगाडि छन्। पर्यटनमा हामी अगाडि जान सक्छौं, उद्यमको कुरा भयो, कृषि वनको कुरा भयो, र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्न चाहिँ सबैले सिक्न पर्ने, सबैले त्यसलाई अनुकरण अनि यो हिसाबले चाहिँ मनन गर्नपर्ने देखिन्छ। जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29%, बुट्यान 10% थियो, वन र बुट्यान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको।
26: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेको तपाईँको पटक पटक गुनासो छ, अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइरहेको छ?
27: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने, अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो। त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ, त्यो अनुसार अगाडि बढ़ेको छ। तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ, यद्यपि अहिले पनि समस्या छ। अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ। अब हामीले चाहिँ कार्ययोजना हामीले शुरू पनि गरेका छौं, अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले। अब हामी अरू प्रदेशहरूमा जाँदैछौ, संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं। त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन्, जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ, त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ, त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन। एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ, ल फेरि अझै 5 वर्ष अझै 10 वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढ़ाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ। त्यो गर्न सक्यौं भने 50% समस्या समाधान हुन्छ, किनभने तपाईँको तराई र

0: मण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
1: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा छ। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू, कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ। अहिले
2: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ। 1.5 महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। खोप नै प्रमुख उपचार रहेको विज्ञको भनाई छ। दारिद्र्यमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको नेपाल परिवेशमा अप्सरा पोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीसँग आज भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। संसदमा प्रधानमन्त्रीको चस्माको चर्चा, ड्रेस कोडको माग।
0: प्रतिनिधि सभाका एक सांसदको प्रश्नमा दुई मन्त्रीको जवाब। सिंहदरबारको नाम फेर्ने अभिव्यक्तिमा आपत्ति। अर्थमन्त्री बीस ठूला करदाताका प्रतिनिधिसँग।
1: विराटनगर जुटमिल पुनः संचालनका लागि अध्ययन कार्यदल गठन। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने।
0: इरानसँग सम्झौताका लागि ट्रम्प एक कदम पछि हट्ने संकेत। हर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरानी युद्ध अन्त्य गर्न सक्ने दावी।
1: र एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा। सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको 4.5 महिनापछि शाहले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा विदेशी राजदूतसँग यसरी भेट गर्नुभएको हो। बिहान भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो चीनिया राजदूत चाङ माओमीसँग भेटवार्ता भएको हो। दुवै भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग पहिलो भेट पाउनुभएका भारतीय राजदूत श्रीवास्तवले दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्रीले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। यसैगरी चीनिया राजदूत

0: माओमिंगले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले भोलि नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम संग भेट गर्ने तालिका छ। प्रधानमन्त्री शाहले गए राती राष्ट्रपति सभापति रवि लामा छाने बीच करिब 15 मिनट भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केही दिन पहिले नै भेटवार्ताको तयारी भए पनि सुनसरी लगायत मध्य प्रदेशका जिल्लाहरूमा देखिएको तनावका कारण भेटघाट सरेको थियो। पछिल्लो पटक प्रधानमन्त्री शाहले असार 23 एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँग पनि एक्ला एक्लै भेटवार्ता गर्नुभएको थियो। त्यसअघि गत चैत 25 शाहले 17 देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट गरेर दुवै देशहरूप्रति नेपालको नजर समान भएको सन्देश दिनुभएको थियो।
1: प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र सांसदको चस्मा देखिने पोशाकसम्मका विषयमा सांसदले ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले प्रधानमन्त्री र मन्त्रीले पोशाकमा सवैत अनुशासन नदेखाएको भन्दै रूलिङको माग गर्नुभएको छ। न्यूजील्याण्ड र क्यानाडाको संसदको उदाहरण दिँदै पोखरेलले ड्रेस कोड अनिवार्य गर्न माग गर्नुभएको हो।
2: संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक वा औपचारिक पोशाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टी शर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्। संसदको लोगो कोट, हाफ कोट, ओभर कोट बाहेक टी शर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोशाक सम्बन्धी अनुशासन कायम गर्न रूलिङको माग गर्दछु।
1: त्यसअघि नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले एक्लै रहेको प्रधानमन्त्री शाहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो।
3: प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ, तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु। कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न।
1: केही दिन अघि राष्ट्रपतिका सांसद मनीष थाले समेत अहिले भीभीआईपीको सवारीको कालो शीर्ष हटाइएको भन्दै प्रधानमन्त्रीले कालो चस्मा हटाउनु पर्ने बताउनु भएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद शिवशंकर यादवले संसदमा आलोचना हुनुपर्ने विषय अर्कै भए पनि अर्कैतिर मोड़िएको भन्दै आपत्ति जनाउनुभयो। आज प्रधानमन्त्रीको बचाउमा यादवले कालो चस्मा होइन कालो सोच बदल्नुपर्ने तर्क गर्नुभयो।
4: बहस दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो। कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो। बहस दलित, मधेसी, आदिवासी, जनजाति र सीमांकित समुदायलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो। तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। एउटा समय थियो बीबी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थ्यो, तर उहाँको सोच कालो थिएन, दृष्टिकोण साँघुरो थिएन। हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको जुन कालो सोच छ, मधेसीमाथि हेर्ने जुन कालो सोच छ, दलितमाथि हेर्ने जुन कालो सोच छ, त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ।
1: राष्ट्रपतिका महामन्त्री बीपी आचार्यले भने संसदीय अभ्यासमै सुधार गर्नु आवश्यक रहेको बताउनु भएको छ।
5: मेरो जस्तै यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ संसदलाई कसरी बढी इनोभेटिभ, क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुली काम गर्न पर्छ जस्तो लाग्छ।
1: सभामुख डोल प्रसाद अधियाले सभा शुरू भएको घोषणा गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालिन्द्र शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाब नआएसम्म वा रेकर्डबाट नहटाएसम्म विरोध कायमै रहने उनीहरूको तर्क छ।
0: नेकपा एमालेकी सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। सांसद घतानीले सिंहदरबार चलाउनु नै पर्याप्त भएन र भन्दै प्रश्न गर्नुभयो। उहाँले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिनुभयो।
6: सिंहदरबार चलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियोस्। धन्यवाद।
1: प्रतिनिधि सभामा दुई मन्त्रीले सांसदको प्रश्नको जवाफ दिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले एकमात्र सांसदको जवाफ दिएर संसदको प्रश्न उत्तर सकेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक निष्कल राईले परराष्ट्र मन्त्री खनाललाई दुईवटा र श्रम मन्त्री यादवलाई एउटा मात्र प्रश्न गर्नुभएको थियो। त्यसक्रममा परराष्ट्र मन्त्री खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकता अनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौता को पुनरावलोकन परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बेलायती सरकारसँग भएका सन्धि नेपाल सरकारसँग छैन भन्ने प्रश्नमा परराष्ट्र मन्त्री खनालले प्रश्न जवाफ दिन सक्नु भएन।
7: मेरो जानकारीमा आए अनुसार हामीसँग 1816 सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन् तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
1: श्रम मन्त्री यादवले राष्ट्रिय युवा परिषद ऐन 2072 पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। उहाँले युवाको बदलिदो अपेक्षा श्रम बजार र प्रविधि अनुसार राष्ट्रिय युवा परिषदले थप प्रभावकारी र युवा सम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागि जानकारी दिनुभयो।
8: युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी सूचना प्रविधि नेतृत्व विकास जलवायु परिवर्तन र युवा सवाल एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो।
1: त्यसअघि स्वास्थ्य मन्त्री निशा मेहताले सांसदहरूले आकस्मिक शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित समेत गरेको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले 20 ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले नेपालमा अझ ठूलो लगानी उद्योग विस्तार तथा नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै सरकार उहाँहरूको साथमा रहेको स्पष्ट पार्नुभयो। आजको बैठक औपचारिक भेटघाट मात्र नभई यो सरकार राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास सहकार्य र प्रतिबद्धता भएको उहाँको भनाइ छ। नेपाल परिवेशमा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख धरौटीमा रिहा गर्न अदालतको आदेश लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
10: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन।

0: ढुक ढुक होइन ढुक्क हुँ प्रभु मां लक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु मां लक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख रूपियाँ धरोटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनलाई धरोटीमा रिहा गर्न आदेश दिएको हो उनीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छूट दिई भ्रष्टाचार गरेको आरोप थियो अख्तियारले उनी विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो दावी गरेको छ विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता गरेको आरोप छ यसका लागि मन्त्रीसँगै सचिव सहितका कर्मचारी र चिनिया ठेकेदार कम्पनीको आपसी मिलेमतो देखिएको अख्तियारको दावी छ खरीद सम्झौता अनुसार ठेकेदार कम्पनीले कर महसुल तथा अन्य शुल्कहरू बुझाउनु पर्नेमा प्रावधान विपरीत कम्पनीलाई कर महसुल तथा अन्य शुल्कहरू छूट दिने निर्णय भएको अख्तियारको निष्कर्ष छ यसरी 3,62,05,22,160 रूपियाँ हानि नोक्सानी पुर्याएको आरोप छ सोही रकम बराबर सामूहिक बिगो उनीहरूको हकमा कायम गरिएको हो
3: नेपाली कंग्रेसको संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले पार्टीको आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ आज काठमाडौँमा नेपाली कंग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो
5: मिलाउनको लागि के गर्नु पर्यो त भन्दाखेरि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट जुन आएको समिति छ त्यो समितिलाई एकै ठाउँमा चाहिँ त्यसलाई चाहिँ क्लब गरौँ एकै ठाउँमा राखौँ र त्यसपछि हाम्रो चाहिँ नेपाली कंग्रेसको विधि नियम यो चाहिँ अभ्यास परम्परा अनुसार र नियम अनुसार चाहिँ के हो भन्दा अधिवेशन गर्दाखेरि गर्नुपर्ने प्रक्रियाहरू पूरा गरेर यो चाहिँ फ्री एन्ड फेयर 15 महाधिवेशन गरौँ जो पपुलर छ त्यसैले चाहिँ के हो भन्दाखेरि लिडरसिप चाहिँ लिन्छ भन्ने कुरा हाम्रो चाहिँ क्लियर कट भनाइरहेको छ
3: अर्का नेता मोहन बहादुर बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी 28 गतेसम्मको समय सीमा दिनुभएको छ नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए 29 गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभयो त्यस क्रममा बस्नेतले पार्टीलाई थप सशक्त गतिशील र प्रभावकारी बनाउन पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कन लागेको दावी गर्नुभयो देउवालाई धरपकड गर्ने तथा छानबिनमा तान्ने सरकारी प्रपञ्च भए सरकारको दिनगन्ती शुरू हुने उहाँको चेतावनी छ
6: म यही मञ्चबाट सरकारलाई भन्न चाहन्छु बुद्धिमत्तापूर्ण ढंगले तपाईँहरू पनि यत्रो नेतालाई स्वागत गर्नुहोस् तपाईँहरू पनि यो नेतालाई सम्मान गर्नुहोस् यदि धरपकड र अन्य कुरा गर्न थाल्यो भने तपाईँको सरकारको समाप्तिको दिनगन्ती त्यही 28 गतेबाट शुरू हुन्छ यो कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु
4: कांग्रेसको केन्द्रीय समिति बैठकले सरकारलाई महँगी नियन्त्रण गर्न ध्यान आकर्षण गराएको छ सानेपामा आज दोस्रो दिन बसेको केन्द्रीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले महँगीले जनताको जीवन प्रणाली अस्त व्यस्त भएको बताउनुभयो उहाँले सरकारले अनुगमन मात्रै नभई त्यसलाई प्रभावकारी रूपमा राहतका विषयहरूमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो
7: बजारको अहिले महँगी व्यापक छ महँगीले गर्दाखेरि जनताको जीवन प्रणाली अस्तव्यस्त छ कमजोर आय स्तर छ जनता दिनभरि काम गर्छ बेलुका खान सक्ने स्थिति छैन बजार आकाशिएको छ अनुगमन छैन नियन्त्रण छैन त्यसले गर्दा हरेक क्षेत्रमा जुन किसिमको असर परेको छ त्यो असर परेको कुरामा सरकार अनुगमन मात्रै होइन त्यसलाई प्रभावकारी रूपमा राहतका विषयहरूमा सरकारले ध्यान आकर्षण हामी गराउन चाहेका छौँ
4: आजको बैठकमा विशेष गरी जनताको जीवनसँग जोड़िएका विषयमा छलफल भएको सुनाउँदै उहाँले भोलि राजनीतिक अधिवेशन लगायत अन्य विषयमा छलफल गर्ने बताउनुभयो
3: सरकारले विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः संचालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः संचालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। सरकारले कार्यदलको अध्ययन तथा सिफारिशका आधारमा आवश्यक निर्णय लिनेछ। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिने कार्यादेश पाएको छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यका अनुसार समिति गठन भइसकेपछि पुनर् आंशिक तथा बचत मिलान मार्फत हालसम्म उक्त संख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो। उहाँले 76,000 बचतकर्तालाई करिब 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको बताउनुभयो। त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति एकीन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको उहाँको भनाइ छ। सहकारी क्षेत्रमा समस्या किन उत्पन्न भयो र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा समितिले आन्तरिक विश्लेषण समेत गरेको उहाँले बताउनुभयो। उहाँले बचत फिर्ताको विषयमा सर्वोच्च अदालतको निर्णय तथा सहकारी सम्बन्धी कानूनी व्यवस्था र बचत फिर्ता सम्बन्धी कार्यविधिलाई आधार बनाइएको बताउनु भएको छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्तिको रकम फिर्ता गर्ने काम अघि बढ़ाइएको उहाँको भनाइ छ। कार्यविधिले प्राथमिकता दिएका ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारको निर्देशिकामा उल्लेख भएका जटिल प्रकृतिका रोगबाट पीड़ित बचतकर्तालाई प्राथमिकता दिइनेछ। हालसम्म विभिन्न सहकारीबाट गरी 42 करोड़ जम्मा भएको र दशैं अघि रकम वितरण गर्न सकिने गरी योजना बनाइएको उहाँले बताउनु भएको छ।
3: राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण हालकै गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूखान कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवका आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले जानकारी दिनुभयो। समितिले राष्ट्रिय गौरवको आयोजनालाई छिटो सम्पन्न गर्न सुझावसहितको प्रतिवेदन तयार पारेको छ।
4: धनुषाको ढल्केबारमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने भएको छ। स्थानीय बासिन्दाले आन्दोलन गर्न थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नु भएको हो। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागि उहाँले बताउनुभयो। आज प्रतिनिधि सभाको बैठकमा यसबारे जानकारी दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
9: मेडिङ दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
9: प्रोप्राइटर सम्राज रैदास।
13: सम्पर्क फोन नम्बर 082-563-775।
9: सम्पर्क नम्बर 98 4 78 26 873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653-23।
3: तीन दिन नेप्से घटेको छ। आज कारोबार रकम पनि सामान्य घटेको छ। शुक्रबार 3 अर्ब 77 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 66 करोड़को कारोबार भएको छ। आज 82 कम्पनीको शेयर मूल्य बढ्दा 179 कम्पनीको शेयर मूल्य घटेको छ भने 15 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सम्झौताका विषयमा एक कदम पछि हट्ने संकेत देखिएको छ। इरानले हुर्मुज जलमार्ग खोलेको खण्डमा ट्रम्पले आणविक सम्झौताको आफ्नो माग त्याग्न सक्ने द वाल स्ट्रीट जर्नलको रिपोर्टमा दावी गरिएको छ। इरानले हुर्मुज पूर्ण रूपमा खुला गरी त्यहाँबाट सामान्य व्यापारिक जहाजहरूको आवत जावत सुनिश्चित गरेमा अमेरिका युद्धबाट पछि हट्न सक्ने सम्भावना छ। ट्रम्पले पछिल्ला केही हप्तादेखि यो विकल्पमाथि काम गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ। ट्रम्पले आफ्ना वरिष्ठ अधिकारीहरूसँग इरानसित औपचारिक आणविक सम्झौता नगरी पनि अमेरिकाले संघर्ष अन्त्य गर्न सक्ने धारणा व्यक्त गरेको वाल स्ट्रीट जर्नलले जनाएको छ। यसअघिसम्म ट्रम्प प्रशासनको मुख्य जोड़ इरानको आणविक कार्यक्रमका विषयमा सम्झौता गराउनुमा रहेको थियो, तर युद्ध लम्बिँदै गएपछि अमेरिकाको प्राथमिकता परिवर्तन भएको देखिएको छ। यसअघि इरानले हुर्मुज खोल्न अमेरिका समक्ष 5 शर्त राखेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले स्पिनर सन्दीप लामेछानेलाई एक दिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। क्यानले रोहित कुमार पौडेलको स्थानमा लामेछानेलाई कप्तानको जिम्मेवारी दिएको हो। अगस्त 30 देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी लामेछानेलाई कप्तानको जिम्मेवारी दिएको क्यानले जनाएको छ। लामेछाने सन् 2022 पछि पुनः नेपाली टोलीको कप्तानका रूपमा फर्किएका छन्। सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले नेपाली टोलीको कप्तानी गर्दै आएका थिए। फेब्रुअरीमा भारतमा भएको टी20 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह एरीलाई नेपालको टी20 कप्तान बनाइएको थियो। दिपेन्द्र टी20को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व गर्नेछन्। सन्दीपको नेतृत्वमा क्यानले 14 सदस्यीय टोली पनि घोषणा गरेको छ, जसमा लामेछाने सहित आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी र करण केसी सहित हेमन्त धामी रहेका छन्।
4: सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077को दफा 3 उपदफा 2 को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा मन्त्री स्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो। उनीहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सचमित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरेका छन्। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। गत जून 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त भएका थिए। मन्त्रालयले उपाध्यक्ष सहित त्यति बेला 4 बोर्ड सदस्य नियुक्त गरेको थियो।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीसँग आज भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। संसदमा प्रधानमन्त्रीको चस्माको चर्चा। ड्रेस कोडको माग।
3: प्रतिनिधि सभाका एक सांसदको प्रश्नमा दुई मन्त्रीको जवाब। सिंहदरबारको नाम फेर्ने अभिव्यक्तिमा आपत्ति। अर्थमन्त्री बीस ठूला करदाताका प्रतिनिधिसँग।
4: विराटनगर जुट मिल पुनः संचालनका लागि अध्ययन कार्यदल गठन। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने।
3: इरानसँग सम्झौताका लागि ट्रम्प एक कदम पछि हट्ने संकेत। हर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरान युद्ध अन्त्य गर्न सक्ने दावी।
4: र एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा। सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने

0: मध्ये बस्नु हो।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन बिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलनचोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाम। फोनमा टिप्नु 082-5364-14।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छु नि? हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अप्ठ्यारो हुन्छ? कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए, ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिचुचे खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-2572।
9: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
10: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
13: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार्जोनी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि
0: कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा रेडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।

0: now it like pro
1: Rashita pa from Kuwait for some
2: Chayas ma hamro patro
3: Nepal ma sarvadik download gariyeko hamro patro app Tapai ka lagi sadhai sajilo sabai sajilo Tapai pani download garnu ho Kinaki yesma sabai cha
4: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सुन
5: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
6: महिनावारीमा समस्या महिनावारी रोकिनु
4: पाछे
6: घरमा समस्या पाछे घर खस्नेको समस्या
4: पाठे घरमा मासु पलाउने
6: निसन्तान महिलाको चेक जाँच
4: स्तन क्यान्सर पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
7: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5410 मोबाइल नम्बर 98478893 र 98095-12871
6: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा
9: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: अन्य सेवाहरू हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
10: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
8: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
8: भर्ना सम्बन्धी सूचना
9: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
8: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
7: सम्पर्क फोन नम्बर 082-5361-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686
8: खुशीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5980-847 082-5980-847
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
0: साथी मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825-62-023 98-78-18-617 र 98-78-35-643।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गोनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकलाइकलाई भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
2: हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
1: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
3: तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
1: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमिततावारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। चीनिया अधिकारीहरूले टाइफून डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफूनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
2: यो गर्नुपर्ने भेटघाट नै हो उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ, महसुस चाहिँ अलि लेट भयो।
5: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
2: होइन लुज ग्राउन्ड लुज भने रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वि डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ, त्यसरी यसलाई अर्थ लगाउन सक्छौँ हामीले
5: भनेको। प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने
2: त्यसरी पनि बुझौं र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले।
5: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
2: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
5: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योलकै सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
2: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका त्यो कि भन्ने चाहिँ लागेको
5: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
2: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्, त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
6: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै
1: अर्को विषय, राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
3: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
1: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
3: कयोदेवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
7: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
1: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
8: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
1: आजको बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरू संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
9: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

हाम्रा शास्त्रहरू, कथा पुराणहरू यो कुनै घटना या कुनै राजा महाराजहरूको कथा मात्रै हो भन्ने रूपमा बुझ्नु अलिकति अपुरो हुन्छ। यहाँ वर्णन गरिएका कथाहरू बाहिर घटेका घटना भन्दा पनि जीवनमा घटिरहने घटनाहरूलाई उजागर गर्न खोजिएको पाइन्छ। जस्तो रामायणकै कथालाई लिऊ, रामायणको कथा राजा राम अथवा राजा दशरथका पुत्रहरूको जीवनी मात्रै होइन, यो प्रत्येक व्यक्तिभित्र घट्ने घटना हो। रामको वनवासको कुरा आउँछ। वनवास भनेको के हो, किन जानु पर्यो वनवास? राज्य निकाला गर्ने त परम्पराहरू छन्। अब पहिला पनि गलत काम गर्ने मानिसहरूलाई देश निकाला गर्थे रे भन्ने हामीले सुनेका हौं, इतिहासहरूमा त्यस्तै पाइन्छ, देश निकाला गर्ने चलनहरू थियो रे। तर जंगल नै जानुपर्ने चाहिँ किन? देश निक्लेर अर्को देशमा गए पनि त हुन्छ, जंगलमा किन जाने? यसको अर्थ फरक हुन सक्छ। जंगल भनेको के हो? सत्यको बोध गर्नु छ, जीवनमा साँच्चैको राम राज्य स्थापित गर्नु छ, आफ्नो जीवनले राम राज्यको अनुभूति गर्नु छ भने

0: बाटो त जंगलकै जानुपर्छ। यहाँ तीनजना पात्रहरूको कुरा आउँछ वनवासमा। एकजना भगवान राम, अर्को भगवान रामका भाइ लक्ष्मण र अर्को भगवान रामको अर्धाङ्गिनी सीता। तीनजना वनवास गएको चर्चा आउँछ। यो साधनाको प्रक्रिया हो, आफ्नो जीवनलाई निर्मल बनाउनको लागि, शुद्ध बनाउनको लागि, पवित्र बनाउनको लागि गरिने साधना हो यो वनवास। किनभने आफू शुद्ध पवित्र भित्र अन्तस्करणबाटै शुद्ध पवित्र नभइकन राम राज्यको सुख अनुभव हुँदैन, त्यो शान्ति अनुभव हुँदैन, त्यो आनन्द अनुभव हुँदैन। बाहिर राज्य राम्रो हुँदैमा म सुखी हुन्छु जरूरी छैन, बाहिरी व्यवस्था राम्रो हुँदैमा म सुखी हुन्छु जरूरी छैन। मन अशान्त छ, असन्तोषी छ, दुखी मन छ, नकारात्मक मन छ भने त्यो नकारात्मक मन राम राज्यमा गएर पनि सुखी हुँदैन। सत्य यही हो, सुख पाउनको लागि मन निर्मल हुनुपर्छ, मन पवित्र हुनुपर्छ, मन शुद्ध हुनुपर्छ, मन सकारात्मक हुनुपर्छ। नकारात्मक मन लिएर स्वर्ग गए पनि, वैकुण्ठ गए पनि मन त्यही न हो, ऊ आफै नर्कको निर्माण गरिहाल्छ नि। हाम्रो नर्कको निर्माण हाम्रो मनले गरेको हो, अरू केही पनि होइन। त्यसकारण सुख पाउने निर्विकल्प एउटै उपाय मनको शुद्धिकरण, र मनको शुद्धिकरणलाई कहाँ जानुपर्छ, जंगल जानुपर्छ। राम भनेको हाम्रो चेतना, हाम्रो बुद्धिमता र प्रेमको संयोजन, यसलाई विवेक पनि भनिन्छ। विवेकपूर्ण चेतनालाई राम भनिन्छ। सीता भनेको हाम्रो मन, लक्ष्मण भनेको अनुशासन, लक्ष्मण भनेको नियम विधि। सुख पाउने यी तीनटा तरिकाहरू, मनलाई शुद्धिकरण गर्न, मनलाई एउटा आचरणमा लिएर आउनको लागि अनुशासनको पालना गर्नै पर्यो, र भित्र विवेक बुद्धि आफ्नो चैतन्यता जागृत गर्नु पर्यो, सचेतना आउनु पर्यो। यो सचेतना नै राम हो। यो रामायणका विविध आयामहरू छन्। रामायणलाई हामीले एउटा रूपमा मात्रै बुझ्न सक्दैनौ, यसका धार्मिक आयामहरू छन्, मान्यताहरू छन्, बुझाइहरू छन्, यसका मनोवैज्ञानिक आयामहरू छन्, बुझाइहरू छन्, यसका आध्यात्मिक आयामहरू छन्, बुझाइहरू छन्। यो पूर्णतामा बुझ्न ठिक रहन्छ, तर मैले यसलाई अहिले एउटा मनोवैज्ञानिक आयाममा प्रष्ट पार्ने प्रयास गरिरहेको छु। रामायणले हाम्रो जीवनलाई, हाम्रो मनलाई कस्तो प्रभाव पार्छ, यस प्रसंगमा सबैभन्दा पहिला जंगल गएको उदाहरण आउँछ। जंगल भनेको के हो? हाम्रो मन एक प्रकारको जंगल नै हो। जसरी जंगलमा विभिन्न प्रकारका वनस्पतिहरू, बिरुवाहरू हुन्छन्, कोही ठूला कोही साना, कोही काम लाग्ने कोही नलाग्ने, कुनै औषधीय गुण भएका कुनै विषालु प्रकारका, विभिन्न प्रकारका वनस्पतिहरू हुन्छन् जंगलमा। त के छ के के छ, कति बिरुवा चिनिएका, कति कहिल्यै नचिनिएको नदेखेका, विभिन्न प्रकारका हुन्छन्। हाम्रो विचार त्यस्तै छ, हाम्रो मन त्यस्तै छ। यति धेरै विचारहरू आउँछन् जंगल जस्तो, जंगलमा उम्रिएका झारहरू जस्तो, यति धेरै विचारहरू, कति विचार जानेका कति नजानेका, कति प्रासंगिक कति अप्रासंगिक, कति काम लाग्ने राम्रा विचारहरू कल्याणकारी, कति हानिकारक आफैलाई नोक्सान गर्ने विचारहरू, नकारात्मक विचार कति, सकारात्मक के हो। एकैछिन मनमा जानुभयो भने यति धेरै विचार, यो मनमा कति विचार आउँछ, हाम्रो मन कस्तो छ भनेर बुझ्नको लागि एकैछिन ध्यान गरेर हेर्नुपर्छ। चुपचाप लागेर आँखा बन्द गरेर हेर्नुहोस्। यति धेरै विचारको अनुभव हुन्छ। यो महाजंगल, यो विचारको जंगल छिचोलेरै छिचोल्न नसकिने यस्तो जंगल र मनबाट पार पाउन चाहने व्यक्तिले अथवा मनलाई शान्त बनाउन चाहने व्यक्तिले, मनबाट सुख खोज्ने व्यक्तिहरूले यो विचारको जंगलमा जानै पर्छ। किनभने कुनै सफा गर्नु छ कुनै कोठा भने त्यही फोहोर भएकै कोठामा जानुपर्छ, अर्को कोठामा गएर फोहोर भएको कोठाको फोहोर सफा हुँदैन, त्यही कोठामा जानुपर्छ। त्यसै गरी मनमा समस्या हुने व्यक्तिले मनमै जानुपर्छ, अन्यत्र गएर हुँदैन। त्यसकारण यो साधनाको एउटा प्रक्रिया हो, एउटा पद्धति हो, एउटा प्रणाली हो रामायण। विचारको जंगलमा प्रवेश गर। अब यो विचारको जंगलमा प्रवेश गर्दाखेरि कति राम्रा कति नराम्रा, कति भ्रामक असत्य कति सत्य, दुनिया प्रकारका विचारहरू आउन सक्छन्। मन न हो, यस्तै हुन्छ मनमा। नियन्त्रण बाहिर हुन्छ, सबै अनियन्त्रित बिरुवाहरू झारहरू, विचारहरू अनियन्त्रित। जंगलमा कुनै नियन्त्रित बिरुवाहरू उम्रेका हुँदैनन्, अनियन्त्रित छन्, कसैको नियन्त्रणमा छैन, स्वतन्त्र छन्। त्यसै गरी हाम्रा मनमा आउने विचार पनि हाम्रो नियन्त्रणमा छैनन्, स्वतन्त्र। कहिले के आउँछ कहिले के आउँछ भन्नै सक्दैन, जंगल हो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: का हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: थरू कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: तपाईलाई पायल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
6: र यो जंगलमा प्रवेश गरिसकेपछि सबभन्दा महत्वपूर्ण घटना रामायणमा आउँछ सीताहरणको सीताहरणको कारण एउटा मृगलाई मानिएको छ सीताजीले मृग देख्नुहुन्छ त्यो पनि सुनको स्वर्ण रङको होइन स्वर्ण मृग रामायणले यही भन्छ स्वर्ण मृग र सुनको मृग त सामान्यतया जंगलमा हुँदैन कसैले सुनको मृग बनायो भने त घरमै राख्छ त्यहाँमाथि सुनको मृग दौडिँदैन भाग्दैन तर सीताजी भन्नुहुन्छ त्यो सुनको मृग मारेर ल्याऊ फेरि सुनको मृग कसरी मार्ने सुन त धातु हो हाम्रो विवेक कहिलेकाहीँ मनको वशमा परेर हामी विवेक गुमाउँछौं या यस्तै भएको छ आफूभित्रको बुद्धिमता त्यो प्रेम प्रेम र बुद्धिमताको संयोजनलाई विवेक भनिन्छ त्यो विवेकले घर छोड्यो अब हिँड्यो जंगलमा राम जंगलमा मनको कुरा पत्याएर सीताजीको कुरा पत्याएर मृग खोज्न जानुभयो र विवेक भनेको के हो भने विवेकले आफ्नो मात्रै हित हेर्दैन बुद्धि हुन्छ तर आफ्नो स्वार्थी बुद्धि हुँदैन बुद्धि चाहिँ जहिले पनि आफ्नो हित कसरी हुन्छ त्यो मात्रै हेर्छ विवेकले चाहिँ अरूको हित पनि हेर्छ किनभने विवेकमा प्रेम हुन्छ त्यो जंगलमा दौड़िने मृगको के गल्ती थियो र त्यसलाई मार्नु पर्यो भन्नुहोस् त अलिकति पनि दया हुनुपर्छ कि पर्दैन प्रेम हुनुपर्छ कि पर्दैन जनावरहरूप्रति त्यो मृग मार्न दौड़िनु हो राम यसको अर्थ विवेक हरायो घर छोड्यो विवेकले अब त्यो त नक्कली थियो किनभने सुनको मृग हुँदै हुँदैन रामले भन्नु पर्थ्यो सुनको मृग हुँदैन सीता यो भ्रम हो किनभने हाम्रो मनले यस्तै भ्रम सिर्जना गर्छ जे होइन त्यसलाई हो भनेर बसेको हुन्छ एउटा धारणा बनाएको हुन्छ श्रीमतीले कसैसँग बोलेको मात्रै सुन्यो भने अवश्यै पनि त्योसँग सम्बन्ध होला होइन भनेदेखि किन बोल्थ्यो नि त्यो अब शंका बोल्न पनि नहुने त्यहाँबाट दुनियाँ थरी शंका त्योसँग हिँड्यो होला कुरा गर्यो होला कहीँ सँगै बस्यो होला अब त्योभन्दा पनि अगाडि के गर्यो होला गर्यो होला यो मनले आफै भित्र भ्रम सिर्जना गर्छ र आफैलाई सताउँछ नभएको कुरालाई हो ठानेर बस्छ मन यस्तै छ हुँदै नभएको कुरालाई सुनको मृग कहीँ हुन्छ सुनको मृग ठान्यो अब रामले गएर सुनको मृगलाई हान्नुभयो तिर लाग्यो मृग त मर्यो तर त्यो मृग थिएन छल थियो दानव थियो दानव हाम्रै मनमा हुन्छ देवता पनि हाम्रै मनमा हुन्छ दानव पनि हाम्रै मनमा हुन्छ कुनै बाहिरको दानव ढल्ने होइन जब सत्य प्रकट हुन थाल्छ हाम्रो मन हाम्रो बुद्धि झस्किन्छ हाम्रो चेतना झस्किन्छ अरे बाबा मैले त गलतलाई पनि सही ठानेर पो हिँडेछु त हात तेरिका सुनको त मेरिका हुँदैन थियो यो त मलाई छल गरेर छ यो मनको खेल रहेछ थाहा हुन्छ मनका विविध आयामहरू छन् नकारात्मक मन सकारात्मक मन विभिन्न मनका नकारात्मकतामा पनि धेरै आयामहरू छन् अब बस सत्य थाहा भयो कल्पना गयो अब यथार्थ आयो यथार्थ के थियो सुनको मृग थिएन एउटा भ्रम मात्रै थियो त्यो भ्रमले भनिदियो फेरि अर्को भ्रम सिर्जना गर्यो एउटा भ्रम स्पष्ट हुन पाएको छैन फेरि हाम्रो मनले अर्को भ्रम सिर्जना गरिहाल्छ हामी बाँचेकै भ्रममा छौं बाबा के गर्ने सत्य यही हो यो आन्तरिक कथा हो मनले भ्रम सिर्जना गर्यो अब अर्को भ्रम के भन्यो हे लक्ष्मण चिच्याइदियो मृग अब सुनको मृग त्यसै पनि चिच्याउँदैन बोल्दैन तर बोल्यो त्यहाँ अर्को रूप धारण गर्यो हाम्रो मन त्यस्तै छ एउटा चिज हुँदा हुँदै कतिखेर अर्को भइसकेका छ हुन्छ थाहा हुँदैन मैले राम राम सम्झिँदा सम्झिँदै कतिखेर म रावणमा पुगिसकेका हुन्छु यादै हुँदैन हाम्रो मन त्यस्तै छ कृष्ण कृष्ण कृष्ण भन्दा भन्दै कंस कंस कंस भइसकेका हुन्छ हाम्रो मन त तुरुन्तै परिवर्तन हुन्छ ऊ परिवर्तन भयो लक्ष्मण चिच्यायो ऊ त अर्को भ्रम सुरु भयो फेरि मनमा अनि लक्ष्मण तपाईँलाई बोलाउनु भयो रामले राम संकटमा पर्नुभयो तपाईँ जानुहोस् रामलाई बचाउन लक्ष्मणले भन्छन् होइन होइन रामलाई कहिल्यै संकट पर्दैन म जानु पर्दैन म तपाईँको रक्षाको लागि राखेको हो म तपाईँको रक्षा गर्छु अब मन त्यही हो मेरो हित कसले गर्छ र अहित कसले गर्छ त्यो छुट्याउने विवेक हो त्यो विवेकै छैन बुद्धि मात्रै छैन मनलाई त खालि वर्तमानमा जे फाइदा हुन्छ जे मजा लाग्छ त्यही मात्रै छ उसले त पछिको समस्या देख्दैन त्यसपछिबाट यो तुच्छ वचन बोल्ने नराम्रो बोली बोल्ने मन नै हो मनले लक्ष्मणलाई नमिठो बोली बोलेर लजाऊ तिमी लक्ष्मण बाध्य भए सीतालाई छोड्न र पनि लक्ष्मण रेखा कोरेर गए यो रेखाभित्र बस्यौ भने सुरक्षित छौ बाबुजू होइन भने तिमी सुरक्षित छैनौ रावण आए सीता रेखाबाट बाहिर निस्किनुभयो लक्ष्मण रेखा अथवा लक्ष्मण भनेको अनुशासन हो हामीसँग बुद्धि विवेक केही पनि छैन भने पनि यदि हामी अनुशासनमा बस्यौं नियममा बस्यौं भने काँडाले पनि कोर्दैन कसैले केही गर्न सक्दैन अनुशासनले हामीलाई बचाउँछ पारिवारिक अनुशासन एउटा त आफ्नो अनुशासन सो अनुशासन परिवारको अनुशासन समाजको सामाजिक अनुशासन राज्यको कानून राज्यको अनुशासन प्रकृतिको अनुशासन शास्त्रीय शास्त्रहरूको अनुशासन ईश्वरीय अनुशासन यी अनुशासनको तपाईँले पालना गर्नुभयो भने जीवनमा कहिल्यै संकट पर्दैन सबै संकटबाट हामीलाई यी अनुशासनले बचाउँछन् अब लक्ष्मण रेखा पार गर्नु भनेको अनुशासन भंग गर्नु भनेको नमान्नु हेर्न अनुशासन पनि भंग गर्यो आफ्नो बुद्धि पनि छैन विवेकले पनि घर छोड्यो राम बाहिर गइहाले बुद्धि विवेक त छैन अब अनुशासन पनि छैन भने त्यो मान्छेको हाल के होला अब त रावणले हर्नै छ
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
8: स्वर्गद्वारी ड्रिंकिंग वाटर
7: हाम्रा सेवाहरू
8: एक लिटर र बीस लिटर जारको व्यवस्था
7: अर्डर अनुसार खाली बोतलको उत्पादन
8: बीस लिटर जारमा होम डेलिभरी सेवा
7: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5670-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
8: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
9: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
10: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
15: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 26 गते डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक गोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू,
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
17: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9847810030 र 9829954555।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 0825562601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
23: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
24: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
25: डाक्टरद्वारा दिइने सेवाहरू,
24: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
25: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
24: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
25: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
24: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
26: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
25: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847557193 र 9818899028।
0: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 MHz।
1: दस टाउके रावण होइन हजारौं टाउके रावण आउँछन् यहाँ। कति समस्या आउँछन्। अब बुद्धि नभएपछि, विवेक नभएपछि, अनुशासनहीन भएपछि जीवन त अब समस्याको भुमरीमा फस्यो फस्यो। कति गहिरो कुरा सिकाएको छ है रामायणले हामीलाई, तर हामीले के बुझ्यौं थाहा छैन। रावण त्यो आफ्नो अनुशासनबाट बाहिर जानुभयो, सीताजी रावणले हार्यो। हाम्रो मनको हरण भयो। अब अनुशासन नभएपछि हाम्रो मनले जीवनलाई कहाँ लगेर हाल्छ भन्न सकिँदैन। भट्टीमा पुर्याउँछ कि कुनै लय अगाडिको अक्षर छोड्दै मैले कुनै लयमा लिएर जान्छ कि कहाँ पुर्याउँछ यो मनले भन्न सकिँदैन। सारा खेल मनको हो, कुकरमा सबै मनको खेल हो। मनले लगेर तपाईँलाई कुकरमा गर्न बाध्य बनाइदिन्छ जब अनुशासन भङ्ग गरेर अगाडि जानुहुन्छ। आज जति पनि मानिसहरूबाट कुकर्म भएको छ, राष्ट्रहित, राष्ट्रको अहित गर्ने, समाजको अहित गर्ने, आफ्नै अहित गर्ने, मानवताको अहित गर्ने, प्रकृतिको अहित गर्ने कुकर्महरू भएका छन्, यो सबै कसले गराएको? त्यही अनियन्त्रित मनले। सारा खेल मनको हो। अब यहाँबाट खेल सुरु भयो, सीता त हरण भयो, मन त गलत दिशामा गइ नै सक्यो। अब त्यो गलत ठाउँमा गएको मनलाई कसरी फेरि फिर्ता लिएर आउने त? रावणले हर्यो सीतालाई, फेरि फिर्ता कसरी लिएर आउने? किनभने बिना मन फेरि राम्रो गर्न पनि त सकिँदैन। राम्रो गर्ने पनि मन हो, नराम्रो गर्ने पनि मन हो। नराम्रो गर्ने मनलाई फेरि राम्रो गर्ने कसरी बनाउने? फेरि त्यसलाई कसरी एउटा लयमा लिएर आउने, लाइनमा लिएर आउने? त्यही मनलाई कल्याणकारी कसरी बनाउने? अब यहाँबाट खेल सुरु हुन्छ। त्यसपछि पात्रहरू त्यहाँ धेरै छन्, सबैको सबै पात्रको चर्चा गर्न अहिले समय अभाव हुन्छ। किनभने रामायण भन्नु पर्यो भने पूरा रामायण, रामायण सुनाउने हो भने, रामायणमा बोल्ने हो भने यो वर्षौं लाग्छ। एकै दिन एउटै समयमा हामी सबै कुरा राख्न सक्दैनौं, लामो समय लाग्छ यसको व्याख्या गर्नलाई। त्यसकारण मैले अरू पात्र छोड्दै महत्वपूर्ण पात्रलाई लिएँ। त्यसपछिबाट हनुमान। हनुमान भक्तको प्रतीक हो अथवा भावको प्रतीक हो। हाम्रो मनलाई यदि कसैले सही बाटोमा ल्याउन सक्छ भने त्यो हो हामी भित्रको भाव ऊर्जा। जबसम्म हामी आफ्नो भावनामा काम गर्दैनौ, आफ्नो भाव शक्तिलाई प्रयोग गर्दैनौ, यो बाहिर गएको नराम्रो मन राम्रो बनाउन सकिँदैन। नराम्रो मनलाई राम्रो बनाउनको लागि आफूभित्रको भाव, प्रेम भाव, यसलाई जगाउनु पर्छ। त्यो प्रेम भावको प्रतीक हो हनुमान। त्यही भएर सीता कहाँ छन् पत्ता लगाउने काम कसले गर्यो? भावले गर्यो, यानि कि हनुमानले। अरूले सक्दैन, सीतालाई फिर्ता ल्याउने हिम्मत अरू कसैमा छैन। हाम्रो बिग्रिएको मनलाई फेरि लाइनमा लिएर आउनको लागि भावना नै जगाउनुपर्छ मान्छेको। मानिसभित्रको इमोसन, त्यो भाव जगायो भने चाहिँ ऊ ठाउँमा आइहाल्छ, तुरुन्तै उसको मनको ठाउँमा आउँछ। त्यो भाव जगाएन भने सकिँदैन ल्याउन। यहाँ लोभले पनि काम गर्दैन। तपाईँले राम्रो सुख पाउँछस् नि बाबु, हेर त दुःख पाउँछस्, खराब लतमा गइस्, चुरोट खाइस्, चुरोट, बेडी, मदिरा इत्यादि, हेर यसले त जीवनलाई बर्बाद गर्छ। जति सुकै सम्झाउनुहोस्, मान्नेवाला छैन। तर त्यसको कसै भाव जाग्यो कहीँ, कसैसँग प्रेम पर्यो कहीँ, र उसको प्रेमीले त्यो भावले भन्यो भने चाहिँ सब कुरा छोड्न तयार हुन्छ अहिलेको अहिले। त्यसकारण नराम्रो मनलाई राम्रो बनाउन हनुमान चाहिन्छ। सीतालाई फिर्ता ल्याउनको लागि हनुमान, अरूले सक्दैन। रावण के हो? अहंकार हो। अहंकारका दस टाउका। यताबाट अहंकार हटायो, अर्कोतिरबाट फेरि जन्मिन्छ। हेर्नुहोस् न अहंकारका कस्ता टाउका हुन्छन्। म दास हुँ भन्छ मान्छेले, म दास मात्रै हो र, म त भक्तको पनि दासानुदास, भगवानको दास भक्त, भक्तको पनि म दास हुँ, दासको पनि दास म दासानु दास। मुखले त्यही भन्छ। अनि कसैले बोलायो उताबाट, ए दास यहाँ आइज भने, ए कसलाई दास भनिस् मैले? हेर्नुहोस् यो अहम, एकातिरबाट अहंकारलाई बन्द गर्न खोज्यो, अर्कोतिरबाट आउँछ। जति अहंकार काटे पनि यो टाउको काटिँदो रहन्छ। भगवान रामले रावणका कतिपटक शिर छेदन गरे, उपाय लागेन, फेरि टाउको पलाइहाल्यो। यो अहंकार अचम्मको रहेछ, जति काटे पनि फेरि निक्लिन्छ, फेरि पलाउँछ। त्यो अहंकारलाई हटाउनको लागि नाभि, नाभिमा तीर हान्नु भनियो। नाभि भनेको प्रकाश, आत्मा प्रकाश। जुन व्यक्ति आफूभित्रको आत्मा प्रकाशमा प्रवेश गर्यो, त्यो व्यक्तिले मात्रै अहंकारलाई नष्ट गर्न सक्छ, र अहंकारलाई मात्रै नष्ट गरेर पनि अझै भएन फेरि पनि पलाउन सक्छ, सम्भावना रहन्छ। किनभने मन छ नि, मन त्यही अहंकारबाटै बनेको छ। फेरि अहंकारलाई मारेर पनि त्यो आन्तरिक लाइटले स्नान गरेर, भित्री प्रकाशले, आत्मा प्रकाशले नुहाएर पनि अझै बाँकी रहन्छ मनमा, आउन सक्छ फेरि कतैबाट भनेर सीतालाई अग्नि परीक्षा लियो। अग्नि परीक्षा भनेको के हो? सीता त मन मैले अग्नि भने। अग्नि परीक्षाको प्रयोग अघि नै हामीले गर्यौं, यही गर्यौं। तपाईँले भित्र श्वासको माध्यमबाट जुन आत्मप्रकाशको बोध गर्नुभयो, अनि आफूलाई लागेर त्यही समाहित गर्नुभयो, हो कि होइन? लय गर्नुभयो, गर्नुभन्दा अघि त्यही हो। अघि हामीले जे प्रयोग गर्यौं त्यही हो अग्नि परीक्षा। अग्नि हुँदै आउनुपर्छ, त्यो प्रकाशमा डुबेर त्यहाँ नुहाएर बाहिर आउनुपर्छ। होइन भने मन कञ्चन हुँदैन, मन पवित्र हुँदैन। जब अग्नि परीक्षाबाट हाम्रो मन आउँछ, अगाडि आउँछ, त्यसपछिबाट हाम्रो जीवनमा राम राज्य अनि सुरु हुन्छ। अब राम राज्य सुरु भयो, मन अत्यन्तै निर्मल भयो, पवित्र भयो, मन शुद्ध भयो। मन शुद्ध भएपछि त जीवनमा राम राज्य आयो, आयो रमाइलो रमाइलो, जता हेर्यो उतै रमाइलो। कति रमाइलो, आहा कति रमाइलो, जति जियो जिन्दगी उति रमाइलो। आहा आहा भो जीवन, आहा आहा भो, कस्तो हुन्छ दिव्य जीवन बल्ल थाहा भो। त मस्ती मस्ती, आनन्दै आनन्द राम राज्य। तपाईँ हामीले साधनाबाट यो अनुभव गरेका छौं। हाम्रो जीवन पनि, तपाईँ हाम्रो जीवन पनि साधना भन्दा पहिला कस्तो थियो, अहिले कस्तो छ आफै हेर्नुहोस्। राम राज्य बनेको छ कि छैन जीवन, आफै ममा भन्नुहोस् कति परिवर्तन भएको छ। यसरी परिवर्तन हुन्छ साधनाबाट। तर पनि मन त छ, पवित्र छ, शुद्ध छ, तर मन त छ नि। मन रहुन्जेलसम्म मुक्ति असम्भव। मनले हामीलाई मोक्षमा जान चाहिँ दिँदैन, सुखमा लिएर गयो। पहिला मन बिग्रिएको कारणले दुःखमय जीवन थियो, तनाव थियो, अशान्ति थियो जीवनमा। त्यो हट्यो, सबै शान्त भयो, जीवन रमाइलो भयो। तर पनि मन त छ। यहाँ प्रसंग आउँछ रामायणमा अन्तिम, पृथ्वी फाट्यो, सीता पृथ्वीभित्र समाहित हुनुभयो, अब खेल सकियो। यहाँबाट रामायण अन्त्य भयो, सकियो। अब रामायणको केही अर्थ रहेन, सीता गयो, अब रामायण अगाडि बढ्नुको कुनै ठाउँमै रहेन। किनभने मन नभएपछि यो जीवनको शान्ति अशान्ति सबै सकियो, किनभने सबै कुरा मन हो। मन नभएपछि मोक्ष, मुक्तिमा गयो।

0: हजुर, तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: सूचना। न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।